0: त्यो समय कस्तो हुनेछ होला। त्यसमा तपाईँ म लुक्न सक्ने छैन, आकाशमा विपत्ति हुनेछ, पृथ्वीमा विपत्ति हुनेछ, त्यो दिन मानिसको अवस्था कस्तो होला यसो एकचोटि सोच्नु त तपाईँले विचार गर्नु त यो डरलाग्दैन। तर परमेश्वरको वचन पालन गर्नेहरूलाई, उहाँमा विश्वास गर्ने जीवनहरूलाई परमेश्वरले रक्षा गर्नुहुन्छ, सुरक्षा दिनुहुनेछ, प्रतिज्ञा दिनुभएको छ। परमेश्वरको वचनले भन्छ तिमीहरू धैर्यको मेरो वचन धैर्यको मेरो वचन पालन गरेका हुनाले तिमीहरूलाई प्रतीक्षाको त्यस बेलादेखि म बचाउनेछु। जो पृथ्वीमा बास गर्ने मानिसहरूलाई जाँच गर्न सारा संसारमा आउनेवाला छ। प्रकाशको पुस्तक 3:10 तपाईँहरूलाई त्यो कुरो बताउँदछ। त्यस बेला मानिसको विश्वासको जाँच हुनेछ। विचार गर्नुहोस् त्यो कस्तो दिन हुनेछ। जसले कसमाथि विश्वास गरेको छ, कसले कसको भक्ति गरेर जिएको छ, कसले साँचो परमेश्वरको वचन पालन गरी साँचो धार्मिकता जीवन दिएको छ, कसले देखावटी धर्म गरेको छ, कसको पाप क्षमा भएको छ, कसको पाप क्षमा भएको छैन, यी सबै कुराको जाँच त्यो दिन हुनेछ। पवित्र धर्मशास्त्र बाइबलले भन्छ तर प्रभु यीशु ख्रीष्टमा विश्वास गर्ने लाहरूलाई त्यो महासंकष्टको दिनमा बचाइनेछ। कति आनन्द आजको कुरो, त्यो महासंकष्टले कुनै देश, कुनै जाति, कुनै भाषा, कुनै संस्कृति, कुनै वेशभूषा, धन सम्पत्ति, कुनै सरकार छुटाउने छैन, धनी गरिब छुटाउने छैन। परमेश्वरले त्यो दिन पृथ्वीको जाँच गर्नुहुनेछ। त्यो समयमा जीवित हुनेहरूका निम्ति कस्तो भयानक परिस्थिति हुनेछ, यसो त्यो दिनको बारेमा एकचोटि तपाईँ कल्पना गर्नुहोस्। त्यो दिनको बारेमा तपाईँले एकचोटि यसो विचार गर्नुहोस् त। प्रवेशले पनि यस कुराको संकेत दिनुभयो। एक दिन चेलाहरूले उहाँलाई पृथ्वीको अन्त्य कहिले हुनेछ भने सोधे। उहाँले भन्नुभयो आकाशका सूर्य चन्द्र र ताराहरूमा चिन्ह देखा पर्नेछन् र समुद्रको गर्दन र छालहरूले पृथ्वीका राष्ट्रहरू संकटमा परि व्याकुल हुनेछन्। लोकराज्य सुसमाचार पुस्तक 21:25 तपाईँ मलाई यो कुरो बताउँछ। औ के आज हामी यी कुराहरू हाम्रै आँखाका अघि भइरहेका देख्दैनौ र? यस्तो समस्याहरू तपाईँ मैले देखिरहेको छैन? यस्तो समस्या संकटहरू देखिरहेका छन्? आकाशमा चिन्हहरू भइरहेका छन्, समुद्र गर्जन सुनिरहेका छौ, विभिन्न देशमा सुनामी आएर कतिजना मानिसहरूको ज्यान गयो, धनमालको क्षति भयो, ओहो नष्ट धनजन नष्ट पारेको घटनाहरूको गवाही हामी बनिरहेका छौं र हामीले समाचार पत्रमा मात्र होइन टेलिभिजनमा देखिरहेको छौं। यसरी परमेश्वरको पवित्र धर्मशास्त्रको वचनले भनेका कुराहरू पूरा हुँदैछन्। आज भइरहेका घटनाहरूले कस्तो संकेत दिइरहेका छन् त? मानिस अब झन भयानक विपत्ति पर्न लागेको छ। परमेश्वरले सृजनुभएका ग्रह नक्षत्रहरू पनि हलचल पैदा, नक्षत्रहरूमा हलचल पैदा हुँदैछ, देखिरहेको छ, पैदा भएको देखिरहेको छ। वैज्ञानिकहरू आँखा गाडेर आकाशका गतिविधिहरूको अध्ययन गरिरहेका छन्। उनीहरू भन्छन् कुनै ग्रह वा नक्षत्र आएर पृथ्वीसँग ठोकिन सक्छ। हेर्नु त्यो अवस्था कस्तो होला, पृथ्वी धुलो पिठो हुनेछ, पृथ्वी नाश भएर मानिस र अन्य प्राणीको अवस्था, यो पृथ्वी नाश भयो भने मानिस र अरू प्राणीको अवस्था कस्तो होला, यसो विचार गर्नुहोस्। हेर्नुहोस् एउटा कुरा म तपाईँलाई बताउन चाहन्छु, हामीले वैज्ञानिकहरूलाई परमेश्वरको स्थान दिनु हुँदैन। ग्रह नक्षत्र बनाउने त परमेश्वर हुनुहुन्छ, वैज्ञानिकहरू त तिनका अध्ययन मात्र गर्छन् र तीन खोज तलाश गरेर निकालेका हुन्। परमेश्वरले सबै कुरा उहाँको गणितको हिसाबले ठिक ठिक ठाउँमा राख्नु भएको छ, ठिक ठिक प्रकारले बनाउनु भएको छ। वैज्ञानिकले भनेका कुराहरू होइनन्, तर परमेश्वरले पवित्र धर्मशास्त्र बाइबलमा भन्नुभएका कुराहरू पूरा हुनेछ। किनकि परमेश्वर ग्रह ब्रह्माण्डका सृष्टिकर्ता सम्पूर्ण संसारको मालिक हुनुहुन्छ। उहाँले हामीले उहाँको कुरामा विश्वास गर्नुपर्छ। जब तपाईँ मैले उहाँको कुरामा विश्वास गर्छौं, परमेश्वरले तपाईँलाई उहाँको उपस्थित रहन र उहाँको नजिकतम जीवन र परमेश्वरको वचनद्वारा अघि बढ्न परमेश्वरले तपाईँलाई प्रेरणा दिनुहुनेछ। त्यो दिन मानिसको अवस्था कस्तो हुनेछ सो कुरा पनि प्रभुले अघिबाटै बताइदिनु भएको छ। विचार गर्नुहोस् त त्यो अवस्था कस्तो हुनेछ होला, त्यो अवस्था भयानक र डरलाग्दो अवस्था। एकचोटि तपाईँ सोच्नुहोस्, प्रभुले भन्नुभयो संसारमा हुन आउने घटनाहरूको आशंकाले मानिसहरू मूर्छा पर्नेछन् किनकि आकाशका शक्तिहरू डगमगाउनेछन्। त्यसपछि मानिसको पुत्रलाई शक्ति र शक्तिहरू डगमगाउँछन्। त्यसपछि मानिसको पुत्रलाई विचार गर्नुहोस्, मानिसको पुत्रलाई महामहिमासँग बादलमा आइरहेको मानिसहरूले देख्नेछन्। लोकराज सुसमाचार पुस्तक 21 अध्यायमा तपाईँहरूले यो पाउन सक्नुहुन्छ मित्र, अध्ययन गर्नुहोस्। मानिसहरू ती दिनका घटनाहरू देखेर मूर्छा पर्नेछन्, मानिसहरूको होस ठाउँमा हुने छैन, होस हुनेछ, कतिलाई हृदयघात पनि हुनेछ होला त्यो दिनको घटना। यसो सोच मन गर्नुहोस्, किनकि तिनीहरूले कहिले कल्पना पनि नगरेका घटनाहरू देख्नेछन्। सायद कतिजना त यस्तो महासङ्कटमा पर्दा छाती पिटी पिटी विलाप गर्नेछन्, रुनेछन्, छटपर्नेछन्, किनकि प्रभुको सुसमाचार सुनेर पनि उहाँलाई विश्वास नगरेकामा तिनीहरूलाई ठूलो पछुतो हुनेछ। ओहो, हामीले गल्ती गर्यौं, पश्चाताप गर्ने मौका समेत बितिसकेको हुन्छ। त्यो समय पश्चाताप गर्ने समय पनि हुने छैन, किनकि मौका अहिले हो, कुनै आशा रहने छैन मौका, किनभने सबै मौकाको ढोकाहरू पश्चातका ढोकाहरू सबै बन्द भइसक्यो हुनेछ। विचार गर्नुहोस् त जलप्रलयको समयमा जब नुहालाई याद गर्नुहोस्, नुहाले जहाज बनाउने सबै लिखस गरे, डाँडामाथि जब जलप्रलय भयो सबै ढोकाहरू बन्द गरे, मानिसहरू ढकटाउन थाले, हे नुहा बाजी हाम्रो निम्ति ढोका खोलिदिनुहोस्। त्यो दिन ढोका खोल्ने अवस्था थिएन, हो एक कि दुई दिन हुन्छ, त्यो महासङ्कटको दिन कुनै पनि बेला सुरु हुन सक्छ। तपाईँ मैले यो बेला अहिले हो भने भन्न सक्दैन, अहिले पनि केही सालपछि केही दिनपछि हुन सक्छ, यो हाम्रो हातको कुरा। त्यो दिन तपाईँको अवस्था कस्तो होला यसो विचार गर्नुहोस्। तपाईँको अवस्था कस्तो, परमेश्वरले तपाईँलाई बनाउनु भएको, सृष्टि गर्नुभएको, त्यस कारण तपाईँलाई परमेश्वरले बचाउन चाहनुहुन्छ। मौका अहिले छ कि कष्ट भोग्नको निम्ति छोडिनु हुन्छ या तपाईँलाई बचाउनुहुन्छ, त्यो परमेश्वरको हातमा छ। तर तपाईँले परमेश्वरमाथि विश्वास गर्नुपर्ने हुन्छ। तपाईँ अवश्य परमेश्वरमा विश्वास गर्नुहुन्छ भने तपाईँ बचाइन्छ, तपाईँको आफ्नो धर्म कर्ममा भरोसा नराख्नु, किनभने मानिसले धर्म कर्मले मुक्ति दिँदैन, उद्धार दिँदैन। तब सत्यताको पछि लाग्नुहोस्, त्यस दिनबाट बच्ने उतै उहाँ प्रभु यीशु ख्रीष्टमा विश्वास गर्नु। त्यो दिन मानिसको हृदय दुःखले भरिनेछ, एउटा पछि अर्को दुःखले तिनीहरूको जीवनलाई पक्ष्याउनेछ, कहिले छोड्ने छैन। पवित्र धर्मशास्त्र बाइबल यो पनि बताउँछ कि महासङ्कटको दिन आउन लाग्दा सारा संसारमा एउटै धर्म हुनेछ, त्यो कुन धर्म हो यसो विचार गर्नुहोस् त। तपाईँ छक्कै पर्नुहुन्छ, हो हुनेछ त्यो, तर त्यो धर्म कुन धर्म हो, त्यो कुन धर्म हुनेछ सो भन्न त्यो तपाईँ सक्नुहुन्छ। निश्चय त्यो जीवित र सत्य परमेश्वरको विरोध गर्ने धर्म हुनेछ। मानिसले बताएको धर्म, बनाएको धर्म परमेश्वरलाई पर सारेर ती उनीहरू आफैले बनाउँछन्, उनीहरू पालन गर्छन्, नियम पालन गर्नुपर्ने धर्म। त्यो दिन सारा संसारमा फैलिनेछ। पवित्र धर्मशास्त्र बाइबलले भनिहाल्छ, किनभने पवित्र परमेश्वरलाई चुनौती र हात दिँदै त्यो धर्म पालन गरी मानिसहरूले हर प्रकारका दुष्ट कार्यहरू गर्नेछन्। अशुद्धता र अनैतिकता चारैतिर फैलिन्छ, तापनि मानिसहरू आफूले धर्म पालन गरिरहनेछन् गरिरहन्छ भने परमेश्वरको वचनले उनीहरूलाई बताउँछ। किनभने हामी चाहिँ धार्मिक मानिस हो भने उनीहरू सोच्दैछ, मानिसहरूको विवेक तातो फलामले डामेको जस्तो हुनेछ, उनीहरूको विवेक पवित्र र शुद्ध हुने छैन, उनीहरू साँच्चै नै परमेश्वरदेखि टाढा भएको हुन्छ, तिनीहरू कुन ठिक र कुन बेठिक सो छुट्याउन पनि नसक्ने हुनेछन्। त्यस बेला सारा पृथ्वीमा शासन गर्ने एकजना शासक हुनेछ भने पवित्र धर्मशास्त्र बाइबलले बताउँदछ, अनि त्यस शासकलाई पशु भन्ने नाउँ दिएको हुनेछ। किन होला पशु, किन पशु नाउँदियो? सायद परमेश्वरलाई बुझ्दैन किनभने बुझ्ने सक्ने क्षमतै हुँदैन, किन बुझ्न पनि खोजिरहेका हुँदैनन्। बरु त्यस उहाँलाई चुनौती दिने भएकोले त्यसलाई पशु भनेको हुनेछ, किनभने परमेश्वरलाई नै चुनौती दिने परमेश्वर को भन्ने कुरो उनीहरू बुझ्नै चाहँदैन। आज संसारमा जे भइरहेको छ ती सबै कुराले पवित्र धर्मशास्त्र बाइबललाई सत्य प्रमाणित गरिरहेको छ। यो महासंकटको दिन तपाईँ र मेरो समयमा नै हुन सक्छ, अवश्य हाम्रै समयमा हुन सक्छ, नहुन पनि सक्छ, केही पनि छैन, तर समय पर्खिन सक्नुपर्छ। जब तपाईँ मैले समयलाई पर्खिन्छ भने समयले तपाईँ मलाई ठिक बाटोमा अघि बढाउँछ। परमेश्वरको वचनले तपाईँलाई मलाई साथै सारा संसारका मानिसलाई त्यस दिनको बारेमा चेतावनी दिएको छ। यो चेतावनीलाई हामीले सुन्नुपर्छ, हामीले परमेश्वरमाथि विश्वास गर्नुपर्छ। परमेश्वरले तपाईँ मलाई बोलाइरहनु भएको छ, यही सबै मेहनत गरेर थाकेर बोझ्दै भएका हो, मौका हो, म तिमीहरूलाई विश्राम दिनेछु। हामी उहाँको नजिकतामा जानुपर्छ, त्यति मात्र होइन, तपाईँ मलाई परमेश्वरको वचनले भन्छ परमेश्वरले संसारले यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्रलाई दिनुभयो, उहाँमा विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले आनन्द जीवन पाओस्। परमेश्वरले तपाईँ मलाई आनन्द जीवन दिन बोलाइरहनु भएको छ, प्रेम गर्नुभएको छ। परमेश्वरको प्रेममा तपाईँ म अवश्य नै अघि बढ्न सक्यो भने परमेश्वरले तपाईँलाई त्यो दिनबाट बुझाउनु, त्यो संकष्ट र समस्याबाट जोगाउनुहुन्छ। के तपाईँ त्यो दिनको प्रतीक्षामा हुनुहुन्छ? के तपाईँ त्यो दिनलाई पर्खिनु भएको छ? अवश्य नै हो भने तपाईँको निम्ति यो महत्वपूर्ण समय हो, तपाईँको निम्ति यो महत्वपूर्ण समय हो। त्यसकारण तपाईँको हृदयलाई परिवर्तन गर्नुहोस्, सत्यताको पछि लाग्नुहोस्। यो समय अहिले हो, किनभने समय कहिले पनि गतिशील भएकाले तपाईँले समयलाई पर्खिन सक्नुहुन्न, किनभने समयले तपाईँलाई पर्खिँदैन। तपाईँले समयलाई पर्खिँदा पनि परमेश्वरको वचनले छ समयले पर्खिँदैन, बगेकोला निरन्तर बगिरहन्छ, कहिले पनि फर्किँदैन, भने समय त्यही हो, गतिशील छ, अघि बढ़िरहेको छ। त्यसकारण यो समय तपाईँको निम्ति महत्वपूर्ण हुनसक्छ मित्र, यो समय तपाईँले नै याद गर्नुहोस्। यो जीवन तपाईँको निर्णय गर्ने अधिकार पनि तपाईँसँगै छ, तपाईँले सही निर्णय गर्नुहोस्, सही प्रकारले तपाईँ अघि बढ़न सक्नुहुन्छ। अवश्य नै यो महत्वपूर्ण समय तपाईँको निम्ति हो मित्र, तपाईँ के सोच्दै हुन्छ, के विचार गर्दै हुन्छ? तपाईँ सँगसँगै कुराकानी गर्दै गर्दै समयले नेटो काटिसकेको छ, तपाईँबाट टाढा जानुपर्ने हुन्छ। मित्र के गर्ने, धेरै कुरा बताउने मन र चाहना हुँदाहुँदा पनि समय गतिशील छ नि होइन, त्यसकारण म तपाईँबाट छुट्नुपर्ने हुन्छ। तपाईँबाट छुट्नुभन्दा अगाडि मेरो यो आवाजलाई तपाईँको घर दैलोमा पुर्याउने निम्ति सहायत गराउने प्राप्त मित्रलाई हृदयदेखि धन्यवाद दिँदै म कार्यक्रम प्रस्तुत तपाईँको आफ्नै मित्र, तपाईँको आफ्नै भाइ भतिजा, तपाईँको आफ्नै छोरा नाति तपाईँबाट छुटिन चाहन्छु। परमेश्वरले तपाईँको दिनभरिको जीवनमा प्रशस्त मात्रामा आशीर्वाद दिनुभएको होस्। नमस्ते।
1: पानी जीवन हो, तर सुरक्षित छ भने मात्र, नत्र त्यही पानी मृत्युको कारण बन्न सक्छ।
2: दूषित पानी कसैले नखाऊ, किनकि दूषित पानी खानाले पानीजन्य रोगहरू जस्तै आऊ, रगतमासी, जुका, पोलियो, कमल पित्त, म्यादी ज्वरो, झाडा पखना, जियाडियासिस, हैजा जस्ता रोगहरू लाग्न सक्छ। त्यसैले सुरक्षित पानीको प्रयोग गर्नुपर्दछ।
1: सुरक्षित पानी प्रयोगको लागि विभिन्न घरेलु उपायहरू अप्नाउन सकिन्छ, जस्तै पानी भुलुकको उमालेर प्रयोग गर्ने, क्लोरिनेसन गरेर वा क्लोरिन नामक रसायन झोल मिसाएर पनि पानी शुद्धिकरण गर्न सकिन्छ। सोडियस विधि, पारदर्शी बोतलमा पानी राखी घामको किरणबाट पानी शुद्धिकरण गर्ने विधि, फिल्टरको प्रयोग गरेर यसरी पानी शुद्धिकरण गरी खानाले पानीजन्य रोगबाट बच्न सकिन्छ।
2: सुरक्षित पानी हाम्रो जिन्दगानी।
3: एक्स्ट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 6 बजेको छ।
4: अहिले बिहानको 6 बज्यो।
5: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौ सदा सर्वदा।
6: यहाँहरू सुन्दै हुनुहुन्छ समुदायको लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।
7: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
8: प्रशासनिक क्षेत्रमा वित्तीय अनुशासनहीनता बढेको बढ़े 15.5 खर्ब बेरोजु, अर्थ मन्त्रालयको मात्रै 37 अर्ब।
7: 300% म्याद थप्दा पनि 700 भन्दा बढ़ी आयोजना अधूरै, घरबाट निस्कन मध्ये 7 जनाको सवारी साधन दुर्घटनामा मृत्यु, सर्लाईको इट्टा भट्टामा पुरेर 3 मजदूरले ज्यान गुमायो।
8: संघीय कानूनको ओत लागेर प्रदेशलाई चुनौती दिन नमिल्ने सर्वोच्चको व्याख्या, निकुञ्ज क्षेत्रमा पानीका स्रोतहरू सुक्दै पर्यटन विधेयकलाई सरोकारवालाको सुझावका आधारमा अघि बढ़ाउने सांसदहरूको प्रतिबद्धता।
7: पूर्वी कंगोमा इबोलाको नयाँ प्रकोप, 65 जनाको मृत्यु, यूएले हर्मुजको विकल्पमा नयाँ पाइपलाइन निर्माण गर्ने, मध्य पूर्व द्वन्द्व समाधानका लागि चीनको सहयोग, इरानले स्वागत गर्ने।
8: र आईसीसी विश्वकप लीग 2 आज नेपाल अनि अमेरिका भेट्दै, 2 महिनामै एन्फाको निलम्बन फुकुवा, राष्ट्रिय महिला भलिबलको कप्तानी अब निरुता ठगुन्नाले गर्ने।
9: हजारौं रेडियो कर्मी र करोड़ों नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
8: साझा खबरको सबैभन्दा शुरूमा सर्लाहीको इट्टा भट्टामा पुरेर 3 मजदूरको मृत्यु भएको प्रसंग।
7: सर्लाहीको हरिपुर नगरपालिका 5 मजुवा स्थित कृष्ण इट्टा भट्टामा पुरेर 3 जना मजदूरको मृत्यु भएको छ। सर्लाईकै गौडेना गाउँपालिकाका गाउँपालिका निवासी वीरेन्द्र चौधरीले सञ्चालन गरेको इट्टा भट्टामा पुरिएर उद्योगमा कार्यरत 3 जना मजदूरको हिजो साँझ मृत्यु भएको हो। भट्टाबाट इट्टा निकाल्ने क्रममा माटो र इट्टाले पुरिएर सर्लाईको गोडैता नगरपालिका 7 रामबन बस्नी 50 वर्षीय फिताई मनसुर, गोडैता नगरपालिका 9 बस्नी 35 वर्षीय शम्भू राउत र भारत लखिमपुर बस्नी 35 वर्षीय अंगद कुमारको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मलन्दवा नगरपालिका 7 का 32 वर्षीय तुलसी महतो र 52 वर्षीय सत्यनारायण महतो घाइते हुनुभएको छ। तुलसीको प्रादेशिक अस्पताल मलङ्गवा र सत्यनारायणको मजुवा स्थित स्वास्थ्य संस्थामा उपचार भइरहेको पनि प्रहरीले जनाएको छ। घटनामा इलाका प्रहरीकाले हरिपुरबाट खटिएको प्रहरी टोलीले अनुसन्धान गरिरहेको डिएसपी राई गेस प्रहरीले अनुसन्धान गरिरहेको प्रहरीलाई उद्धृत गर्दै रेडियो एकता सर्लाईबाट जनार्दन खत्रीले खबर पठाउनु भएको छ।
8: यसैबीच घरबाट निस्कने मध्ये दैनिक 7 जना बेलुका घर फर्कन नपाउने गरेको बारेमा संसदीय समितिमा छलफल चलेको छ। संसदको भौतिक पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले गत बुधबार समितिको बैठकमा सड़क दुर्घटनासँग सम्बन्धित यस्तो तथ्याङ्क प्रस्तुत गर्दै यसलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने बारेमा सरोकारवाला निकाय सँग निरन्तर संवाद गर्दै उपयुक्त विधि र निष्कर्षमा पुग्नुपर्ने उहाँले जानकारी गराउनु भएको हो। 2077-78 यता 5 वर्षमा दुर्घटनामा 12,677 जनाले ज्यान गुमाएका छन्। 5 वर्षमा 188,476 दुर्घटना भएका छन्। चालकको लापरवाहीका कारण पनि दुर्घटना भएको देखिन्छ भने यात्रुका कारण 6,943 सवारी साधन दुर्घटना भएका छन्। सड़कका कारण 3,175, यान्त्रिक कारण 2,997, चौपायाका कारण 521, मौसमका कारण 465 र नखुलेको कारणले गर्दा 69,105 सवारी साधन दुर्घटना भएको तथ्याङ्कले देखाउँछ। यान्त्रिक कारणले भएका दुर्घटनाको संख्या इन्जिनमा गडबड़ी भएर 1,173, ओभरलोड गरिएका कारण 2,281, पुरानो भएका कारण 164, ब्रेक फेल भएका कारण 1,005, टायर खुस्किने कारणले गर्दा 91 र टायर पंचर भएर 1,141 सवारी साधन दुर्घटना भएको छ भने सवारी साधनको लाइट बत्तीका कारणले 41 र अन्य कारणले 101 दुर्घटना भएको प्रहरीको तथ्याङ्कले देखाएको छ। यात्रुका कारणले भएका दुर्घटना संख्या मध्ये चढ़ने बेलामा 111 दुर्घटना भएको छ, ओर्लदा 233, झुन्दिएर यात्रा गर्दा 89, छतमा यात्रा गर्दा 21, शरीर बाहिर निकालेर यात्रा गर्दा 358, बाटो काट्ने बेलामा 5,523 र अन्य कारणले 608 दुर्घटना भएको तथ्याङ्कले देखाएको छ। पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले सवारी साधन दुर्घटनाका कारण मानवीयसँगै ठूलो धनराशिको पनि क्षति निम्ति रहेकाले यसलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा सड़क ऐनमा पनि संशोधनको प्रयास भइरहेको सीआईएमसँग बताउनुभयो।
7: सरकारी सार्वजनिक खर्चमा पारदर्शिता, आर्थिक मितव्ययता र वित्तीय अनुशासन कायम नहुँदा बेरोजगार रकम वर्षेनी बढ्दै गएको छ। आर्थिक वर्ष 2081-82 को वार्षिक लेखा परीक्षण प्रतिवेदन अनुसार मुलुकको कुल बेरोजगार 15.43 अर्ब रूपियाँ पुगेको छ। महालेखाले पछिल्लो समय आवधिक बेरोजगार र कार्यवाही गरी टुंगो लगाउनु पर्ने रकम भने बेरोजगारलाई दुई शीर्षकमा विभाजन गर्ने गरेको छ, जस अनुसार आवधिक बेरोजगार 7.55 अर्ब 17 करोड़ रूपियाँ हो भने कार्यवाही गरी टुंगो लगाउनु पर्ने रकम 7.87 अर्ब 86 करोड़ देखिएको छ। महालेखा परीक्षकको कार्यालयले हिजो सार्वजनिक गरेको वार्षिक लेखा परीक्षण प्रतिवेदन अनुसार आर्थिक वर्ष 2081-82 को मात्रै बेरोजगार 88.09 करोड़ 11 लाख रूपियाँ रहेको छ। यो अघिल्लो वर्षको तुलनामा भने केही कम हो। आर्थिक वर्ष 2081-82 को बेरोजगार 91.59 करोड़ 79 लाख रूपियाँ रहेको थियो। यता प्रदेशगत बेरोजगारमा मधेस प्रदेशमा सबैभन्दा बढ़ी 3.77% बेरोजगार देखिएको छ भने बागमती प्रदेशमा सबैभन्दा कम 0.83% बेरोजगार देखिएको छ। जेएनजी आन्दोलनका समयमा कार्यालयका कागजात जलेर नष्ट भएको कारण पनि कतिपय स्थानीय तहले लेखा परीक्षण नगरेको महालेखा परीक्षक तयम रायले बताउनु भएको छ।
10: जुन आन्दोलन भयो 23-24 त्यो कारणले क्षति भएको छ। हामीसँग डकुमेन्ट दुरुस्त छैनन् भनेपछि ती स्थानीय तहहरू हामीले गरेनौ। नगरिसकेपछि त्यो बेरोजगार पनि घट्यो, लेखापछि अङ्क पनि घटेका छ। तथापि अर्को विषय फेरि के हो भन्नुहुन्छ भने मैले अहिले यो तेस्रो प्रतिवेदन हो। मेरो पहिलो प्रतिवेदनमा करिब करिब 31 अरब रुपियाँ चाहिँ बेरोजगार स्थानीय तहको र गत वर्ष 25 अरब थियो र अहिले 19 अरब छ। बेरोजगार पनि स्थानीय तहमा क्रमशः घट्ने क्रम चाहिँ देखिन्छ। फेरि त्यो त्यहाँ सबै के भनेदेखि त्यो अडिट नगराएको कारणले त्यो भाव होइन
8: संघीय मन्त्रालयतर्फ आर्थिक वर्ष 2081-82 53.48 करोड़ 77 लाख रूपियाँ बेरोजगार रहेकोमा सरकारी निकायमा वित्तीय अनुशासन कायम गर्ने जिम्मेवारी पाएको अर्थ मन्त्रालयकै 37.63 करोड़ 77 लाख रूपियाँ बेरोजगार रहेको पाइएको छ। कुल बेरोजगारमा अर्थ मन्त्रालय र त्यस मार्फतका निकायको हिस्सा 70% छ। महालेखा परीक्षकको कार्यालयले अर्थ मन्त्रालयको 22.44 अर्ब 78 करोड़ अंकको लेखा परीक्षण गरेको थियो। अर्थको 37 अर्ब बेरोजगार मध्ये 20 अर्ब असूल गर्नुपर्ने, 16.63 करोड़ नियमित गर्नुपर्ने र 4.57 करोड़ पेशी बाँकी रहेको प्रतिवेदनमा देखाइएको छ। महालेखा परीक्षकको कार्यालयको 63 वार्षिक प्रतिवेदन अनुसार सामाजिक सुरक्षा भत्ता वितरण तथा अनुगमन प्रणालीमा विभिन्न कमजोरीहरू देखिएको छ। प्रतिवेदन अनुसार निष्क्रिय लाभग्राहीको खाता समेत सक्रिय रहँदा मृत व्यक्तिको खातामा समेत सामाजिक सुरक्षा भत्ता जाने जोखिम कायम रहेको पनि महालेखाको प्रतिवेदनले औल्याएको छ। यसैबीच विभिन्न मन्त्रालय अन्तर्गतका निकायबाट ठेक्का लागेका 782 आयोजनाको शुरू म्यादमा 3 गुणा बढ़ी अर्थात 300% समय थप्दा पनि काम अधूरै रहेको औल्याइएको छ। त्यस्ता आयोजनामा आंशिक रूपमा रकम समेत भुक्तानी भइसकेको देखिन्छ। यस्ता आयोजना भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास हाल मर्ज भएर पूर्वाधार विकास मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका छन्। सार्वजनिक गरिएको महालेखा परीक्षकको 63 वार्षिक प्रतिवेदन 2083 को सारांश अनुसार

0: नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भितामोड वीरगंज र काठमाडौँ कलम्फीका साथै शाखाहरू चागोहिल बानेश्वर जमल र ओम अस्पतालमा
1: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बन्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
3: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर डट कम तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएन को साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर
4: प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका सदस्यले पर्यटन विधेयक 2081 सम्बन्धमा पर्यटन क्षेत्रका सरकारवालाले उठाएका मुख्य चासोका विषयलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। सामुदायिक रेडियो प्रसारक संघ नेपाल कोराबले हिजो काठमाडौँमा आयोजना गरेको सरकारवाला संघको अन्तर्क्रिया कार्यक्रममा सरकारवालाका प्रश्नको जवाब दिँदै सांसदले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन्। अन्तर्क्रियामा सांसद पर्यटन व्यवसायी पेशागत संघ संस्था सरकारी प्रतिनिधि तथा नीति विज्ञ सहितको सहभागिता रहेको थियो। कार्यक्रममा संकलित सुझावलाई पर्यटन विधेयकको अन्तिममा पुनरावलोकन प्रतिवेदनमा समावेश गरी प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा पेश गरिने आयोजकले जनाएको छ। व्यवसायी आङ छिरिङ शेर्पाले नीतिगत सुधारका कारण तिब्बतमा अहिले नेपाल भन्दा धेरै अगाडि भइसकेको बताउँदै नेपालमा पनि पर्यटन कानून पर्यटन व्यवसायी समुदाय र मजदूर मैत्री हुनुपर्ने बताउनु भएको छ। त्यसै होटल संघ नेपालका विनायक शाहले संघ प्रदेश र स्थानीय सरकारले छुट्टा छुट्टै कर लगाउँदा र फरक फरक कानून बनाउँदा पर्यटन व्यवसायीलाई अप्ठ्यारो पर्ने गरेको समेत बताउनुभयो। पर्यटन व्यवसायीलाई आर्थिकता प्रदान गर्ने साहसिक गतिविधि संचालन गर्ने हवाई जमीन र नदी तालमा संचालित यातायातको व्यवस्था गर्ने र सभा सम्मेलनको आयोजना संचालन गरी व्यवसाय गर्नेको व्यावसायिक गतिविधिहरू विशेष गरी नेपालको सन्दर्भमा देखिएकाले सोही बमोजिम दर्ता भएका संगठनलाई मान्यता प्रदान गर्दा संस्थाका रूपमा विकास गरी राज्यले गर्ने लगानीलाई उनीहरूसँग सहकार्य गरी पर्यटन प्रवर्धन गर्दा सकारात्मक नतिजा आउने समेत पर्यटन बोर्डका कार्यवाहक प्रमुख हिक्मत सिंहरीले बताउनुभयो। त्यस्तै राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा टेबल भएको विधेयकमा छलफल चलाएर समितिलाई सहयोग पुर्याएकोमा हिजो सांसद कार्यक्रमलाई धन्यवाद दिँदै प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सभापति सुन्नीमा उदासले सबै सरकारवालाको सुझाव समेटेर विधेयकलाई अघि बढ़ाउने समेत बताउनुभयो।
5: पारित भएको पर्यटन विधेयक प्रतिनिधि सभामा टेबल भए पनि छलफल हुनु बाँकी नै छ। अब छिटै अन्त हाम्रो समितिमा यो विधेयक आउनेछ र हामी यो प्रत्येक दफामा गहिरो छलफल त गरि नै हाल्छौ। यसरी बिल समितिमा आउनु अगाडि यो स्टेक होल्डर्सको मिटिङ जसरी हजुरले यो सक्रिय यो चासो दिएर हेरिराख्नु भएको छ यसको लागि म एकदमै वेलकम गर्छु। करिब 48 इयर्स पछि पहिलो पटक हामीले यो टुरिज्म बिललाई अध्ययन गरेर बनाउनु लाग्दैछौँ। सो यस्तो कार्यक्रमहरू एकदमै महत्वपूर्ण छ। जति डाइभर्स धारणाहरू आउँछ त्यति नै हाम्रो विधेयक प्रभावकारी र दूरदर्शी विजनरी हुन सक्छ जस्तो लाग्छ। मेरो रायमा यो विधेयक केवल नियमकारी दस्तावेज रेगुलेटोरी डकुमेन्ट मात्र हुँदैन।
3: सांसद गणेश विकले पर्यटनको अधिकारमा तीनै तहका सरकार स्पष्ट नभए समस्या आएको समेत बताउनुभयो।
6: यो पर्यटन उद्योगलाई चाहिने वास्तवमा जनताको आँखाले हेर्ने गरिकन हामीले चाहिँ यसको कानून बनाउने हो। निजी क्षेत्रलाई मात्र हेर्ने अथवा व्यवसायलाई मात्र हेर्ने हिसाबले भन्दा पनि म चाहिँ सुदूरपश्चिमको योजनाको उपाध्यक्ष हुँदाखेरि मैले त्यहाँ महसुस गरेको हामीले चाहिँ खर्तरमा चाहिने होटल व्यवसायलाई चाहिँ अनुमति दिन खोज्यौँ अनि त्यसपछि यता शुक्ला फाटामा अनुमति दिन खोज्यौँ त्यहाँ बनिदिँदो रहेछ होइन त्यो कानुनी जाने झन्झटका कारणले गर्दाखेरि अब त्यो फाइभ स्टार होटल बनाउँछु भनेपछि त्यसको स्ट्यान्डर्ड चाहियो र त्यसको लागि चाहिँ ठूलो जग्गा चाहिँ यो जग्गा चाहिँ बन्ने दिनु रहेछ यस्तो चाहिँ धेरै कुराहरू चाहिँ नि हुँदो रहेछ होइन. अर्को कुरा कस्तो हुँदो रहेछ भन्दाखेरि बर्दिया जाने टुरिस्टहरू जाने सुकाफाना जान मान्नु रहेछ होइन, जाँदो रहेछ त्यो नजिकै छ नि त वास्तवमा खर्च पनि धेरै हुँदैन होइन. अनि गाह्रा जानेले जाने खप्पे जान मान्दो रहेछ. धनगढीबाट काठमाडौँ आउने जाने जाने प्लेनको फेयर चाहिँ विदेशीहरूलाई चाहिँ डलरमा हुने अथवा अरूलाई चाहिँ उसमा हुने हुँदो रहेछ. यो घटाउँ भनेर चाहिँ मैले प्रस्ताव लिएर गएको त्यो बेलामा होइन, अहिले अहिले चाहिँ त्यो अलिक पहिले त्यो भात जस्तो लाग्छ. त्यसले गर्दाखेरि यस्तो कुरालाई चाहिँ अलिकति ख्याल गरौँ भन्छु म.
3: अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर कान्तिपुर दैनिकमा साउदीको फ्यूचर सिटी परियोजना बन्द 80,000 नेपालीको रोजगारी संकटमा शीर्षकमा होम कार्कीले लेख्नु भएको खबर छापिएको छ. सन् 2017 साउदी युवराज मोहम्मद बिन सलमानले घोषणा गरेको फ्यूचर सिटी अर्थात नियोम परियोजना क्रमशः बन्द हुँदैछ. उच्च लागत र बदलिँदो भू राजनैतिक परिस्थितिका कारण 500 अर्ब अमेरिकी डलरको यो परियोजना अन्तर्गतका ठेक्काहरू रद्द हुने क्रमसँगै 80,000 नेपाली श्रमिकको रोजगारी संकटमा परेको उल्लेख गरिएको छ. सगरमाथा चढ़िरहेका फुर्दीकीहरू शीर्षकमा तूफान न्युवानेले लेख्नु भएको खबर छ. सन् 1975 जापानकी जुनको थाबेले पहिलो पटक सगरमाथाको चुचोरोमा पाइला राखिएता 50 वर्षमा सयौं महिलाले उहाँको पदचाप पछ्याएर कोही फर्किएका छैनन्. सगरमाथाको काखमा अन्तिम विश्राम लिए फर्कनेले इतिहास रचे र रचिरहेका छन्. भित्री पन्नामा खबर छापिएको छ एनआईएमबीका सीईओ पाण्डेलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश शीर्षकमा दुर्गा दुलालले लेख्नु भएको यो खबर हो. नयाँ पत्रिका दैनिकमा संघीय कानूनको ओत लागेर प्रदेशको कानूनको शर्तलाई चुनौती दिन नमिल्ने बारेमा सर्वोच्चको व्याख्या बारेको खबर छापिएको छ. सर्वोच्च अदालतले निजामती सेवा प्रदेशको एकल अधिकार हुने भन्दै समायोजन भएका कर्मचारीले संघीय नभई प्रदेशकै कानूनी शर्त मान्नुपर्ने फैसला गरेको छ. पूर्ण इजलासले संघीय निजामती ऐन जारी गर्न ध्यानाकर्षण समेत गराएको छ. सप्तरीको रूपनी घर भएका परिवार नियोजन सुपरभाइजर नरेश कुमार यादवले बढ़ुवा सम्बन्धमा दायर गरेको रिटमा न्यायाधीशहरू सपना प्रधान मल्ल, सुनिल कुमार पोखरेल र शान्ति सिंह थापाको पूर्ण इजलासले यस्तो आदेश गरेको हो. यद्यपि यादवको रिट खारेज गरिएको संसदीय सुनवाई समितिको कार्यविधि प्रधान न्यायाधीशदेखि संवैधानिक पदाधिकारीसम्मले चार चार महिनामा रिपोर्ट कार्ड सार्वजनिक गर्नुपर्ने शीर्षकमा कमल राज भट्टले लेख्नु भएको खबर छ. सर्वोच्च अदालतका प्रधान न्यायाधीश न्यायाधीश तथा संवैधानिक आयोगका पदाधिकारीले अब चौमासिक रूपमा कार्यप्रगति विवरण सार्वजनिक गर्नुपर्नेछ. संघीय संसदले राज्यका निकायका पदाधिकारीहरूलाई नागरिकप्रति जवाबदेही बनाउन यो कानूनी व्यवस्था गरेको छ. संघीय संसदको संयुक्त समितिका रूपमा रहेको संसदीय सुनवाई समितिले आफ्नो नयाँ कार्यविधिमा सुनवाईपछि नियुक्त हुने पदाधिकारीले आफ्नो कार्ययोजना अनुसारको प्रगति विवरण हरेक चार महिनामा सार्वजनिक गर्नुपर्ने व्यवस्था गरेको छ. समिति सभापति बोध नारायण श्रेष्ठका अनुसार कार्यविधि समितिबाट पारित भएर कार्यान्वयनमा आइसकेको छ. अब सुनवाईपछि नियुक्त हुने पदाधिकारीले रिपोर्ट कार्ड सार्वजनिक गर्नुपर्नेछ. गुप्तचर फेरि प्रधानमन्त्री कार्यालयकै माथतमा शीर्षकमा नयाँ पत्रिका दैनिकले अर्को खबर छ. सरकारले राष्ट्रिय अनुसन्धान विभागलाई फेरि प्रधानमन्त्री तथा मन्त्री परिषदकै माथतमा ल्याएको छ. देशको एकमात्र गुप्तचर निकाय अघि गृह मन्त्रालय अन्तर्गत थियो. बुधबार बसेको मन्त्री परिषद बैठकले पारित गरेको कार्य सम्पादन नियमावली 2083 अनुसार विभाग प्रधानमन्त्री कार्यालय माथतमा रहने उल्लेख गरिएको छ. अन्नपूर्ण पोस्ट दैनिकमा जेएनजी आन्दोलनले आर्थिक व्यथिति शीर्षकमा सुरेन्द्र काफ्रे र सुनिता कार्कीले लेख्नु भएको खबर छापेको छ. 179 निकायको हिसाब परीक्षण नै हुन सकेन. महालेखा परीक्षकको कार्यालयले राष्ट्रपति समक्ष पेश गरेको वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष 2081-82 मुलुकको कुल बेरोजू 7,55,00,000,000,000 रूपियाँ पुगेको छ. वर्ष दिनमै 88,09,00,00,000,000,000 बेरोजू थपिएको छ. यस वर्ष जेएनजी आन्दोलनका कारण 180 कार्यालय र निकायको श्रेष्ठता पेश हुन नसक्दा 1,47,90,00,00,000,000,000 रूपियाँ बराबरको लेखा परीक्षण हुन नसकेको प्रतिवेदनमा उल्लेख छ.
4: त्यस्तै आजको गोर्खापत्रको पहिलो पृष्ठमा 25,000 दरबन्दी कटौती शीर्षकमा खबर प्रकाशित छ. सरकारले प्रशासनिक पुनसंरचना गरी साबिकका 22 मन्त्रालय घटाएर 18 कायम गरी अनावश्यक कार्यालय खारेज गर्ने तयारी गरेसँगै करिब 25,000 कर्मचारी दरबन्दी कटौती हुनुभएका छन्। त्यस्तै बिरुवाका पनि डाक्टर शीर्षकमा अर्को खबर प्रकाशित छ भने पत्रकारिता मर्यादित हुनुपर्छ शीर्षकमा अर्को खबर छ. 7.5 खर्ब नाग बेरोजू शीर्षकमा खबर छ भने आजको गोर्खापत्रको पहिलो पृष्ठमा खबर प्रकाशित छ.
3: नागरिक दैनिकमा कफिनमा फुर्किए 1273 शीर्षकमा सविता खड्काले लेख्नुभएको खबर छ। घरको आर्थिक अवस्था सुधार्ने, परिवारलाई सुख दिने र उज्जवल भविष्य बनाउने सपना बोकेर हरेक दिन हजारौं नेपाली युवा रोजगारीका लागि विदेश जान्छन्। तर त्यही सुनौलो सपनाको खोजीमा विदेशीका कतिपय नेपालीका लागि वैदेशिक रोजगारी कमाईको अवसर नभएर जीवनकै अन्तिम यात्रा बन्न पुगेको छ। वैदेशिक रोजगारीमा पीड़ा छ नेपालीहरूलाई। रोजगार बोर्डको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको 2082-83 को 10 महिनामा वैदेशिक रोजगारीका क्रममा विभिन्न देश पुगेका 1273 नेपालीले ज्यान गुमाएका छन्। किशोर किशोरीको सम्बन्ध बदलियो, समय अब बदलिनुपर्छ कानून शीर्षकमा सुभद्रा धिथालले लेख्नुभएको खबर छापिएको छ। 2078 पुसमा महोत्तरीको बर्दिवास नगरपालिकामा 14 वर्षीय किशोरलाई प्रहरीले जबरजस्ती करनी प्रयासको आरोपमा पक्राउ गर्यो। त्यही ठाउँका 14 वर्षीय किशोरीलाई जबरजस्ती करनी गर्न खोजेको मौखिक उजुरीका आधारमा ती किशोरलाई प्रहरीले समातेको थियो। घाँस काट्ने क्रममा भएको यस्तो खालको दुर्व्यवहारको विषयमा अनुसन्धान पनि पछि अगाडि बढ़्यो। बाल अधिकार कर्मी तारक धिताल धेरै देशहरूमा रोमियो जुलियट क्लज लागू भएको र जसले समान उमेर वा न्यून उमेर अन्तर भएका किशोर किशोरी बीचको सहमतिपूर्ण सम्बन्धलाई बलात्कारको अपराध नमान्ने भएकाले त्यसतर्फ पनि सोच्नुपर्ने अधिकार कर्मी धितालको भनाई पनि उद्धृत गरिएको छ।
4: साझा खबरमा अब विदेशका खबर। कंगोको पूर्वी प्रान्तमा इबोलाको नयाँ प्रकोप भेटिए देखिएको छ। अफ्रिकाको प्रमुख स्वास्थ्य निकाय रोग नियन्त्रण र रोकथामका लागि अफ्रिका केन्द्रहरूले इबोला संक्रमणको प्रकोप घोषणा गर्दै हालसम्म 246 संक्रमित भएको र कम्तीमा 65 जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। स्वास्थ्य अधिकारीका अनुसार प्रकोप सीमावर्ती क्षेत्रमा फैलिन सक्ने उच्च जोखिम रहेकाले निगरानी र नियन्त्रणको प्रयास पनि तीव्र पारिएको बताइएको छ। पश्चिम एशिया द्वन्दले महत्वपूर्ण हर्मुज जलमार्गबाट निर्यात अवरूद्ध पारेपछि यूएले विकल्पमा नयाँ पाइपलाइनको निर्माण अघि बढ़ाएको छ। यसै महिनाको शुरूमा तेल उत्पादन नियन्त्रण नियम उल्लंघन गर्दै उत्पादन र आपूर्ति बढ़ाएको यूएले अर्को हप्ता अर्को वर्षसम्म उत्पादन क्षमता बढ़ाएर दैनिक 50 लाख ब्यारल पुर्याउने योजना समेत अघि सारेको छ। र इरानका विदेश मन्त्री अब्बास अराघचीले पूर्व मध्यपूर्वमा द्वन्द समाधान गर्न चीन लगायतका कुनै पनि सहयोगका लागि आफू तयार रहेको समेत बताउनु भएको छ। वार्ता जारी राख्न अमेरिका इच्छुक रहेको सन्देश वाशिङटनबाट प्राप्त भएको विदेश मन्त्री अराघचीले बताउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन भ्रमणमा समकक्षी सी जिनपिङसँगको भेटमा हर्मुज खोल्न चीनले सहयोग गर्ने प्रस्ताव गरेको र चिनिया नेताले अमेरिका र इजरायल युद्ध विरामका लागि इरानलाई सहयोग गर्न सैन्य उपकरण नपठाउने प्रतिबद्धता व्यक्त गरेपछि अराघचीको यस्तो प्रतिक्रिया आएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।
3: साझा खबरमा अब खेल खबर। राष्ट्रिय खेलकुद परिषद राखेपछि शुक्रबार हिजो अखिल नेपाल फुटबल संघ एन्फामाथिको निलम्बन फुकुवा गरेको छ। अर्ली इलेक्शनबाट पछि नहटेपछि गत 11 चैतमा राखेपछि एन्फालाई 3 महिना समयका लागि निलम्बन गरेको थियो। यद्यपि राखेपछि आफ्नो निर्णय 2 महिना पनि टिकाउन सकेन। एन्फामाथिको निलम्बन फुकुवा नगरिए नेपाली फुटबलमाथि अन्तर्राष्ट्रिय प्रतिबन्ध लगाउने फिफा र एएफसीको चेतावनीपछि राखेपछि बिना शर्त आफ्नो पूर्व निर्णयबाट पछि हट्न बाध्य भएको हो। नेपालले काभा भलिबल च्याम्पियनशीपमा नयाँ कप्तान निरुता ठगुण्डाको नेतृत्वमा प्रतिस्पर्धा गर्ने भएको छ। नेपाल भलिबल महासंघले शुक्रबार राष्ट्रिय महिला भलिबल टोलीको नयाँ कप्तानको घोषणा गर्यो। महासंघको 69 केन्द्रीय कार्य समितिको बैठकले दार्चुलाको नौगाट गाउँपालिका 6 जन्मनुभएका निरुतालाई नयाँ कप्तानका रूपमा नियुक्त गरेको हो। र कृतिपुर स्थित त्रिवी क्रिकेट मैदानमा चलिरहेको आईसीसी विश्वकप लीग 2 घरेलु टोली नेपाल र अमेरिकाले आफ्ना समान एक एक खेल गुमाएका छन्। सहभागी मध्ये स्कटल्याण्डले 2 खेलमा जित निकालेको छ। संयोग यस्तो रह्यो कि स्कटल्याण्डले नेपाल र अमेरिकालाई डकवर्थ लेविस नियमअनुसार 2 हराएको थियो। लगातार 2 खेलमा जित निकालेको स्कटल्याण्ड अंक तालिकाको शीर्ष स्थानमा उक्लिँदा अमेरिका पनि दोस्रो स्थानमा झरेको छ। अमेरिकालाई पछिल्ला 4 खेलमा हराउन नसकेको नेपालले घरेलु मैदानको फाइदा लिन सक्ने अपेक्षा गरिएको छ। नेपाल र अमेरिकाको बीच खेल आज हुँदैछ।
4: वन्यजन्तु र पक्षीका लागि पानीका स्रोतको अभाव र निकुञ्जमा गरिएको विकल्पको खोजी कुराकानी रिपोर्ट कार्टुन लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: को एकमात्र डीटीएच सेवा डिश हो
1: डिश हो खुशी को कनेक्शन
2: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
3: साझा खबरमा निकुञ्जमा पानीको समस्या र समाधानको प्रयास जर्नल अफ साइन्स एण्ड टेक्नोलोजीमा प्रकाशित पछिल्लो विवरण अनुसार नेपालमा 5,000 भन्दा धेरै तालहरू छन्। अध्ययन अनुसार 74 भन्दा धेरै जिल्लामा ताल छन्। सबैभन्दा बढ़ी ताल हुम्लामा 381 छन् भने भेटिएका मध्ये 472 नामाकरण नै गरिएको उक्त अध्ययनमा उल्लेख छ। तर पछिल्लो समयमा तालहरू सुक्ने पुरिने र अतिक्रमणमा पर्ने क्रम रोकिएको छैन। चितवन राष्ट्रिय निकुञ्जले प्राकृतिक ताल सुक्न थालेसँगै कृत्रिम ताल बनाउने अभियान शुरू गरेको छ।
4: 2030 सालमा स्थापना भएको निकुञ्जमा स्थापनाताका 50 भन्दा बढ़ी ठूला तालहरू रहेका थिए। निकुञ्जभित्र तालको संख्या अहिले 25 भन्दा कम छ। भएका पनि खुम्चाउँदै र सुक्दै गएका छन्। वन्यजन्तु र चराचुरुङ्गीका लागि पानीको जोहो गर्न कृत्रिम स्रोतहरूको खोजी गर्ने काम निकुञ्जले 4 वर्ष अगाडिदेखि शुरू गरेको हो। निकुञ्जका संरक्षण अधिकृत प्रवीण पौडेल
5: पम्पबाट यही नै पम्प गरेर निकालेर त्यसपछि दिनमा जुन जब सोलर इनर्जी आउँछ सोलर प्यानलमा त्यहाँबाट चाहिँ त्यो पावरबाट बोरिङ मार्फत चाहिँ पानी अनि बाहिर निकालेर गरिन्छ भने जहाँ चाहिँ नजिकै खोलाको स्रोत छ त्यहाँबाट पनि झन् सहज रूपमा चाहिँ सोलर इनर्जी मार्फत त्यसलाई तानेर पाइपहरू अन्डरग्राउन्ड गरेर यसरी पोखरीमा ल्याएर चाहिँ दिनको समयमा पानीको चाहिँ आवश्यकतालाई परिपूर्ति गर्छ।
4: निकुञ्जभित्र पानीको मुख्य स्रोत मानिने पश्चिमी क्षेत्रको देवी तालमा 5 वर्ष अघिसम्म पानी थियो तर अहिले धेरै क्षेत्र घाँसे मैदानमा परिणत भएको छ। लामे तालमा पनि पछिल्लो 5 वर्षदेखि पानीको क्षेत्र खुम्चाउँदै गएको छ। तमर नन्द भाउजू मुन्ना र छत्रे तालमा पानी सुकेको पनि केही वर्ष भइसक्यो। निकुञ्जभित्र पानीको अभाव हुँदा जलचर थलचर र चराचुरुङ्गी बढ़ी प्रभावित भएका छन्। निकुञ्जले यो वर्ष मात्रै सुकेभार र कसरा क्षेत्रमा रहेको घाँसे मैदानमा कृत्रिम ताल बनाएको छ। खोल्सामा रहेको पानीलाई सोलरको माध्यमबाट लिफ्टिङ गरेर बनाइएको तालमा जंगली जनावरहरू तिर्खा मेटाउन आउने गरेका छन्। पुनः चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत पौडेल
5: विशेष गरी सुक्खायाममा हुने पानीको अभावलाई चाहिँ पूर्ति गर्नको लागि प्राकृतिक स्रोतबाट मात्रै सबै कुरा पूर्ति नहुनाले चाहिँ यस्तो किसिमको मानव निर्मित पानी पोखरी चाहिँ हामीले बनाएको। विशेष गरी यसको प्रयोगको हेर्ने हो भने यो अहिले मानव निर्मित भए तापनि यसलाई चित्तलले भात्तीले पौडेलले चाहिँ व्यापक रूपमा प्रयोग गरिराखेको चाहिँ देखिएको छ।
4: निकुञ्जका अनुसार एउटा कृत्रिम ताल बनाउन तालको क्षेत्रफल प्रयोग गरिएको प्रविधि उपकरण लगायतमा गरी 7-9 लाखसम्म बजेट चाहिन्छ। चितवन राष्ट्रिय निकुञ्जले प्राकृतिक तालहरूको संरक्षणसँगै 2 दर्जन भन्दा धेरै स्थानमा कृत्रिम तालको आवश्यकता पहिचान गरेको छ। हाल 5 ताल निर्माण गरिएको छ। निकुञ्ज अवलोकन र भ्रमणमा आउनेहरू भने पानीको स्रोत अभावमा निकुञ्ज प्रतिको आकर्षण घट्ने हो कि भन्ने चिन्तामा छन्।
6: मेरो नाम चाहिँ अस्मिता छेत्री, घर चाहिँ चितवन चौरा। एकै ठाउँमा बसेर एनिमलहरू स्पोर्ट गर्न सकिन्थ्यो, त्यही पानी खान आउने त्यही खेल्ने गर्दा स्पोर्ट हुन्छ अघिल्लो हुन्थ्यो। अब अहिले टाढो टाढो यहाँ सुकेको छ, अब आउँदै आउँदैन क्या। अब खोलातिर जाने हो कि अब पानीको स्रोतको मुहान जहाँ त्यही जाने सम्भावना चाहिँ बढी हुन्छ।
7: जलकुम्बले भरेकै देखिन्छ क्या, त्यसले गर्दा पनि त कतिपयजनाहरू आउँदैन। र अर्को कुरो यो माछा अनि कछुवा तालहरू धेरै छन् पहिले पनि देखायो।
4: प्राकृतिक ताल सुक्दै जाँदा वन्यजन्तु बस्तीमा नपसुन् भन्नेतर्फ निकुञ्जले ध्यान दिनुपर्ने संरक्षण अभियान कर्मीहरूको जोड छ। सिन्धु ढकाल CIN रेडियो भरतपुर चितवन।
0: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित CIN को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
3: प्रशासनिक क्षेत्रमा वित्तीय अनुशासनहीनता बढ़ेको बढ़ी 15.5 खर्ब बेरुजु, अर्थ मन्त्रालयको मात्रै 37 अर्ब। 300% म्याथ थप्दा पनि 700 भन्दा बढ़ी आयोजना अधुरै, घरबाट निस्कने मध्ये
0: दैनिक सात जनाको सवारी साधन दुर्घटनामा मृत्यु सर्लाहीको इटा भट्टामा पुरिएर तीन मजदूरले ज्यान गुमाए
3: संघीय कानूनको ओत लागेर प्रदेशलाई चुनौती दिन नमिल्ने सर्वोच्चको व्याख्या निकुञ्ज क्षेत्रमा पानीको स्रोतहरू सुक्दै पर्यटन विधेयकलाई सरकारवालाको सुझावका आधारमा अघि बढ़ाउने सांसदहरूको प्रतिबद्धता
0: पूर्वी कंगोमा इबोलाको नयाँ प्रकोप 65 जनाको मृत्यु यूएईले हर्मुजको विकल्पमा नयाँ पाइपलाइन निर्माण गर्ने
3: र आईसीसी विश्वकप लीग दुईमा आज नेपाल र अमेरिका भिड्दै दुई महिनामै इन्फाको निलम्बन फुकुवा
0: साझा खबर कन्तीमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकको भित्री पन्नामा रवि मिश्रले च्यापै शीर्षकमा बनाउनु भएको कार्टुन लिएका छौं व्यङ्ग्य गर्न खोजिएको छ पछिल्लो समयमा प्रधानमन्त्री बालेन्द्र शाह जसलाई संसददेखि विभिन्न क्षेत्रमा प्रधानमन्त्री हराएको भनेर व्यङ्ग्य र टीका टिप्पणी पनि भयो वहाँ नियमित रूपमा संसदको बैठकमा नगएपछि सांसदहरूले कतिपयले अगाडि बढ़न नसक्ने भन्दै विरोध पनि जनाएका थिए यहाँ एउटा मैदान जस्तो देखाइएको छ जहाँ प्रधानमन्त्री शाह जस्ता देखिने व्यक्तिको नजिकै एकजना अर्को व्यक्ति जस्ता देखिन्छन् जो अलिकति केही डराएको जस्तो धक मानेको जस्तो देखिन्छन् र उनलाई पत्रकारले केही सोधेका रहेछन् र जवाफमा केही भन्दै गरेको जस्तो देखिन्छ छेउमा यस्तो लेखिएको छ बोल्नुहुन्न काम मात्र गर्नुहुन्छ उहाँ के काम रे नबोल्ने काम नि
3: हस्त प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष सुन्दरको विदा भयो तपाईँको आजको दिन शुभ होस् नमस्कार यसपछि देशभरिका सामुदायिक रेडियो
8: रेडियो धादिङ 106 मेगाहर्ज
9: औषधि होइन सचेतना नै सुरक्षा हामी मध्ये धेरैजना सानो ज्वरो खोकी वा रुगा लागेपछि तुरुन्तै औषधि खान शुरू गर्छौं कहिले आफैले कहिले छिमेकीले सुझाएको औषधि तर के तपाईँलाई थाहा छ औषधिको यस्तो गलत प्रयोगले माइक्रोबियल प्रतिरोध अर्थात एन्टी माइक्रोबियल रेसिस्टेन्ट एएमआर बढाउँछ माइक्रोबियल प्रतिरोध भनेको यस्तो अवस्था हो जहाँ ब्याक्टेरिया भाइरस फंगस र परजीवीले औषधिलाई असर गर्न नदिने क्षमता विकास गर्छन् फलस्वरूप सामान्य रोग पनि निको पार्न गाह्रो हुन्छ अस्पतालमा बस्दाई लामो हुन्छ र मृत्युको जोखिम बढ्छ त्यसैले डाक्टरको सल्लाह बिना कुनै औषधि नखाऊ डाक्टरको सल्लाह बमोजिमको औषधि पूरा मात्रा समय नै सेवन गरौं र बाँकी औषधि अरूलाई नदिऊ र सरसफाईमा ध्यान दिऊ औषधिको दुरूपयोग रोकौं माइक्रोबियल प्रतिरोध घटाऊ स्वस्थ रहौं सचेत बनाऊ

यसै गरी हामी शिवम सिमेन्ट ले पनि क्वालिटी को मामला में नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा शिवम सिमेन्ट क्वालिटी को मामला में नो

0: California Extreme Energy Drink.
1: पानी जीवन हो, तर सुरक्षित छ भने मात्र, नत्र त्यही पानी मृत्युको कारण बन्न सक्छ।
2: दूषित पानी कसैले नखाऊ, किनकि दूषित पानी खानाले पानीजन्य रोगहरू जस्तै आउ, रगतमासी, जुका, पोलियो, कमलपित्त, म्यादी ज्वरो, झाडा पखला, जियाडियासिस, हैजा जस्ता रोगहरू लाग्न सक्छ। त्यसैले सुरक्षित पानीको प्रयोग गर्नुपर्दछ।
1: सुरक्षित पानी प्रयोगको लागि विभिन्न घरेलु उपायहरू अपनाउन सकिन्छ। जस्तै पानी भुलुकको उमालेर प्रयोग गर्ने, क्लोरिनेसन गरेर वा क्लोरिन नामक रसायन झोल मिसाएर पनि पानी शुद्धिकरण गर्न सकिन्छ। सोडियस विधि, पारदर्शी बोतलमा पानी राखी घामको किरणबाट पानी शुद्धिकरण गर्ने विधि, फिल्टरको प्रयोग गरेर यसरी पानी शुद्धिकरण गरी खानाले पानीजन्य रोगबाट बच्न सकिन्छ।
2: सुरक्षित पानी हाम्रो जिन्दगानी। सामुदायिक रूपान्तरण समाज नेपाल धादिङद्वारा जनहितको लागि सामुदायिक सन्देश।
1: हरेक महिनाको पहिलो शनिबार दीपमाला लाइफ केयर सेन्टर पालीमा महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रक्षा पराजुलीबाट बिरामी जाँच सेवा, बाजोपन, निसन्तान, हर्मोन तथा महिला सम्बन्धी सम्पूर्ण उपचार, छ महिनादेखि बच्चाको योजना गर्दा बच्चा नबस्ने, हर्मोनको गडबडी भएमा गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच, महिनावरी गडबडी हुने, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, यौनि चिलाउने, आङ खस्ने, लामो समयदेखि पिसाब पोल्ने, महिलाको स्तनमा गिर्खा अथवा गाँठागुठी भएमा, महिनावरी हुँदा रगत धेरै बगे, गर्भवती महिलाको बच्चाको जाँच र पाठीघरको क्यान्सरको जाँच, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर क्रिस्टल केसीद्वारा भिडियो एक्सरे, एनामोली स्क्यान, थाइरोइड स्क्यान, शरीरमा जुनसुकी स्थानमा भिडियो एक्सरे सेवा। दीपमाला लाइफ केयर सेन्टर प्राली, धादिङ बेसी त्रिवेणी चोक, पुरानो सिपी कलेजको भवन, सम्पर्क फोन नम्बर 01051 367 9141 063 र 98 43 40 33 23।
3: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: हाड़जोड़नी सेवा, बाल रोग सेवा, जनरल फिजिशियन।
1: हरेक शनिबार महिला तथा स्त्री रोग सम्बन्धी सेवा र महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी सेवा।
0: शनिबार काठमाडौँबाट आउनु हुने रेडियोलोजिस्ट डाक्टरबाट जिल्लामा पहिलो अत्याधुनिक रंगीन 5D मेसिनबाट गर्भवतीको एनमली स्क्यान, स्थल तथा शरीरको जुनसुकै भागमा रहेको गाँठा गुठीहरूको स्क्यान र थायराइड स्क्यान,
1: भिडियो एक्सरे सेवा,
0: इको सेवा हरेक दिन बिहान र बेलुका,
1: ल्याब सेवा, सबै किसिमका जाँच गरिने व्यवस्था भएको।
0: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल टाली धादिङ बिचुदरा जनहितमा जारी सन्देश।
2: इन्टरनेट तपाईँको गाउँ र सहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईँको नजिक आउँदै थप जानकारीका लागि www.subisu.net.np वा सम्पर्क नम्बर 01-42-35-888 सुबिसु इन्टरनेट।
0: के तपाईँ मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीड़ित हुनुहुन्छ?
1: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टियु शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोलुसन आयुर्वेदा पाइल सुसुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेशी शान्त बजारमा आउँदै हुनुहुन्छ।
0: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाइ हुने, मलद्वार सुनिने, पोल्ने, पीप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पिरो आउने, यदि यस्तो समस्या छन् भने तपाईँलाई पाइल्स, फिसुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोलुसन आयुर्वेदा पाइल्स फिस्तुला नसा तथा हात जोड्ने उपचार केन्द्र धादिङदेशी शान्त बजारलाई सम्झाउनुहोस्।
1: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
0: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै चार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
1: हाम्रा अन्य सेवाहरू बात, युरिक एसिड, हड्डी खिएको, नसा च्याफिएको, गठिया, अर्थोराइटिसको उपचार,
0: सुगर।

0: पीठका रूपमा परिचित नरसिंह धाममा पुरूषोत्तम महिनाको अवसर पारेर एक महिने महोत्सव शुक्रबारदेखि शुरू गरिएको हो। स्कन्द र वराह पुराणमा समेत उल्लेखित नरसिंह धाम भगवान नरसिंहदेव प्रकट भई दिव्य लीला गरेको पवित्र भूमिका रूपमा परिचित छ। परापूर्व कालदेखि नरसिंह धाम क्षेत्रमा विशेष धार्मिक महोत्सव गरिँदै आएका पीठाधीश डाक्टर श्रीवास कृष्ण दास ब्रह्मचार्यले बताउनुभयो। विगत तीन वर्षदेखि संचालन हुँदै आएको 108 तीर्थ यज्ञ कार्यक्रमको पूर्ण आहुति समेत पुरूषोत्तम महिनामा नरसिंहधाममा गरिनेछ। गोत्र अनुसार बनेका 28 हवन कुण्डमा गोत्र अनुसारका विशेष पूजा हवन तथा धार्मिक अनुष्ठान गरिनेछन् उहाँले भन्नुभयो। नरसिंहधाम क्षेत्रमा उत्खननका क्रममा सिक्का इट्टा र ढुंगा जस्ता प्राचीन कालका अवशेषहरू भेटिएको पीठाधीश ब्रह्मचारीले बताउनुभयो। पुरातात्विक विभागले पनि अनुसन्धान गर्दै आएको छ। नरसिंहधाम यहाँकै स्थानीयहरूले 25 वर्ष अघि पनि पुननिर्माण गरेका थिए। उहाँले भन्नुभयो, नरसिंहधाम 2072 सालको गोर्खा भूकम्पले भत्किएपछि करिब 15.5 करोड़को लगानीमा हाल निर्माण भइदिएको छ। त्रिपुरा सुन्दरी गाउँपालिका छिमेकी पालिकाहरू तथा दान दक्षिणा मार्फत उठेका रकमहरूबाट पुननिर्माण भइरहेको छ। उहाँले भन्नुभयो, बन्दै गरेको नरसिंहधाम बुढी गण्डकी जलविद्युत आयोजनाभित्र पर्ने भन्दै सांस्कृतिक धरोहरको रूपमा रहेको धाम जोगाउन बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्र बहादुर बानियालाई स्थानीयले आग्रह गरेका छन्। पानी मुनि भए पनि संरक्षण गरी ऐतिहासिक धार्मिक तथा सांस्कृतिक सम्पदाको रूपमा अघि बढ़ाउने उनीहरूले अनुरोध गरेका हुन्। एक महिनासम्म चल्ने महामहोत्सवमा ईश्वर कृष्ण महाराज, पीठाधीश डाक्टर श्रीवास कृष्ण दास ब्रह्मचारी, राधिका दास लगायतले प्रवचन दिने कार्यक्रम रहेको छ। महोत्सव अवधिभर 20 लाख भक्तजनले अवलोकन तथा दर्शन गर्ने अनुमान गरिएको आयोजकले जनाएको छ। बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्र बहादुर बानियाले धादिङको त्रिपुरा सुन्दरी गाउँपालिका एक स्थित बुढी गण्डकी र नेत्रावती नदीको संगम स्थलमा रहेको नरसिंहधाम बुढी गण्डकी जलविद्युत आयोजना जलाशयभित्र पर्यापर्यटन तथा धार्मिक स्थल बन्ने बताउनु भएको छ। एक महिने महामहोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाले सरकारले लगानी गरिरहेको नरसिंहधामलाई जलाशयभित्र सिसामा राखेर लिप सहितको ऐतिहासिक धार्मिक स्थल बनाउन पहल गर्ने बताउनुभयो। नरसिंहधाम नेपालको ऊर्जासँग जोड़िएको स्थल हो। मानव सभ्यतालाई ऊर्जा दिने नरसिंहधाम ऊर्जा उत्पादनसँगै बागमती प्रदेशको प्राचीन सभ्यता संस्कार सत्य र मर्यादासँग जोडेर जलाशयभित्रको धार्मिक स्थल बन्नेछ उहाँले भन्नुभयो। मुख्यमन्त्री बानियाले नरसिंहधाम संरक्षण तथा प्रवर्धनका लागि आगामी आर्थिक वर्षमा बजेट विनियोजन गर्ने बताउनुभयो। आउँदो नीति कार्यक्रम तथा बजेटमा बहुवर्ष योजना बनाई डीपीआर गरेर ऊर्जा उत्पादन गर्दा आध्यात्मिक स्थलको रूपमा व्यवस्थित गरी पर्यटन प्रवर्धन जलाशयभित्र पर्यापर्यटनसँगै धार्मिक जोडेर अगाडि बढ़ाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। धादिङ प्रहरीले ठूलो परिमाणमा लागू औषध अफिम जस्तो देखिने पदार्थ र अवैध हात हतियार सहित एकजनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धादिङले शुक्रबार पत्रकार सम्मेलन गरी बेनीघाट ओरोडाङ गाउँपालिका 2 होबाङका 35 वर्षीय वीर बहादुर तामाङलाई पक्राउ गरिएको जानकारी दिएको हो। विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गजनीबाट खटिएको प्रहरी चोरीले जेठ 1 गते बिहान करिब 4 बजे उनको घरमा खानतलासी गर्दा 5 प्लास्टिकका बाल्टिनमा लुकाई राखिएको अवस्थामा लागू औषध अफिम जस्तो देखिने कालो पदार्थ फेला पारेको प्रहरीले जनाएको छ। बरामद गरिएको पदार्थ बाल्टिन सहित 54 किलो 320 ग्राम रहेको र शुद्ध तौल 51 किलो 180 ग्राम रहेको प्रहरीले जनाएको छ। साथै घटनास्थलबाट 4 फिट 6 इन्च लामो एक नाले भरुवा बन्दुक, 2 थान डिजिटल तराजु तथा 2 मोबाइल समेत बरामद गरिएको छ। प्रहरीका अनुसार पक्राउ परेका तामाङलाई सघि 2075 सालमा 300 किलो गाँजा र 1 नाले भरुवा बन्दुक बरामद भएको घटनामा पनि संलग्न रहेका थिए। उक्त घटनापछि उनी फरार रहेका थिए। हाल उनलाई लागू औषध तथा हात हतियार खर खजना सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढ़ाइएको प्रहरीले जनाएको छ। यसैबीच प्रहरीले बेनीघाट रोरङ गाउँपालिका वडा नम्बर 2 होबाङबाट अवैध भरुवा बन्दुक सहित 2 जनालाई पनि पक्राउ गरेको छ। पक्राउ पर्नेमा 28 वर्षीय विराज तामाङ र सानो कान्छा तामाङ रहेका छन्। उनीहरूको घरबाट 1-1 थान भरुवा बन्दुक बरामद गरिएको प्रहरीले जनाएको छ। त्यस्तै 2061 सालमा धादिङको साबिकको खरी गाविसमा भएको कर्तव्य ज्ञान मुद्दाका फरार प्रतिवादी वृद्ध बहादुर राणा मगरलाई पनि प्रहरीले पक्राउ गरेको जनाएको छ। उनलाई नीलकण्ठ नगरपालिका 3 पक्राउ गरी जिल्ला अदालत धादिङमा उपस्थित गराइएको प्रहरीले जनाएको छ। लगातार 3 दिन घटेको शेयर बजार हिजो सामान्य बढ़ेको छ। शेयर बजार परिसूचक निफ्टी हिजो 1.77 अंकले बढ़ेर 2731.74 94 बिन्दुमा पुगेको छ। हिजो विकास बैंक लगानी जीवन बीमा उत्पादन तथा प्रशोधन माइक्रो फाइनेन्स र म्युचुअल फण्ड बाहेक अन्य समूहको सूचक सामान्य बढ़ेको छ। हिजो 127 कम्पनीको शेयर बढ़ेकोमा 120 घटेको छ। यस्तै 22 कम्पनीको शेयर भने घटबढ़ भएको छैन। हिजो नोबेल बैंक डिभेन्चर 2099.7% बढ़ेको छ। बजार सामान्य बढ़ेको दिन युनियन हाइड्रो पावरको शेयर सबैभन्दा धेरै 14.79% घटेको छ। हिजो निर्से बढ़े पनि कारोबार रकम भने घटेको छ। 83.29 करोड़ कारोबार भएकोमा हिजो 338 कम्पनीका 79,34,000 गीता शेयर 3.09 करोड़ रूपियाँमा किनबेच भएको छ। मकवानपुर प्रहरीले लागू सहित 3 पक्राउ गरेको छ। पक्राउ पर्नेमा हेटौडा उपमहानगरपालिका 15 घर भए हाल वडा नम्बर 4 कमल राणा बस्दै आएकी 22 सजिना लामा पाखरिन, 27 अमूल प्रजापति र 28 विमल श्रेष्ठ रहेका छन्। वडा प्रहरीकाले हेटौडाबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा बिहिबार साँझ कमल राणा स्थित डेरामा छापा मारेको थियो। प्रहरीले शंकास्पद अवस्थामा रहेका उनीहरूको शरीर तथा कोठा खानतलासी गर्दा लुकाई छिपाइ राखिएको अवस्थामा 370 मिलीग्राम खैरो हिरोइन जस्तो देखिने पदार्थ र 16 ग्राम 380 मिलीग्राम अफिम जस्तो गिलो पदार्थ बरामद गरेको जनाएको छ। प्रहरीले लागू औषध तौल गर्न प्रयोग हुने डिजिटल तराजु समेत बरामद गरेको छ। पक्राउ परेका 3 विरूद्ध लागू औषध कसुर मुद्दा दर्ता गरी मकवानपुर जिल्ला अदालतबाट म्याथप अनुमति दिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। खबरको क्रम बाँकी नै छ, एकैछिन विश्राम।
1: अब ब्रेकको साथमा
2: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौँ सदा सर्वदा।
3: अनि म यो भन्नु अस्तिसम्म यो पसल सुनसान देखिन्थ्यो, हिजो आज त राम्रो चलेको देखिन्छ नि। सुन न अवस्था काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ। त्यसो भए म पहिला गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु।
4: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ।
5: रेडियो धादिङ 106 MHz।
0: सर्वोच्च अदालतले सीमानाखामा 100 रूपियाँ भन्दा बढ़ीका सामानमा भन्सार लिने व्यवस्था कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। 100 रूपियाँ भन्दा बढ़ीको सामानमा भन्सार उठाएको विषय अव्यवहारिक भन्दै दायर रिटमा सुनवाई गर्दै न्यायाधीशहरू हरिप्रसाद भुयाल र टेक प्रसाद ढुङ्गानाको इजलासले हिजो अन्तरिम आदेश जारी गरेको हो। अन्तरिम आदेश जारी भइसके अब सीमा पारीबाट तरकारी औषधि लता कपड़ा लगायतका दैनिक उपभोग्य सामग्री ल्याउँदा तत्कालका लागि रोकावटमा हुने भएको छ। यसअघि अर्थ मन्त्रालयले 100 रूपियाँ मूल्यमाथिका वस्तुमा भन्सार कर अनिवार्य गरेपछि तराई मधेस क्षेत्रका सीमानाकामा कड़ाई हुन थालेको थियो। नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो उत्तर त्रैमासिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै अधिकांश नीतिगत व्यवस्थालाई यथावत राखेको जनाएको छ। बैंकले वित्तीय विदेशी विनिमय संचित र मुद्रास्फीति लक्ष्य अनुरूप रहने प्रक्षेपण तथा न्यून आर्थिक वृद्धिको अवस्थालाई दृष्टिगत गर्दै आर्थिक वर्षको शुरूदेखि अवलम्बन गरिएको लचिलो मौद्रिक नीतिको कार्यदिशालाई निरन्तरता दिएको जनाएको हो। समीक्षा अनुसार ब्याज दर करिडोर ब्याङ्क दर अनिवार्य नगद मौद्रात सीआरआर तथा वैधानिक तरलता अनुपात एसएलआर सम्बन्धी विद्यमान व्यवस्थाहरू यथावत कायम गरिएको छ। यद्यपि ब्याजदर करिडोरलाई थप प्रभावकारी बनाउन ब्याङ्क तथा वित्तीय संस्थालाई उपलब्ध गराइने स्थायी निक्षेप सुविधा सम्बन्धी व्यवस्था पुनरावलोकन गरिने राष्ट्र ब्याङ्कले जनाएको छ। केन्द्रीय ब्याङ्क अनुसार राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रारम्भिक अनुमान अनुसार चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि दर 3.85% रहने अपेक्षा गरिएको छ। प्रतिकूल मौसम तथा प्राकृतिक प्रकोपका कारण कृषि क्षेत्रको वृद्धि दर 1.58% सीमित भए पनि उद्योग क्षेत्रको वृद्धि दर 5.67% र सेवा क्षेत्रको वृद्धि दर 4.21% रहने अनुमान गरिएको छ। राष्ट्र ब्याङ्क अनुसार चालू आर्थिक वर्षमा कुल ग्राहक उत्पादनको उत्पादनमा लगानीको हिस्सा बढेको छ। थोक तथा खुद्रा व्यापार, आन्तरिक तथा बाह्य पर्यटन, जल विद्युत, वित्तीय तथा बीमा, यातायात तथा भण्डारण र सूचना प्रविधि क्षेत्रको विस्तारसँगै समष्टिगत मागमा क्रमिक सुधार आउने अपेक्षा गरिएको छ। समीक्षामा सरकारले शासकीय आर्थिक तथा कानूनी सुधारलाई प्राथमिकतामा राखेकाले मौद्रिक नीतिको विद्यमान कार्य दिशाको निरन्तरताबाट लगानी अभिवृद्धि भए आर्थिक गतिविधि विस्तारमा सहयोग पुग्ने उल्लेख गरिएको छ। राष्ट्र ब्याङ्कले मुद्रास्फीति लक्ष्यभन्दा न्यून रहे पनि विश्वव्यापी भू राजनैतिक तनावका कारण मूल्य वृद्धिमा दबाव पर्ने जोखिम रहेको जनाएको छ। पश्चिम एसियामा जारी युद्धका कारण पेट्रोलियम पदार्थ उद्योगका लागि आवश्यक कच्चा पदार्थ तथा केही उपभोग्य वस्तुका आपूर्ति श्रृंखला प्रभावित भएको उल्लेख गर्दै फागुन 16 वैशाख मसान्तसम्म पेट्रोलको मूल्य 35% र डिजेलको मूल्य 58% बढ़ेको छ। आज मधेस लुम्बिनी र सुदूरपश्चिमका थोरै ठाउँमा हावाहुरीको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाले आज बेलुका र राति मधेस लुम्बिनी र सुदूरपश्चिमका थोरै ठाउँमा हावाहुरीको सम्भावना रहेकाले सावधानी अपनाउन आग्रह गरेको छ। आज दिउँसो कोशीसहित बागमती गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाड़ी भागमा साधारणतया बादल लाग्नेछ। बाँकी हिमाल पहाड़ र तराई भागमा आंशिक बादल लाग्ने सम्भावना छ। कोशीका केही ठाउँमा बागमती गण्डकी र कर्णाली प्रदेशको हिमाली र पहाड़ी भागका थोरै ठाउँ तथा सुदूरपश्चिम प्रदेशको हिमाली पहाड़ी भागका र मधेस प्रदेशको एक दुई ठाउँमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। पछिल्लो 3 घण्टामा बागमती र कोशी प्रदेशका केही ठाउँमा सामान्य वर्षा भएको छ। हामी खबर कन्दैमा आएका छौं। अन्त्यमा मुख्य मुख्य खबर पुनः एकपटक। बुढीगण्डकी र नेत्रावती नदीको संगम स्थलमा लेसिङ धाम पुरूषोत्तम महामहोत्सव शुरू। महोत्सवको बागमती प्रदेशका मुख्यमन्त्री पानियाद्वारा उद्घाटन।

त्रैमासिक समीक्षा सार्वजनिक अधिकांश नीतिगत व्यवस्था यथावत एक सौ रूपियाँ भन्दा बढ़ीका सामानको भिसा लिने व्यवस्थामा सर्वोच्च प्रयोग। अब पूरा खबर। धादिङको त्रिपुरा सुन्दरी गाउँपालिका वडा नम्बर एक स्थित भूली गण्डकी र नेत्रावती नदीको संगम स्थलमा नृसिंह धाम पुरूषोत्तम महामहोत्सव हिजोदेखि शुरू भएको छ। वैदिक सनातन परम्परा अनुसार भगवान नृसिंह देवका बाह्र प्रमुख पीठ मध्ये नेपालमा रहेको एकमात्र

राजनीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक अधिकांश नीतिगत व्यवस्था यथावत 100 रुपियाँ भन्दा बढ़ीका चामलको मान सार्ने व्यवस्थामा सर्वोच्च हो। यसका साथै अहिलेलाई खबर यति नै बिहान 9 बजेको खबर लिएर आउँछु। प्राविधिक मित्र विकललाई धन्यवाद दिँदै समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित म ब्रेक लिँदा हुन्छु। नमस्कार।

0: रेडियो धारी समय संकेत
1: अहिले बिहानको 7 बज्यो
2: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा।

0: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।
1: आजको कविता।
2: नमस्कार, म रश्मि असफल। मेरो कविताको शीर्षक छ भ्रष्ट रोके युवा। र यो विशेष गरी दाजुभाइलाई भ्रष्टाचार विरूद्ध लाग्नको लागि यस कवितामा आह्वान गरिएको छ। यो सगबिरी छन्दमा लेखिएको कविता भ्रष्ट रोके युवा।

पुत्र मेरा जनेता हरों पाक्दछन् जाल मेरा जनेता हरों पर्दछन्।

0: घरमा चार जना छन्, चार जनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
1: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
0: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्नेछ, नानीको दाँत मिलाउनु पर्नेछ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
1: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदै छ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै छानामुनि मानव डेन्टल होम छँदै छ नि।
2: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
3: हप्ताको सातै दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी बीच बजार मिलन टोल जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीको लागि डाक्टर भुवन चौहान सम्पर्क 9815927334।
4: यस शुभला पोलिक्लिनिक प्राली धादिङ बेसीमा ग्रान्डी सिटी अस्पतालका वरिष्ठ जनरल फिजिसियन डाक्टर अर्जुन महर्जनद्वारा प्रत्येक हप्ताको शनिबार स्वास्थ्य परीक्षण तथा उपचार गराइने हुँदा निम्न समस्याहरू भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: लामो समयदेखिको दम, पिनास, निमोनिया, कोभिड-19 पछिको श्वास प्रश्वास सम्बन्धी सम्पूर्ण समस्या,
4: थाइराइड रोग,
0: लामो समयदेखिको ग्यास्ट्रिक खाना अपच हुने
1: बारम्बार दिशा लाग्ने आदि भएको छ।
0: यदि यस्तो समस्या भएको छ भने तपाईँलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छार सूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
1: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठुला शहर जानु पर्दैन। धादिङ बेसी पुछार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
0: हाम्रा विशेषताहरू:
1: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
0: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हाड जोड्नी, नसा, बाथ, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्ट्रेट, पिसाकु इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरुषहरूको यौन दुर्बलता, छाला सम्बन्धी डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा,
1: नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने,
0: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
1: श्रीखण्ड आयुर्वेद फर्मा, नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी पुछार बजार ट्राफिक गेट अगाडि। मोबाइल नम्बर 9843333898, 9913381700।
5: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: दिदै हिँडेको बहिनी
1: के हो लाउन त हामीलाई भनिदिनु न
0: नसुन्नुहोस् बहिनी बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ सेनेटरी नेपाटपको पीपीसी पीपीआर सीडीसी पाइप ट्याङ्की टोयलेटको प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइनको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि
1: त्यसो भएमा पनि उतैतिर लाग्यो
0: ए सुन्नु त बहिनी त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है
2: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तीन पुछार बजार धादिङ किबो बोर्डिङ नजिकै प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी सम्पर्क फोन नम्बर 010-521-738 मोबाइल नम्बर 98-40-39-46-56
3: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के
4: थाहा तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
3: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
4: ल भाइ हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
3: किन नि बाबा
4: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
5: कृष्ण सप्लायर्स धादिङ डिस्ट्रिक्ट पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
6: सम्पर्क मोबाइल 97-41-031-429
7: घरी घरी घर बनाइरहने कुरा पनि आउँदैन एउटा राम्रै घर बनाउँदैन होइन कहिले खेलिँदैन भने जस्तो सामान पनि पाइँदैन
8: होइन के भयो काका एक्लै भटभटाउँदै हुनुहुन्छ त
7: के हुनु बाबु घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउनु कहाँ पाइन्छ तनावमा छु भने
8: ल काका यति कुरामा पनि के चिन्ता लिइरहनु भएको श्रीकृष्ण सप्लायर्समा जानुहोस् न त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि
9: हजुर हामी कहाँ रङ्गीन तथा सादा जस्ता पाटाहरू रड सिमेन्ट जीआई पीपीआर पाइप तथा पेन्टिङका सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ
5: सम्पर्क श्रीकृष्ण सप्लायर्स पुछार बजार पशुपति मार्ग धादिङ स्थित धादिङ प्रोप्राइटर नवीन कुमार श्रेष्ठ
9: फोन नम्बर 010-533-6360 मोबाइल नम्बर 98-41-26-33-83
1: होइन बुढा चाडबाड पनि नजिकै आइसक्यो कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौँ बित्न लाग्यो त आज चाहिँ सुनचारी पसल जानै पर्छ है
10: सुन जस्तो कि जात पाए त बनाउने कुरा पनि भएन खै र भरपर्दो सुनचारी पसल भेटिएको
1: तपाईँ पनि के चिन्ता लिइरहनु भएको धादिङ बेसीमा रहेको सलाम अक्कला देवी सुनचारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त
10: अनि अघि नै भन्नु पर्दैन त अहिले जाउँ न त त्यसो भए
11: हामी त लाग्यौँ श्री अक्कला देवी सुनचारी पसलतिर अनि तपाईँले
12: हजुर हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार झुम्का नेकलेस बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस् सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भरपर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल धादिङ बेसी पुछार बजार
2: प्रोप्राइटर अनिल सुनार सम्पर्क मोबाइल नम्बर 98-41-71-79-70 र 98-60-22-26-60
13: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

त्यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै फिर ठाडो पारिरहेका छौँ। सदा सर्वदा शिवम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।

0: भाउजू झोक्राएर बसिराख्नु भएको छ त के भयो?
1: जुन माइती बाटो ल्याएको भैँसी ब्याएपछि दुध खाउँला घिउ बेचाउला भनेर कति सोचेको थिए मरे बाबु। अझ त्यति मात्र हो र, बाख्राले पनि हिजोदेखि घाँस पानी केही खाएको छैन, दैवले पनि दिएन बाबु मलाई त।
0: दैवलाई श्राप्दै बसेर मात्र हुन्न नि भाउजू, बेलैमा पशु बिमा गर्नु पर्थ्यो। यदि तपाईँले पशु बिमा गर्नु भएको भए अहिले त भैँसीको मूल्यको 90% सम्मको क्षतिपूर्ति पाउनुहुन्थ्यो, अनि त्यही क्षतिपूर्तिले अर्को भैँसी किन्न मिलिहाल्थ्यो। अहिले त अझ नेपाल सरकारले पशु बिमामा लाग्ने बिमा शुल्क अर्थात प्रिमियममा 80% सम्मको अनुदान दिने गर्छ, तपाईँले 20% मात्र तिरे पुग्छ। त्यसैले भाउजू भैँसी त मर्यो, जिनाउनु पर्ने त्यो क्षति तपाईँलाई भइ नै गयो। अब अरू हुन सक्ने क्षतिलाई जोगाउनु भए पनि गोठमा बाँकी बसेका अरू पशुको चाहिँ बिमा गरिहाल्नुहोस्
1: बाबु। कति राम्रो पो रहेछ यो पशु बिमा भन्ने त, अनि कहाँ गएर गर्न सकिन्छ नि बिमा?
0: बिमा गर्न चाहिँ नेपाल सरकारबाट मान्यता प्राप्त बिमा कम्पनीहरूमा गएर गर्न सकिन्छ। यदि तपाईँलाई बिमाको विषयमा थप बुझ्न मन लाग्यो भने स्थानीय स्तरमा रहेका पशु प्राविधिकहरूसँग सम्पर्क गर्न सक्नुहुनेछ, उनीहरूले तपाईँलाई उचित सल्लाह पनि दिन्छ सहयोग पनि गरिदिन्छन्। सुरक्षित भविष्यका निम्ति पशुधन बिमा
2: FAO नेपाल, भीमसेन थापा गाउँपालिका गोर्खा, ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वरा सबन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश।
3: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण।
1: यदि तपाई वा परिवारका कुनै सदस्यमा लागू औषध सम्बन्धी दुर्व्यसनी, छारे रोग, निराश हुने, काममा मन नलाग्ने, आलस्य हुने, निन्द्रा नलाग्ने, बिर्सने, शरीर झमझम हुने, धेरै डर लाग्ने, मुटु ढुकढुक हुने, धेरै शंका गर्ने, अस्वाभाविक व्यवहार देखाउने, आत्मबल कमजोर हुने, बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
0: पारिन स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
1: फेरि सुन्नुहोस् है त, शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
0: थप जानकारीको लागि 010-520-238 र 010-520-263 सम्पर्क गर्नुहोस्।
1: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्राली धादिङ बेसीद्वारा जनहितमा जारी सन्देश।
2: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार। काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केडीसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको

0: माइक्रोस्कोपी लगायत आधुनिक रेडियोलॉजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केडीसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
1: यस सुबला पोलिक्लिनिक ताली धादिङ बेसीमा ग्रान्डी सिटी अस्पतालका वरिष्ठ जनरल फिजिसियन डाक्टर अर्जुन महर्जनद्वारा प्रत्येक हप्ताको शनिबार स्वास्थ्य परीक्षण तथा उपचार गराइने हुँदा निम्न समस्याहरू भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
2: लामो समयदेखिको दम, पिनास, निमोनिया, COVID-19 पछिको श्वास प्रश्वास सम्बन्धी सम्पूर्ण समस्या,
1: थाइराइड रोग,
2: लामो समयदेखिको ग्यास्ट्रिक, खाना अपच हुने, अमिलो पानी आउने,
1: जन्डिस, बिग्रिएको पेटमा पानी जम्ने भए पेट फुल्ने समस्या
2: र जुनसुकै उमेर समूहको सम्पूर्ण शरीरको जाँच होल बडी चेक पनि गरिन्छ। सम्पर्क ठेगाना
1: सुबला पोलिक्लिनिक ताली, निलकण्ठ टिम, धादिङ बेसी, पुसार बजार, प्रहरी बीट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
2: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
3: किन गन्छन मन्छन गर्दै हुनुहुन्छ एक्लै?
2: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्नेछ, नानीको दाँत मिलाउनु पर्नेछ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
3: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदै छ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै छानामुनि मानव डेन्टल होम छँदैछ नि।
4: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
5: हप्ताको सातै दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी 20 बजार, मिलनपोल जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीको लागि डाक्टर भुवन चौहान, सम्पर्क 98-15-92-37-34।
6: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: समुदाय का लागी समुदाय को आवाज रेडियो धादिंग 106.6 MHz।
1: के तपाईलाई दिशा गर्दा रगत जाने समस्या छ?
2: के तपाईको मलद्वारमा मासु पलाएको छ?
1: अथवा दुख्ने, पोल्ने, चिलाउने, पीप बग्ने, घाउ खटिरा आउने, कब्जियत हुने, बारम्बार दिशा लाग्ने आदि भएको छ?
2: यदि यस्तो समस्या भएको छ भने तपाईलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छारसूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
1: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठूला शहर जानु पर्दैन। धादिङदेखि पुछार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
2: हाम्रा विशेषताहरू:
1: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
2: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हाड जोड्नी, नसा, बाथ, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्ट्रेट, पिसाकु इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरुषहरूको यौन दुर्बलता, छाला सम्बन्धी डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा,
1: नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने
2: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
1: श्रीखण्ड आयुर्वेद फर्मा, नीलकण्ठ नगरपालिका 3, धादिङदेखि पुछार बजार ट्राफिक गेट अगाडि। मोबाइल नम्बर 9843333898, 9813371700।
2: के तपाईँ मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीडित हुनुहुन्छ?
1: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टियु शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेशी शान्त बजारमा आउँदै हुनुहुन्छ।
2: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुनिने, पोल्ने, पीप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पिरो आउने, यदि यस्तो समस्या छन् भने तपाईलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेशी शान्त बजारलाई सम्झनुहोस्।
1: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
2: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै चार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
1: हाम्रा अन्य सेवाहरू: बाथ, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
2: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरुषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रदर, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
1: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
2: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
1: छालाका रोगहरू सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाद, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
2: थप जानकारीको लागि सम्पर्क सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र, नीलकण्ठ नगरपालिका 3, शान्त बजार, धादिङदेशी, होटल जनजीविका अगाडि।
1: फोन नम्बर 0105212448, मोबाइल नम्बर 9141494484।
0: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 MHz।

सुविधा इंटरनेट तपाई को गाउँ र शहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईको नजिक आउँदै थप जानकारीका लागि www.suvisu.net.np वा सम्पर्क नम्बर 01-42-88-88 सुविसु इन्टरनेट हरेक महिनाको पहिलो शनिबार दीपमाला लाइफ केयर सेन्टर प्रालीमा महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रक्षा पराजुलीबाट बिरामी जाँच सेवा, बाजोपन, निसन्तान, हर्मोन तथा महिला सम्बन्धी सम्पूर्ण उपचार, छ महिनादेखि बच्चाको योजना गर्दा बच्चा नबस्ने, हर्मोनको गडबडी भएमा गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच, महिनावरी गडबडी हुने, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, यौनी चिलाउने, आङ खस्ने, लामो समयदेखि पिसाब पोल्ने, महिलाको स्तनमा गिर्खा अथवा गाँठागुठी भएमा, महिनावरी हुँदा रगत धेरै बगे, गर्भवती महिलाको बच्चाको जाँच र पाठीघरको क्यान्सरको जाँच, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर क्रिस्टल केसीद्वारा भिडियो एक्सरे, एनामोली स्क्यान, थाइरोइड स्क्यान, शरीरमा जुनसुकी स्थानमा भिडियो एक्सरे सेवा। दीपमाला लाइफ केयर सेन्टर प्राली धादिङ बेसी त्रिवेणी चोक पुरानो सिपी कलेजको भवन, सम्पर्क फोन नम्बर 01-05-21-367 98-41-063-249 र 98-43-40-33-23।

व्यायाम आर बढ़ाउँछ। माइक्रोबियल प्रतिरोध भनेको यस्तो अवस्था हो जहाँ ब्याक्टेरिया, भाइरस, फंगस र परजीवीले औषधिलाई असर गर्न नदिने क्षमता विकास गर्छन्। फलस्वरूप सामान्य रोग पनि निको पार्न गाह्रो हुन्छ, अस्पतालमा बसाई लामो हुन्छ र मृत्युको जोखिम बढ्छ। त्यसैले डाक्टरको सल्लाह बिना कुनै औषधि नखाऊ, डाक्टरको सल्लाह बमोजिमको औषधि पूरा मात्रा समय नै सेवन गरौं र बाँकी औषधि अरूलाई नदिऊ र सरसफाईमा ध्यान दिऊ। औषधिको दुरूपयोग रोकौं, माइक्रोबियल प्रतिरोध घटाऊ, स्वस्थ रहौं, सचेत बनाऊ।

0: Brahman.
1: Adhikari Sadras.
0: Bojo Prince.
1: Adhikari Sadras.
0: Dhara Kitin.
1: Adhikari Sadras.
0: Karel Marble.
1: Adhikari Sadras.
2: ए दाई के को नाराबाजी हो दाई
3: अधिकारी सप्लायर्स को बारे में जानकारी दिदै हिडेको बहिनी
2: के हो ल न त हामीलाई नि भन्दिनु न
3: ल सुन्नुस् बहिनी बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ सेनेटरी नेपाटपको पीपीसी पीपीआर सीडीसी पाइप ट्याङ्की प्लाइटको प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइनको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा प्रिन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि
2: हो र दाई ल त्यसो भएमा पनि उतैतिर लाग्यो
3: ए सुन्नु त बहिनी त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है
4: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तीन पुथार बजार धादिङ किब बोर्डिङ नजिकै प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी सम्पर्क फोन नम्बर 01052148 मोबाइल नम्बर 98409646 56
5: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ हजुरलाई के थाहा
6: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
5: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
6: ल भाइ हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
5: किन नि बाबा
6: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
5: हस् बाबा
7: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
8: सम्पर्क मोबाइल 97140131429
9: घरी घरी घर बनाइरहने कुरा पनि आउँदैन एउटा राम्रै घर बनाउँदैन भने कहिले किनिँदैन भने जस्तो सामान पनि पाइँदैन
10: होइन के भयो काका एक्लै भटभटाउँदै हुनुहुन्छ त
9: के हुनु बाबु घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउने कहाँ पाइन्छ तनावमा छु भने
10: ल काका यति कुरामा पनि के चिन्ता लिइरहनु भएको श्रीकृष्ण सप्लायर्समा जानुहोस् न त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि
11: हजुर हामी कहाँ रङ्गीन तथा सादा जस्ता पाताहरू रड सिमेन्ट जीआई सीपीआर पाइप तथा पेन्टिङका सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ
7: सम्पर्क श्रीकृष्ण सप्लायर्स पुछार बजार पशुपति मार्ग धादिङ स्थित धादिङ प्रोप्राइटर नवीन कुमार श्रेष्ठ
11: फोन नम्बर 01052368 मोबाइल नम्बर 98146 2683
2: होइन है बुढा सागर पनि नजिकै आइसक्यो कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौँ बित्न लाग्यो त आज चाहिँ सुनचारी पसल जानै पर्छ है
12: सुन जस्तो कि जात पाए त बनाउने कुरा पनि भएन खै र भरपर्दो सुनचारी पसल भेटिएको
2: है तपाईँ पनि के चिन्ता लिइरहनु भएको धादिङ बेसीमा रहेको सलाम स्ट्रिङ अक्कला देवी सुनचारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त
12: अनि अघि नै भन्नु पर्दैन त अहिले जाउँ न त त्यसो भए
13: हामी त लाग्यौँ श्री अक्कला देवी सुनचारी पसलतिर अनि तपाईँले
14: हजुर हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार झुम्का नेकलेस बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस् सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भर पर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल धादिङ बेसी पुछार बजार
4: प्रोप्राइटर अनिल सुनार सम्पर्क मोबाइल नम्बर 98141789070 र 98602260
15: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: सुन न, गर्लफ्रेन्ड एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको, ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है?
1: त्रिमूर्ति छँदै छ नि,
0: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु छ।
1: त्रिमूर्ति छँदै छ नि,
0: आफूलाई समस्या परिरहेको छ, तिमी मजा गरेर बस्छ भने भन्नु छिटो।
1: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त। लैले ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर।
2: हामी कहाँ सामसुङ, ओप्पो, भिभो, सिजी, इन्टेक्स, एमआई, मैजु, कलर्स, लाभा, एमटेक, टेक्नो, आइटेल ब्रान्डका मोबाइलहरू, घडी, साउन्ड सिस्टम, डिसोम, पंखा तथा सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पाइनुका साथै पुरानो मोबाइल लिएर नयाँ मोबाइल पनि साटिन्छ।
3: त्रिमूर्ति मोबाइल हाउस धादिङगेसी मिलन टोल लेकाली टिकट काउन्टर सँगै प्रोप्राइटर ईश्वर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9841063130 र 9813180307।

यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज

0: नेपाल राष्ट्र ब्याङ्कबाट इजाजत प्राप्त ग वर्गको वित्तीय संस्था
1: रिलायन्स फाइनान्स लिमिटेड वित्तीय सेवाको अर्को परिभाषा।
2: आज भोलि त सबैले हाइब्रिड जातको उन्नत बाली नै लगाउँछन् भन्ने सुन्छु। यसले त छिट्टै फल दिन्छ, बजारमा पनि राम्रो भाउ पाइन्छ भन्ने सुन्छु। यो हाइब्रिड बिउ कहाँ पाइएला? बाबुलाई केही थाहा छ त?
3: हाइब्रिडले फल त छिट्टै दिन्छ होला, तर त्यसमाथि खर्च पनि कामी लाग्दो हुन्छ। रासायनिक मल विषादी हरेक वर्ष नयाँ बिउ किन्नै पर्ने हुन्छ, त्यसैले हामीले रैथाने बालीहरू नै लगाउनुपर्छ। कोदो, फापर, चिनो, कागुनो, उवा, जौ, मकै, सिमी, तरुल, पिँडालु जस्ता रैथाने बालीहरू त हाम्रो पहिचान हुन्, त्यसैले हामीले यिनीहरूको संरक्षण गर्नुपर्छ।
2: अनि के फाइदा हुन्छ त बाबु यस्तो बाली लगाउँदा?
3: यस्ता रैथाने बालीहरूमा रोग किरा कम लाग्छ, खडेरी तुसारो पनि सहन्छ, कम लगानीमै राम्रो उब्जनी हुन्छ, पौष्टिक तत्वले भरिपूर्ण हुने भएकाले पोषण सुरक्षामा टेवा पुर्याउँछ, अनि कालान्तरमा गएर कुपोषण र गरिबी न्यूनीकरणमा पनि सहयोग पुर्याउँछ रे काकी।
2: मलाई त तिम्रो कुरा एकदम ठिक लाग्यो, अब म पनि रैथाने बाली नै लगाउँछु।
3: रैथाने बाली जोगाऊ, जैविक खेती अपनाऊ, आफ्नो माटो र आत्मनिर्भर भविष्य बचाऊ।
2: एफएओ नेपाल, भीमसिंह थापा गाउँपालिका गोर्खा, ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वरा सघन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश।
4: सेनेटरी सामान
5: अधिकारी सबस
4: बोजो फ्रेन्ड्स
5: अधिकारी सबस
4: धारा फिटिङ
5: अधिकारी सबस
4: टाइल मार्बल
5: अधिकारी सबस।
6: ए दाई, के को नारा बाजी हो दाई?
7: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिँदै हिँडेको बहिनी।
6: के हो लौ न त हामीलाई नि भनिदिनु न।
7: ल सुन्नुहोस् बहिनी, बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ, सेनेटरी, नेपाटपको पीपीसी, पीपीआर, सीडीसी पाइप, ट्याङ्की, टोयलेटको प्यान, पानी तान्ने मोटर, कालो पाइप, मार्बल, ग्रेनाइट, टाइल पाइनको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी, बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। ए सुन्नु त बहिनी, त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है।
8: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तीन पुछार बजार धादिङ किलो बोर्डिङ नजिकै, प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी। सम्पर्क फोन नम्बर 010-521-7038, मोबाइल नम्बर 98-40-39-46-56।
9: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: घरिघरि घर बनाइरहने कुरा पनि आउँदैन। एउटा राम्रै घर बनाउँदै भने कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन।
1: होइन, के भयो काका, एक्लै भटभटाउँदै हुनुहुन्छ त?
0: के हुनु बाबु, घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउने, कहाँ पाइन्छ, तनावमा छु भने?
1: ल काका, यति कुरामा पनि के चिन्ता लिइरहनु भएको? श्रीकृष्ण सप्लायर्समा जानुहोस् न, त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि।
2: हजुर, हामी कहाँ रंगीन तथा सादा जस्ता पाताहरू, रड, सिमेन्ट, जीआई, पीपीआर पाइप तथा पेन्टिङका सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
3: सम्पर्क श्रीकृष्ण सप्लायर्स, पुछार बजार, पशुपति मार्ग, धादिङ, धादिङ, प्रोपराइटर नवीन कुमार श्रेष्ठ।
2: फोन नम्बर 0105363, मोबाइल नम्बर 9841।
4: होइन है बुढा, चाडबाड पनि नजिकै आइसक्यो, कानमा झुम्का, गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनसारी पसल जानै पर्छ है।
5: सुन जस्तो कि जाप पाए त बनाउने कुरा पनि भएन, खै र भरपर्दो सुनसारी पसल भेटिएको
4: है। तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङ डिसीमा रहेको सलाङ श्री अकला देवी सुनसारी पसलमा विश्वासिलो तथा भरपर्दो अनि हामीले भने जस्तो डिजाइनका गरगहना बनाइदिन्छन् त।
5: अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
6: हामी त लाग्यौ श्री अकला देवी सुनसारी पसलतिर, अनि तपाईँले?
7: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचाँदीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार, झुम्का, नेकलेस, बाला लगायत तपाईँले सोचे जस्तो पुराना गर गहनासँग नयाँ गर गहना साथ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचाँदी खरिद बिक्रीका लागि विश्वासिलो र भरपर्दो नाम सलाङ श्री अकला देवी सुनचाँदी पसल, धादिङ बेसी पुछार बजार।
4: प्रोप्राइटर अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841179870 र 9860222660।
5: ए सुन न, गर्लफ्रेन्डलाई एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको, ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है?
8: त्रिमूर्ति छ नि छैन,
5: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु छ।
8: त्रिमूर्ति छ नि छैन,
5: आफूलाई समस्या परिरहेको छ, ऊ मजा गरेर बस्छ भने भन्नु छिरो।
8: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त। लैले ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर।
4: हामी कहाँ सैमसंग, ओप्पो, भिभो, सीजी, इन्टेक्स, एमआई, मैजू, कलर्स, लाभा, एमटेक, टेक्नो, आइटेल ब्रांड का मोबाइल, घड़ी, साउंड सिस्टम, डिसोम, पंखा तथा संपूर्ण इलेक्ट्रोनिक सामान पाइन का साथ ही पुरानो मोबाइल लीएर नया मोबाइल साटि।
9: त्रिमूर्ति मोबाइल हाउस, धादिंग सी मिलन टोल, लेकाली टिकट काउंटर संगे, प्रोपाइटर ईश्वर श्रेष्ठ। संपर्क मोबाइल नंबर 9841063130 र 9813180307।
10: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन, त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
11: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
10: किन हुनु, अस्ति भर्खर किनेको चप्पल आजै फाट्यो भनेर पैसा माग्दैछ।
11: ल भाइ हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
10: किन नि बाबा?
11: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
12: कृष्ण सप्लायर्स, धादिङ बिस्ती पुछार बजार, प्रोप्राइटर कृष्ण किमल सिन्हा।
13: सम्पर्क मोबाइल 9741031429।
14: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: रेडियो धारी समय संकेत
1: अहिले बिहानको 9 बज्यो।
2: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा।

रेडियो एक सय सय मेगाहर्जका साथै इन्टरनेट अनलाइनको www.radiodahalingorg मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको बिहान 9 बजेको खबरमा म ब्रेकको नमस्कार। खबरको शुरूमा मुख्य खबर।

0: पार पर्ती बारीहरू पनि हटाउ परे। मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक अधिकांश नीतिगत व्यवस्था यथावत 100 रुपियाँ भन्दा बढ़ीका सामानको भत्ता लिने व्यवस्थामा सर्वोच्च प्रयोग। अब पूरा खबर। धादिङको त्रिपुरा सुन्दरी गाउँपालिका वडा नम्बर एक स्थित बुढी गण्डकी र नेत्रावती नदीको संगम स्थलमा नृसिंह धाम पुरूषोत्तम महामहोत्सव हिजोदेखि शुरू भएको छ। वैदिक सनातन परम्परा अनुसार भगवान नृसिंह देवका 12 प्रमुख पीठ मध्ये नेपालमा रहेको एकमात्र पीठका रूपमा परिचित नृसिंह धाममा पुरूषोत्तम महिनाको अवसर पारेर एक महिने महोत्सव शुक्रबारदेखि शुरू गरिएको हो। स्कन्द र वराह पुराणमा समेत उल्लेखित नृसिंह धाम भगवान नृसिंह देव प्रकट भई दिव्य लीला गरेको पवित्र भूमिका रूपमा परिचित छ। परापूर्व कालदेखि नृसिंह धाम क्षेत्रमा विशेष धार्मिक महोत्सव गरिँदै आएका पीठाधीश डाक्टर श्रीवास कृष्णदास ब्रह्मचार्यले बताउनुभयो। विगत 3 वर्षदेखि सञ्चालन हुँदै आएको 108 तीर्थयज्ञ कार्यक्रमको पूर्ण आहुति समेत पुरूषोत्तम महिनामा नृसिंह धाममा गरिनेछ। गोत्र अनुसार बनेका 28 हवन कुण्डमा गोत्र अनुसारका विशेष पूजा हवन तथा धार्मिक अनुष्ठान गरिनेछन् उहाँले भन्नुभयो। नृसिंह धाम क्षेत्रमा उत्खननका क्रममा सिक्का इट्टा र ढुंगा जस्ता प्राचीन कालका अवशेषहरू भेटिएको पीठाधीश ब्रह्मचार्यले बताउनुभयो। पुरातात्विक विभागले पनि अनुसन्धान गर्दै आएको छ। नृसिंह धाम यहाँकै स्थानीयहरूले 25 वर्ष अघि पनि पुननिर्माण गरेका थिए। उहाँले भन्नुभयो नृसिंह धाम 2072 सालको गोर्खा भूकम्पले भत्किएपछि करिब 15.5 करोड़को लगानीमा हाल निर्माण भइदिएको छ। त्रिपुरा सुन्दरी गाउँपालिका छिमेकी पालिकाहरू तथा दान दक्षिणा मार्फत उठेका रकमहरूबाट पुननिर्माण भइरहेको छ। उहाँले भन्नुभयो बन्दै गरेको नृसिंह धाम बुढी गण्डकी जलविद्युत आयोजनाभित्र पर्ने भन्दै सांस्कृतिक धरोहरको रूपमा रहेको धाम जोगाउन राजनैतिक प्रदेश सरकारका मुख्यमन्त्री इन्द्र बहादुर बानियालाई स्थानीयले आग्रह गरेका छन्। पानीमुनि भए पनि संरक्षण गरी ऐतिहासिक धार्मिक तथा सांस्कृतिक सम्पदाको रूपमा अघि बढ़ाउने उनीहरूले अनुरोध गरेका हुन्। एक महिनासम्म चल्ने महामहोत्सवमा ईश्वर कृष्ण महाराज पीठाधीश डाक्टर श्रीवास कृष्णदास ब्रह्मचारी राधिका दास लगायतले प्रवचन दिने कार्यक्रम रहेको छ। महोत्सव अवधिभर 20 लाख भक्तजनले अवलोकन तथा दर्शन गर्ने अनुमान गरिएको आयोजकले जनाएको छ। बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्र बहादुर बानियाले धादिङको त्रिपुरा सुन्दरी गाउँपालिका एक स्थित बुढी गण्डकी र नेत्रावती नदीको संगम स्थलमा रहेको नृसिंह धाम बुढी गण्डकी जलविद्युत आयोजना जलाशयभित्र पर्यटन तथा धार्मिक स्थल बन्ने बताउनु भएको छ। एक महिने महामहोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाले सरकारले लगानी गरिरहेको नृसिंह धामलाई जलाशयभित्र सिसामा राखेर लिफ्ट सहितको ऐतिहासिक धार्मिक स्थल बनाउन पहल गर्ने बताउनुभयो। नृसिंह धाम नेपालको ऊर्जासँग जोड़िएको स्थल हो। मानव सभ्यतालाई ऊर्जा दिने नृसिंह धाम ऊर्जा उत्पादनसँगै बागमती प्रदेशको प्राचीन सभ्यता संस्कार सत्य र मर्यादासँग जोडेर जलाशयभित्रको धार्मिक स्थल बन्नेछ उहाँले भन्नुभयो। मुख्यमन्त्री बानियाले नृसिंह धाम संरक्षण तथा प्रवर्धनका लागि आगामी आर्थिक वर्षमा बजेट विनियोजन गर्ने बताउनुभयो। आउँदो नीति कार्यक्रम तथा बजेटमा बहुवर्षीय योजना बनाई डीपीआर गरेर ऊर्जा उत्पादन गर्दा आध्यात्मिक स्थलको रूपमा व्यवस्थित गरी पर्यटन प्रवर्धन जलाशयभित्र पर्यावरणसँगै धार्मिक जोडेर अगाडि बढ़ाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। धादिङ प्रहरीले ठूलो परिमाणमा नागौ औषध अफिम जस्तो देखिने पदार्थ र अवैध हात हतियार सहित एकजनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धादिङले शुक्रबार पत्रकार सम्मेलन गरी भेलीघाट अरुरङ गाउँपालिका 2 होबाङका 35 वर्षीय वीर बहादुर तामाङलाई पक्राउ गरिएको जानकारी दिएको हो। विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गजुलीबाट खटिएको प्रहरी टोलीले जेठ 1 गते बिहान करिब 4 बजे उनको घरमा खानतलासी गर्दा 5 प्लास्टिकका बाल्टिनमा लुकाई राखिएको अवस्थामा लागौ औषध अफिम जस्तो किने कालो पदार्थ फेला पारेको प्रहरीले जनाएको छ। बरामद गरिएको पदार्थ बाल्टिन सहित 54 किलो 320 ग्राम रहेको र शुद्ध तौल 51 किलो 180 ग्राम रहेको प्रहरीले जनाएको छ। साथै घटनास्थलबाट 4 फिट 6 इन्च लामो एक नाले भरुवा बन्दुक 2 थान डिजिटल तराजु तथा 2 मोबाइल समेत बरामद गरिएको छ। प्रहरीका अनुसार पक्राउ परेका तामाङलाई सघि 2075 सालमा 300 किलो गाँजा र 1 नाले भरुवा बन्दुक बरामद भएको घटनामा पनि संलग्न रहेका थिए। उक्त घटनापछि उनी फरार रहेका थिए। हाल उनलाई लागौ छ तथा हात हतियार खर खजना सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढ़ाइएको प्रहरीले जनाएको छ। यसैबीच प्रहरीले भेलीघाट रोरङ गाउँपालिका वडा नम्बर 2 होबाङबाट अवैध भरुवा बन्दुक सहित 2 पनि पक्राउ गरेको छ। पक्राउ पर्नेमा 28 वर्षीय विराज तामाङ र सानो कान्छा तामाङ रहेका छन्। उनीहरूको घरबाट 1-1 थान भरुवा बन्दुक बरामद गरिएको प्रहरीले जनाएको छ। त्यस्तै 2061 सालमा धादिङको साबिकको खरी गाविसमा भएको कर्तव्य ज्ञान मुद्दाका फरार प्रतिवादी वृद्ध बहादुर राणा मगरलाई पनि प्रहरीले पक्राउ गरेको जनाएको छ। उनलाई नीलकण्ठ नगरपालिका तीनबाट पक्राउ गरी जिल्ला अदालत धादिङमा उपस्थित गराइएको प्रहरीले जनाएको छ। लगातार तीन दिन घटेको शेयर बजार हिजो सामान्य बढ़ेको छ। शेयर बजार परिसूचक नेप्से हिजो 1.77 अंकले बढ़ेर 2731.94 बिन्दुमा पुगेको छ। हिजो विकास बैंक लगानी जीवन बीमा उत्पादन तथा प्रशोधन माइक्रो फाइनेन्स र म्यूचुअल फण्ड बाहेक अन्य समूहको सूचक सामान्य बढ़ेको छ। हिजो 127 कम्पनीको शेयर बढ़ेकोमा 120 घटेको छ। यस्तै 22 कम्पनीको शेयर भने घटबढ़ भएको छैन। हिजो नोबेल बैंक डिभेन्चर 2099.71% बढ़ेको छ। बजार सामान्य बढ़ेको दिन युनियन हाइड्रो पावरको शेयर सबैभन्दा धेरै 14.79% घटेको छ। हिजो नेप्से बढ़े पनि कारोबार रकम भने घटेको छ। अस्ति 3.29 करोड़को कारोबार भएकोमा हिजो 338 कम्पनीका 79,34,000 किता शेयर 3.09 करोड़ रूपियाँमा किनबेच भएको छ। मकवानपुर प्रहरीले लागु औषध सहित 3 जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा हेटौडा उपमहानगरपालिका 15 घर भई हाल वडा नम्बर 4 कमल राम बस्याकी 22 वर्षीय सजिना लामा पाक्रिन 27 वर्षीय अमूल प्रजापति र 28 वर्षीय विमल श्रेष्ठ रहेका छन्। वडा प्रहरी कारण हेटौडाबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा बिहिबार साँझ कमल डाँडा स्थित डेरामा छापा मारेको थियो। प्रहरीले शंकास्पद अवस्थामा रहेका उनीहरूको शरीर तथा कोठा खानतलासी गर्दा लुकाई छिपाई राखिएको अवस्थामा 370 मिलिग्राम खैरो हिरोइन जस्तो देखिने पदार्थ र 16 ग्राम 380 मिलिग्राम अफिम जस्तो गिलो पदार्थ बरामद गरेको जनाएको छ। प्रहरीले लागु औषध तौल गर्न प्रयोग हुने डिजिटल तराजु समेत बरामद गरेको छ। पक्राउ परेका 3 जना विरूद्ध लागु औषध कसुर मुद्दा दर्ता गरी मकवानपुर जिल्ला अदालतबाट म्याथप अनुमति दिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। खबरको क्रम बाँकी नै छ। एकैछिन विश्राम।
1: अब अपडेटको साथमा
2: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा।
3: अनि म यो भन्छु अन्तिसम्म यो पसल सुनसान देखिन्थ्यो, हिजो आज त राम्रो चलेको देखिन्छ नि। किन अवस्था काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ। त्यसो भए म पहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु।
4: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ।
5: रेडियो धादिङ 106 मेगाहर्ज।
0: सर्वोच्च अदालतले सीमा नाकामा 100 रूपियाँ भन्दा बढ़ीका सामानमा भन्सार लिने व्यवस्था कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। 100 रूपियाँ भन्दा बढ़ीको सामानमा भन्सार उठाएको विषय अव्यवहारिक भन्दै दायर रिटमा सुनवाई गर्दै न्यायाधीशहरू हरिप्रसाद भुयाल र टेक प्रसाद ढुङ्गानाको इजलासले हिजो अन्तरिम आदेश जारी गरेको हो। अन्तरिम आदेश जारी भइसके अब सीमा पारीबाट तरकारी औषधि लता कपड़ा लगायतका दैनिक उपभोग्य सामग्री ल्याउँदा तत्कालका लागि रोकावट नहुने भएको छ। यसअघि अर्थ मन्त्रालयले 100 रूपियाँ मूल्यमाथिका वस्तुमा भन्सार कर अनिवार्य गरेपछि तराई मधेस क्षेत्रका सीमा नाकामा कडाई हुन थालेको थियो।
6: नेपाल राष्ट्र ब्याङ्कले चालू आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै अधिकांश नीतिगत व्यवस्थालाई यथावत राखेको जनाएको छ। ब्याङ्कले वित्तीय विदेशी विनिमय संचित र मुद्रास्फीति रक्षा अनुरूप रहने प्रक्षेपण तथा न्यून आर्थिक वृद्धिको अवस्थालाई दृष्टिगत गर्दै आर्थिक वर्षको शुरूदेखि अवलम्बन गरिएको लचिलो मौद्रिक नीतिको कार्यदिशालाई निरन्तरता दिएको जनाएको हो। समीक्षा अनुसार ब्याजदर करिडोर ब्याङ्क दर अनिवार्य नगद मौजदात सीआरआर तथा वैधानिक तरलता अनुपात एसएलआर सम्बन्धी विद्यमान व्यवस्थाहरू यथावत कायम गरिएको छ। यद्यपि ब्याजदर करिडोरलाई थप प्रभावकारी बनाउन ब्याङ्क तथा वित्तीय संस्थालाई उपलब्ध गराइने स्थायी निक्षेप सुविधा सम्बन्धी व्यवस्था पुनरावलोकन गरिने राष्ट्र ब्याङ्कले जनाएको छ। केन्द्रीय ब्याङ्क अनुसार राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रारम्भिक अनुमान अनुसार चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि दर 3.8 8.5% रहने अपेक्षा गरिएको छ। प्रतिकूल मौसम तथा प्राकृतिक प्रकोपका कारण कृषि क्षेत्रको वृद्धि दर 1.58% सीमित भए पनि उद्योग क्षेत्रको वृद्धि दर 5.67% र सेवा क्षेत्रको वृद्धि दर 4.21% रहने अनुमान गरिएको छ। राष्ट्र ब्याङ्क अनुसार चालू आर्थिक वर्षमा कुल राष्ट्र उत्पादनमा लगानीको हिस्सा बढ़ेको छ। थोक तथा खुद्रा व्यापार, आन्तरिक तथा बाह्य पर्यटन, जलविद्युत, वित्तीय तथा बीमा, यातायात तथा भण्डारण र सूचना प्रविधि क्षेत्रको विस्तारसँगै समष्टिगत मागमा क्रमिक सुधार आउने अपेक्षा गरिएको छ। समीक्षामा सरकारले शासकीय आर्थिक तथा कानूनी सुधारलाई प्राथमिकतामा राखेकाले मौद्रिक नीतिको विद्यमान कार्य दिशाको निरन्तरताबाट लगानी अभिवृद्धि भए आर्थिक गतिविधि विस्तारमा सहयोग पुग्ने उल्लेख गरिएको छ। राष्ट्र ब्याङ्कले मुद्रास्फीति लक्ष्य भन्दा न्यून रहे पनि व्यापी भू राजनैतिक तनावका कारण मूल्य वृद्धिमा दबाव पर्ने जोखिम रहेको जनाएको छ। पश्चिम एसियामा जारी युद्धका कारण पेट्रोलियम पदार्थ उद्योगका लागि आवश्यक कच्चा पदार्थ तथा केही उपभोग्य वस्तुका आपूर्ति श्रृंखला प्रभावित भएको उल्लेख गर्दै फागुन 16 वैशाख मसान्तसम्म पेट्रोलको मूल्य 35% र डिजेलको मूल्य 58% बढ़ेको छ। आज मधेश लुम्बिनी र सुदूरपश्चिमका थोरै ठाउँमा हावाहुरीको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाले आज बेलुका र राति मधेश लुम्बिनी र सुदूरपश्चिमका थोरै ठाउँमा हावाहुरीको सम्भावना रहेकाले सावधानी अप्नाउन आग्रह गरेको छ। आज दिउँसो कोशी सहित भागमा ती गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाड़ी भागमा साधारणतया बादल लाग्नेछ। बाँकी हिमाल पहाड़ र तराई भागमा आंशिक बादल लाग्ने सम्भावना छ। कोशीका केही ठाउँ बागमती गण्डकी र कर्णाली प्रदेशको हिमाली र पहाड़ी भागका थोरै ठाउँ तथा सुदूरपश्चिम प्रदेशको हिमाली पहाड़ी भागका र मधेश प्रदेशको एक दुई ठाउँमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। पछिल्लो 3 घण्टामा बागमती र कोशी प्रदेशका केही ठाउँमा सामान्य वर्षा भएको छ। हामी खबर कन्दैमा आएका छौं। अन्त्यमा मुख्य खबर पुनः एकपटक। बुढीगण्डकी र नेत्रावती नदीको संगम स्थलमा निर्सिंह धाम पुरुषको महामहोत्सव शुरू। महोत्सवको बागमती प्रदेशका मुख्यमन्त्री बानियाद्वारा उद्घाटन। सहित एकजना पक्राउ भरुवा बन्दुक साथमा राख्ने र कर्तव्य ध्यान मुद्दाको फरार प्रति बाजी पनि पक्राउ परे। मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक। अधिकांश नीतिगत व्यवस्था यथावत। 100 रूपियाँ भन्दा बढ़ीका सामान भन्सार हुने व्यवस्थामा सर्वोच्च पुरो। यसका साथै अहिलेलाई खबर यति नै। साँझ 6:45 बजेको खबर लिएर आउँछौ। प्राविधिक मित्र अविकललाई धन्यवाद दिँदै समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित म वेक बिदा हुन्छु। नमस्कार।

0: फिर ठाडो पारिरहेका छौं सदा सर्वदा शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज
1: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केडीसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस् 24 घण्टा आकस्मिक सेवा ओपीडी सेवा शल्यक्रिया सेवा साथै ल्याब एक्सरे अल्ट्रासाउन्ड इको इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस् केडीसी जनरल अस्पताल सम्पर्क नम्बर 01-4985-910 01-4985-911 तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता

0: California.
1: Extreme energy drink.
2: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज.

0: एस सुबला पोलिक्लिनिक प्राली धादिङ मेचीमा शिक्षण अस्पताल महाराजगंज काठमाडौँका उप प्राध्यापक हाडजोर्नी तथा नशारोग विशेषज्ञ डाक्टर दिव्यपुरूष ढकालद्वारा प्रत्येक महिनाको दोस्रो शनिबार हाडजोर्नी तथा नशारोग सम्बन्धी स्वास्थ्य परीक्षण तथा अपरेशन गराइने भएकोले निम्न समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: हात खुट्टा भाँचिएर अपरेशन तथा प्लास्टर गर्नु परेमा,
0: लामो समयदेखि ज्यान हाडमासु दुख्ने भएमा,
1: उकालो ओह्रालो गर्दा घुँडा तथा पैतालाको दुखाइ,
0: शरीरको कुनै पनि जोड्ने चलाउन नमिल्ने वा तलमाथि गर्दा दुखाइ भएमा,
1: हरेक किसिमको नसाको समस्या भएमा, नसा च्यापिएमा जोर्नी सुन्ने लामो समयदेखिको जोर्नी दुख्ने समस्या भएमा
0: र हात गोडा झमझमाउने घुँडामा पानी जम्ने समस्या भएमा,
1: समय बिहान 10 बजेदेखि बेलुकी 5 बजेसम्म।
0: सम्पर्क ठेगाना
1: सुबला पोलिक्लिनिक प्राली नीलकण्ठ टिम धादिङ बेसी पुछार बजार प्रहरी बीट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
2: हरेक महिनाको पहिलो शनिबार दीपमाला लाइफ केयर सेन्टर पालीमा महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रक्षा पराजुलीबाट बिरामी जाँच सेवा, बाजोपन, निसन्तान, हर्मोन तथा महिला सम्बन्धी सम्पूर्ण उपचार। 6 महिनादेखि बच्चाको योजना गर्दा बच्चा नबस्ने, हर्मोनको गडबडी भएमा गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच, महिनावरी गडबडी हुने, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, यौनि चिलाउने, आङ खस्ने, लामो समयदेखि पिसाब पोल्ने, महिलाको स्तनमा गिर्खा अथवा गाँठागुठी भएमा, महिनावरी हुँदा रगत धेरै बगेमा, गर्भवती महिलाको बच्चाको जाँच र पाठेघरको क्यान्सरको जाँच। वरिष्ठ रेडियोलोजिस्ट डाक्टर क्रिस्टल केसीद्वारा भिडियो एक्सरे, एनामोली स्क्यान, थाइरोइड स्क्यान, शरीरमा जुनसुकी स्थानमा भिडियो एक्सरे सेवा। दीपमाला लाइफ केयर सेन्टर प्राली धादिङ बेसी त्रिवेणी चोक पुरानो सिपी कलेजको भवन। सम्पर्क फोन नम्बर 010-521-367, 98-41-063-249 र 98-43-40-37-23।
3: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
4: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
3: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्ने छ, नानीको दाँत मिलाउनु पर्ने छ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
4: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बीच बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदै छ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै छाना मुनि मानव डेन्टल होम छँदै छ नि।
5: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गरिने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
6: हप्ताको 7 दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी बीच बजार मिलनटोल जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीका लागि डाक्टर भुवन चौहान सम्पर्क 98-15-92-37-34।
2: के तपाईँलाई दिसा गर्दा रगत जाने समस्या छ?
3: के तपाईँको मलद्वारमा मासु पलाएको छ?
2: अथवा दुख्ने, पोल्ने, चिलाउने, पिप बग्ने, घाउ खटेर आउने, कब्जियत हुने, बारम्बार दिसा लाग्ने आदि भएको छ?
3: यदि यस्तो समस्या भएको छ भने तपाईँलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छारसूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
2: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठुला शहर जानु पर्दैन। धादिङ बेसी पुछार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
3: हाम्रा विशेषताहरू:
2: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
3: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हाजोर्नी, नसा, बाथ, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्ट्रेट, पिसाको इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरुषहरू को यौन दुर्बलता, छाला सम्बन्धी डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा,
2: नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने
3: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
2: श्रीखण्ड आयुर्वेद फर्मा, नीलकण्ठ नगरपालिका 3, धादिङदेशी पुसार बजार, ट्राफिक गेट अगाडि। मोबाइल नम्बर 9843338398, 9813883100।
7: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: के तपाई मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीड़ित हुनुहुन्छ?
1: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टियु शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोल्युसन आयुर्वेदा पाइल फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेशी शान्त बजारमा आउँदै हुनुहुन्छ।
0: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाइ हुने, मलद्वार सुनिने, पोल्ने पिप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पिरो आउने, यदि यस्तो समस्या छन् भने तपाईँलाई पाइल्स फिसुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोल्युसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेशी शान्त बजारलाई सम्झनुहोस्।
1: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
0: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै चार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
1: हाम्रा अन्य सेवाहरू बात, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
0: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरुषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रदर, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
1: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
0: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
1: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाद, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
0: थप जानकारीको लागि सम्पर्क सोल्युसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङदेशी होटल जनजीविका अगाडि।
1: फोन नम्बर 0251 248, मोबाइल नम्बर 9841 1494।

0: ढुकढुक होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स के अभिकर्ता बनौ
1: प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड
2: शहीद मेमोरियल अस्पताल धादिङ देशीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण
3: यदि तपाई वा परिवारका कुनै सदस्यमा लागू औषध सम्बन्धी दुर्व्यसनी छारे रोग निराश हुने काममा मन नलाग्ने आलस्य हुने निन्द्रा नलाग्ने बिर्सने शरीर झमझम हुने धेरै डर लाग्ने मुटु ढुकढुक हुने धेरै शंका गर्ने अस्वाभाविक व्यवहार देखाउने आत्मबल कमजोर हुने बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङ देशीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
2: पारण स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
3: फेरि सुन्नुहोस् है त, शहीद मेमोरियल अस्पताल धादिङ देशीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
2: थप जानकारीको लागि 010-520-238 र 010-520-263 सम्पर्क गर्नुहोस्।
3: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्राली धादिङ देशीद्वारा जनहितमा जारी सन्देश।
4: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: पानी जीवन हो, तर सुरक्षित छ भने मात्र, नत्र त्यही पानी मृत्युको कारण बन्न सक्छ।
1: दूषित पानी कसैले नखाऊ, किनकि दूषित पानी खानाले पानी जन्य रोगहरू जस्तै आउ, रगतमासी, जुका, पोलियो, कमल पित्त, म्यादी ज्वरो, झाडा पखला, जियाडियासिस, हैजा जस्ता रोगहरू लाग्न सक्छ। त्यसैले सुरक्षित पानीको प्रयोग गर्नु पर्दछ।
0: सुरक्षित पानी प्रयोगको लागि विभिन्न घरेलु उपायहरू अपनाउन सकिन्छ। जस्तै पानी भुलुकको उमालेर प्रयोग गर्ने, क्लोरिनेसन गरेर वा क्लोरिन नामक रसायन झोल मिसाएर पनि पानी शुद्धिकरण गर्न सकिन्छ। सोडियस विधि, पारदर्शी बोतलमा पानी राखी घामको किरणबाट पानी शुद्धिकरण गर्ने विधि, फिल्टरको प्रयोग गरेर यसरी पानी शुद्धिकरण गरी खानाले पानी जन्य रोगबाट बच्न सकिन्छ।
1: सुरक्षित पानी हाम्रो जिन्दगानी। सामुदायिक रूपान्तरण समाज नेपाल धादिङद्वारा जनहितको लागि सामुदायिक सन्देश।
2: सुविस्तो इन्टरनेट तपाईँको गाउँ र सहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईँको नजिक आउँदै, थप जानकारीका लागि www.suvisu.net.np वा सम्पर्क नम्बर 01 42 35 888। सुविस्तो इन्टरनेट
3: अधिकारी
4: सप्लायर्सको बारेमा जानकारी दिँदै हिँडेको बहिनी,
3: के हो लौन त हामीलाई नि भनिदिनु न।
4: ल सुन्नुहोस् बहिनी, बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ, सेनेटरी, नेपाटपको पीपीसी, पीपीआर, सीडीसी पाइप, ट्याङ्की, टोयलेटको प्यान, पानी तान्ने मोटर, कालो पाइप, मार्बल, ग्रेनाइट, टाइल पाइनको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी, बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि।
3: हो र दाइ, ल त्यसो भएमा पनि उतैतिर लागे।
4: ए सुन्नु त बहिनी, त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है।
1: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तीन, पुछार बजार, धादिङ, किलो बोर्डिङ नजिकै। प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी। सम्पर्क फोन नम्बर 010-521-4038, मोबाइल नम्बर 98-40-39-46-56।

0: 99 Life Insurance. Khule Rajiyo.
1: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज.

0: स्ट्रिङ इमेजिङ टाइम टेक अहिले ठिक 10 बजेको छ। अहिले बिहानको 10 बज्यो।
1: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौँ सदा सर्वदा।

0: समुदायका लागि
1: समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।
2: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु द। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन, त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ, हजुरलाई के थाहा?
3: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
2: किन हुनु, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
3: ल भाइ हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
2: किन नि बाबा?
3: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
2: हस् बाबा।
4: कृष्ण सप्लायर्स धादिङ डिस्ट्रिक्ट पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
5: सम्पर्क मोबाइल 97140131429।
6: होइन है बुढा, चाडबाड पनि नजिकै आइसक्यो, कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनचारी पसल जानै पर्छ है।
7: सुन जस्तो कि जहाँ पाए त्यही बनाउने कुरा पनि भएन। खै र भरपर्दो सुनचारी पसल भेटिएको
6: तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङ बेसीमा रहेको सलाम स्ट्रिट अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त।
7: अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
8: हामी त लाग्यौ श्री अकला देवी सुनचारी पसलतिर। अनि तपाईँले?
9: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचाँदीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार झुम्का नेकलेस बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचाँदी खरिद बिक्रीका लागि विश्वासिलो र भर पर्दो नाम सलाङ श्री अकला देवी सुनचाँदी पसल धादिङ बेसी पुछार बजार।
6: प्रोप्राइटर अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 98 41 71 79 70 र 98 60 22 26 60।
10: घरिघरि घर बनाइरहने कुरा पनि आउँदैन, एउटा राम्रै घर बनाउँदैन भने कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन।
7: होइन, के भयो काका, एक्लै भटभटाउँदै हुनुहुन्छ त?
10: के हुनु नि बाबु, घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउनु, कहाँ पाइन्छ, तनावमा छु भने।
7: ल काका, यति कुरामा पनि के चिन्ता लिइरहनु भएको? श्रीकृष्ण सप्लायर्समा जानुहोस् न, त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि।
11: हजुर, हामी कहाँ रंगीन तथा सादा जस्ता पाताहरू, रड, सिमेन्ट, जीआई, पीपीआर पाइप तथा पेन्टिङका सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
4: सम्पर्क श्रीकृष्ण सप्लायर्स पुछार बजार पशुपति मार्ग धादिङ, प्रोप्राइटर नवीन कुमार श्रेष्ठ।
11: फोन नम्बर 0105-2367, मोबाइल नम्बर 98 41 26 33 83।
1: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै फेरि ठाडो पारिरहेका छौ सदा सर्वदा शिवम सिमेन्ट क्वालिटीको मामलामा न

0: हानिमानीलाई लाइफ इन्स्योरेन्स खुलेर जियौ। सरकारी शुल्कमा निजी अस्पतालमा उपचार। काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केडिसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केडिसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
1: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: शहीद मेमोरियल अस्पताल धादिङ रेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण।
1: यदि तपाई वा परिवारका कुनै सदस्यमा लागू औषध सम्बन्धी दुर्व्यसनी, छारे रोग, निराश हुने, काममा मन नलाग्ने, आलस्य हुने, निन्द्रा नलाग्ने, बिर्सने, शरीर झुमझम हुने, धेरै डर लाग्ने, मुटु ढुकढुक हुने, धेरै शंका गर्ने, अस्वाभाविक व्यवहार देखाउने, आत्मबल कमजोर हुने, बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङ रेसीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
0: पारण स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
1: फेरि सुन्नुहोस् है त, शहीद मेमोरियल अस्पताल धादिङ रेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
0: थप जानकारीको लागि 010-520-238 र 010-520-263 सम्पर्क गर्नुहोस्।
1: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्रणाली धादिङ रेसीद्वारा जनहितमा जारी सन्देश।

सरकारी शुल्कमा निजी अस्पतालमा उपचार। काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केडीसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केडीसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।

0: California Extreme Energy Drink.
1: Senator Salman,
2: Adhikari Salman,
1: Bojo Prince,
2: Adhikari Salman,
1: Dara Putin,
2: Adhikari Salman,
1: Kyle Marvel,
2: Adhikari Salman.
3: ए दाई, के को नारा बाजी दाई?
4: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिँदै हिँडेको बहिनी
3: के हो लौन त हामीलाई नि भनिदिनु न
4: ल सुन्नुहोस् बहिनी बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ सेनेटरी नेपाटपको पीपीसी पीपीआर सीडीसी पाइप ट्याङ्की प्लाइटको प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइनको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि ए सुन्नु त बहिनी त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है
5: अधिकारी सप्लायर्स मिलकण्ठ नगरपालिका तीन पुछार बजार धादिङ किबो बोर्डिङ नजिकै प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी सम्पर्क फोन नम्बर 010-521-4038 मोबाइल नम्बर 98-40-39-46-56
6: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
7: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
6: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
7: ल भाइ हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
6: किन नि बाबा
7: किनकि यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
8: कृष्ण सप्लायर्स धादिङ डिस्ट्रिक्ट पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
9: सम्पर्क मोबाइल 97-41-031-4329
10: घरिघरि घर बनाइरहने कुरा पनि आउँदैन एउटा राम्रै घर बनाउँदैन होइन कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन
11: होइन के भयो काका एक्लै भटभटाउँदै हुनुहुन्छ त
10: के हुनु बाबु घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउने कहाँ पाइन्छ तनावमा छु भने
11: ल काका यति कुरामा पनि के चिन्ता लिइरहनु भएको श्रीकृष्ण सप्लायर्समा जानुहोस् न त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि
12: हजुर हामी कहाँ रङ्गिन तथा सादा जस्ता पाताहरू रड सिमेन्ट जीआई पीपीआर पाइप तथा पेन्टिङका सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ
8: सम्पर्क श्रीकृष्ण सप्लायर्स पुछार बजार पशुपति मार्ग धादिङदेखि धादिङ प्रोप्राइटर नवीन कुमार श्रेष्ठ
12: फोन नम्बर 010-531-4068 मोबाइल नम्बर 98-41-26-23-83
13: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: मेमोरियल अस्पताल धादिङ बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण।
1: यदि तपाई वा परिवारका कुनै सदस्यमा लागू औषध सम्बन्धी दुर्व्यसनी, छारे रोग, निराश हुने, काममा मन नलाग्ने, आलस्य हुने, निन्द्रा नलाग्ने, बिर्सने, शरीर झुमझम हुने, धेरै डर लाग्ने, मुटु ढुकढुक हुने, धेरै शंका गर्ने, अस्वाभाविक व्यवहार देखाउने, आत्मबल कमजोर हुने, बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
0: स्वास्थ्य परीक्षणमा पारण स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
1: फेरि सुन्नुहोस् है त, शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
0: थप जानकारीको लागि 010-520-238 र 010-520-263 सम्पर्क गर्नुहोस्।
1: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्राली धादिङ बेसीद्वारा जनहितमा जारी सन्देश।
2: सुन्न, गर्लफ्रेन्डले एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको, ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है?
3: त्रिमूर्ति छ नि सानी,
2: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु छ।
3: त्रिमूर्ति छ नि
2: सानी, आफूलाई समस्या परिरहेको छ, तिमी मजा गरेर बस्छ भने भन्नु छिटो।
3: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त।
2: लैले
3: ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर।
1: हामी कहाँ सामसुङ, ओप्पो, भिभो, सिजी, इन्टेक्स

यसै गरी हामी सुगम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौँ। सदा सर्वदा सुगम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।

0: animalilere life insurance. Cool radio.
1: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: समुदायका लागि समुदायको आवाज
1: रेडियो धादिङ 106 मेगाहर्ज।
2: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार, काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केडिसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केडिसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
3: सेनेटरी सामान
4: अधिकारी सप्लायर्स,
3: बजर प्रिन्ट
4: अधिकारी सप्लायर्स,
3: धारा फिटिङ
4: अधिकारी सप्लायर्स,
3: टाइल मार्बल
4: अधिकारी सप्लायर्स।
5: ए दाई, के को नाराबाजी हो दाई?
6: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिँदै हिँडेको बहिनी।
5: के हो न त हामीलाई नि भनिदिनु न।
6: ल सुन्नुहोस् बहिनी, बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ, सेनेटरी, नेपाटपको पीपीसी, पीपीआर, सीडीसी पाइप, ट्याङ्की, प्लाइटको प्यान, पानी तान्ने मोटर, कालो पाइप, मार्बल, ग्रेनाइट, टाइल पाइनको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी, बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि।
5: हो र दाइ, ल त्यसो भएमा पनि उतैतिर लाग्यो।
6: ए सुन्नु त बहिनी, त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है।
7: अधिकारी सप्लायर्स, नीलकण्ठ नगरपालिका तीन, पुथार बजार, धादिङ, किलो बोर्डिङ नजिकै, प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी। सम्पर्क फोन नम्बर 010-521-4038, मोबाइल नम्बर 98-40-39-46-56।
8: मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन, त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
9: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
8: किन आउनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
9: ल भाइ हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
8: किन नि बाबा?
9: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
10: कृष्ण सप्लायर्स, धादिङ डिस्ट्रिक्ट, पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
11: सम्पर्क मोबाइल 97-41-031-4029।
12: घरिघरि घरमै रहने कुरा पनि आउँदैन, एउटा राम्रै घर बनाउँदैन होइन, कहिले किनिँदैन भने जस्तो सामान पनि पाइँदैन।
13: होइन के भयो काका, एक्लै भटभटाउँदै हुनुहुन्छ त?
12: के हुनु बाबु, घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउनु, कहाँ पाइन्छ, तनावमा छु भने।
13: ल काका, यति कुरामा पनि के चिन्ता लिइरहनु भएको? श्रीकृष्ण सप्लायर्समा जानुहोस् न, त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि।
14: हजुर, हामी कहाँ रङ्गीन तथा सादा जस्ता पाताहरू, रड, सिमेन्ट, जीआई, पीपीआर पाइप तथा पेन्टिङका सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
10: सम्पर्क श्रीकृष्ण सप्लायर्स, पुछार बजार, पशुपति मार्ग, धादिङ, धादिङ, प्रोप्राइटर नवीन कुमार श्रेष्ठ।
14: फोन नम्बर 010-535-63, मोबाइल नम्बर 98-41-26-33।
0: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: होइन है बुढा, चाडबाड पनि नजिकै आइसक्यो, कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनचारी पसल जानै पर्छ है।
1: सुन जस्तो चिज जात पाए त बनाउने कुरा पनि भएन। खै र भरपर्दो सुनचारी पसल भेटिएको
0: तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङ डिसीमा रहेको सलाम स्ट्रिम अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तो डिजाइनका गरगहना बनाइदिन्छौँ त।
1: अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
2: हामी त लाग्यौँ श्री अकला देवी सुनचारी पसलतिर, अनि तपाईँले?
3: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार झुम्का नेकलेस बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भर पर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल, धादिङ देशी पुछार बजार।
0: प्रोपराइटर अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841179870 र 9860222660। होइन है बुढा, चाडबाड पनि नजिकै आइसक्यो, कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनचारी पसल जानै पर्छ है।
1: सुन जस्तो कि जात पाए त बनाउने कुरा पनि भएन। खै र भरपर्दो सुनचारी पसल भेटिएको
0: तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङ डिसीमा रहेको सलाम स्ट्रिम अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छौँ त।
1: अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
2: हामी त लाग्यौँ श्री अकला देवी सुनचारी पसलतिर, अनि तपाईँले?
3: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार झुम्का नेकलेस बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भर पर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल, धादिङ देशी पुछार बजार।
0: प्रोपराइटर अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841179870 र 9860222660।
4: सुन्न, गर्लफ्रेन्ड एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको, ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है?
5: त्रिमूर्ति छँदै छ नि,
4: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउँछ।
5: त्रिमूर्ति छँदैछ नि,
4: आफूलाई समस्या परिरहेको छ, मजा गरेर बस्छ भने भन्नु छिटो।
5: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त। गरिले ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर।
6: हामी कहाँ सैमसंग, ओप्पो, भिभो, सीजी, इन्टेक्स, एमआई, मैजू, कलर्स, लाभा, एमटेक, टेक्नो, आइटेल ब्रांड का मोबाइल, घड़ी, साउंड सिस्टम, डिसोम, पंखा तथा संपूर्ण इलेक्ट्रोनिक सामान पाइन का साथ ही पुरानो मोबाइल लीएर नया मोबाइल साटि।
7: त्रिमूर्ति मोबाइल हाउस, धादिंग सी मिलन टोल, लेकाली टिकट काउंटर संगे, प्रोपाइटर ईश्वर श्रेष्ठ। संपर्क मोबाइल नंबर 9841063130 र 9813180307।

यसै गरी हामी सिबन सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै फिर ठाडो पारिरहेका छौं सदा सर्वदा सिबन सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज।

0: नेपाल राष्ट्र ब्याङ्कबाट इजाजत प्राप्त ग वर्गको वित्तीय संस्था
1: रिलायन्स फाइनान्स लिमिटेड वित्तीय सेवाको अर्को परिभाषा
2: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: यस शुभला पोलिक्लिनिक प्राली धादिङ मेचीमा शिक्षण अस्पताल महाराजगंज काठमाडौँका उप प्राध्यापक हार्जोनी तथा नशा रोग विशेषज्ञ डाक्टर दिव्यपुरूष ढकालद्वारा प्रत्येक महिनाको दोस्रो शनिबार हार्जोनी तथा नशा रोग सम्बन्धी स्वास्थ्य परीक्षण तथा अपरेशन गराइने भएकोले निम्न समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: हात खुट्टा भाँचिएर अपरेशन तथा प्लास्टर गर्नु परेमा,
0: लामो समयदेखि ज्यान हाडमासु दुख्ने भएमा,
1: उकालो ओह्रालो गर्दा घुँडा तथा पैतालाको दुखाइ,
0: शरीरको कुनै पनि जोड्ने चलाउन नमिल्ने वा तलमाथि गर्दा दुखाइ भएमा,
1: हरेक किसिमको नसाको समस्या भएमा, नसा च्यापिएमा जोर्नी सुनिने लामो समयदेखिको जोर्नी दुख्ने समस्या भएमा
0: र हात गोडा झमझमाउने घुँडामा पानी जम्ने समस्या भएमा,
1: समय बिहान 10 बजेदेखि बेलुकी 5 बजेसम्म।
0: सम्पर्क ठेगाना
1: सुबला पोलिक्लिनिक पाली नीलकण्ठ टिम धादिङ बसी पुछार बजार प्रहरी बीट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
2: सुबड अवसर सुबड अवसर नर्भिक अस्पताल तथा काठमाडौँ डायबिटिज तथा थाइराइड सेन्टरका वरिष्ठ इन्डोक्राइनोलोजिस्ट डाक्टर किरण आचार्य अबदेखि प्रत्येक महिनाको तेस्रो शनिबार एसजेएस फार्मेसी तथा दीपमाला लाइफ केयर सेन्टरमा आइरहनु भएको छ। उपचार हुने समस्याहरू मधुमेह, सुगर रोग, थाइराइडको समस्या, महिनावरीको समस्या, भिटामिन डी को समस्या, क्याल्सियम घटबड हुने समस्या। थप जानकारी तथा नाम दर्ताको लागि जेएस फार्मेसी तथा दीपमाला लाइफ केयर सेन्टर धादिङ बेसी धादिङ। सम्पर्क मोबाइल नम्बर 98-41-063-249। यो महिनाको 22 गते डाक्टर आउँदै हुनुहुन्छ।
3: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
4: किन गन्छन मन्छन गर्दै हुनुहुन्छ एक्लै?
3: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्नेछ, नानीको दाँत मिलाउनु पर्नेछ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफै

0: नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
1: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदैछ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै छानामुनि मानव डेन्टल होम छँदैछ नि।
2: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
3: हप्ताको सातै दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3 धादिङ बस्ती बीच बजार मिलनपुर जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीका लागि डाक्टर भुवन चौहान सम्पर्क 9815927334।
4: के तपाईँलाई दिशा गर्दा रगत जाने समस्या छ?
5: के तपाईँको मलद्वारमा मासु पलाएको छ?
4: अथवा दुख्ने, पोल्ने, चिलाउने, पिप बग्ने, घाउ खटिरा आउने, कब्जियत हुने, बारम्बार दिशा लाग्ने आदि भएको छ?
5: यदि यस्तो समस्या भएको छ भने तपाईँलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छारसूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
4: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठूला शहर जानु पर्दैन। धादिङदेखि पुछार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
5: हाम्रा विशेषताहरू:
4: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
5: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हाड जोड्नी, नसा, बात, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्ट्रेज, पिसाकु इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरुषहरूको यौन दुर्बलता, छाला सम्बन्धी डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा,
4: नयाँ तथा पुरानो सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने
5: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
4: श्रीखण्ड आयुर्वेद फर्मा नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी पुछार बजार ट्राफिक गेट अगाडि। मोबाइल नम्बर 9843333898, 9813381700।
6: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: के तपाई मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीडित हुनुहुन्छ?
1: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टियू शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोल्युसन आयुर्वेदा पाइल सिस्टुला नसा तथा हाट जोड्ने उपचार केन्द्र धादिङदेशी शान्त बजारमा आउँदै हुनुहुन्छ।
0: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुन्ने, पोल्ने, पीप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पिरो आउने, यदि यस्तो समस्या छन् भने तपाईँलाई पाइल्स फिसुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोल्युसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हात जोड्ने उपचार केन्द्र धादिङदेशी शान्त बजारलाई सम्झनुहोस्।
1: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
0: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै चार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
1: हाम्रा अन्य सेवाहरू बाथ, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
0: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरुषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रबल, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
1: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
0: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
1: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाद, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
0: थप जानकारीको लागि सम्पर्क सोल्युसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हात जोड्ने उपचार केन्द्र, नीलकण्ठ नगरपालिका 3, शान्त बजार, धादिङदेशी, होटल जनजीविका अगाडि।
1: फोन नम्बर 010-521-248, मोबाइल नम्बर 9841-14-94-84। शहीद मेमोरियल अस्पताल धादिङदेशीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण।
0: यदि तपाईँ वा परिवारका कुनै सदस्यमा लागु औषध सम्बन्धी दुर्व्यसनी, छारे रोग, निराश हुने, काममा मन नलाग्ने, आलस्य हुने, निन्द्रा नलाग्ने, बिर्सने, शरीर झुमझम हुने, धेरै डर लाग्ने, मुटु ढुकढुक हुने, धेरै शंका गर्ने, अस्वाभाविक व्यवहार देखाउने, आत्मबल कमजोर हुने, बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङदेशीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
1: स्वास्थ्य परीक्षणमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
0: फेरि सुन्नुहोस् है त, शहीद मेमोरियल अस्पताल धादिङदेशीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
1: थप जानकारीको लागि 010-520-238 र 010-520-263 सम्पर्क गर्नुहोस्।
0: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्रणाली धादिङदेशीद्वारा जनहितमा जारी सन्देश।

तपाईको गाउँले शहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईँको नजिक आउँदै थप जानकारीका लागि www.subisu.net.np वा सम्पर्क नम्बर 01 42 8888

0: पानी जीवन हो, तर सुरक्षित छ भने मात्र, नत्र त्यही पानी मृत्युको कारण बन्न सक्छ।
1: दूषित पानी कसैले नखाऊ, किनकि दूषित पानी खानाले पानीजन्य रोगहरू जस्तै आउ, रगतमासी, जुका, पोलियो, कमलपित्त, म्यादी ज्वरो, झाडा पखला, जियाडियासिस, हैजा जस्ता रोगहरू लाग्न सक्छ। त्यसैले सुरक्षित पानीको प्रयोग गर्नुपर्दछ।
0: सुरक्षित पानी प्रयोगको लागि विभिन्न घरेलु उपायहरू अपनाउन सकिन्छ। जस्तै पानी भुलुकको उमालेर प्रयोग गर्ने, क्लोरिनेसन गरेर वा क्लोरिन नामक रसायन झोल मिसाएर पनि पानी शुद्धिकरण गर्न सकिन्छ। सोडियस विधि, पारदर्शी बोतलमा पानी राखी घामको किरणबाट पानी शुद्धिकरण गर्ने विधि, फिल्टरको प्रयोग गरेर यसरी पानी शुद्धिकरण गरी खानाले पानी जन्य रोगबाट बच्न सकिन्छ।
1: सुरक्षित पानी हाम्रो जिन्दगानी। सामुदायिक रूपान्तरण समाज नेपाल धादिङद्वारा जनहितको लागि सामुदायिक सन्देश।
2: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार। काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केडिसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केबीसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
3: सेनेटरी सामान,
4: अधिकारी सबै,
3: बोजर प्रिन्स,
4: अधिकारी सबै,
3: धारा फिटिङ,
4: अधिकारी सबै,
3: टाइल मार्बल,
4: अधिकारी सबै।
5: ए दाई, के को नाराबाजी हो दाई?
6: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिँदै हिँडेको बहिनी
5: के हो? ल त हामीलाई नै भनिदिनु न।
6: ल सुन्नुहोस् बहिनी, बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ, सेनेटरी, नेपाथपको पीपीसी, पीपीआर, सीडीसी पाइप, ट्याङ्की, टोयलेटको प्यान, पानी तान्ने मोटर, कालो पाइप, मार्बल, ग्रेनाइट, टाइल पाइनको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी, बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र बक्से पलम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। ए सुन्नु त बहिनी, त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है।
7: अधिकारी सप्लायर्स, नीलकण्ठ नगरपालिका तिनी पुछार बजार धादिङ किलो बोरिङ नजिकै। प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी। सम्पर्क फोन नम्बर 010-521-4038, मोबाइल नम्बर 98-40-39-46-56।
0: के तपाईलाई दिशा गर्दा रगत जाने समस्या छ?
8: के तपाईँको मलद्वारमा मासु पलाएको छ?
0: अथवा दुख्ने, पोल्ने, चिलाउने, पीत बग्ने, घाउ खटिएर आउने, कब्जियत हुने, बारम्बार दिशा लाग्ने आदि भएको छ?
8: यदि यस्तो समस्या भएको छ भने तपाईँलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छार सूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
0: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठूला शहर जानु पर्दैन। धादिङदेखि पुछार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
8: हाम्रा विशेषताहरू:
0: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक
8: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हाड जोड्नी, नसा, बाथ, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्ट्रेट, पिसाको इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरुषहरूको यौन दुर्बलता, छाला सम्बन्धी डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा।
0: नयाँ तथा पुरानो सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने
8: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
0: श्रीखण्ड आयुर्वेद फर्मा, नीलकण्ठ नगरपालिका 3, धादिङदेखि पुछार बजार ट्राफिक गेट अगाडि। मोबाइल नम्बर 98-43-33-38-98, 98-13-83-71-00।
9: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: Tin Energy Drink Time Take अहिले ठीक 12 बजेको छ.
1: Extreme Energy Drink. Taste the difference. Feel the energy.
2: रेडियो धारी समय संकेत.
3: अहिले मध्याह्नको 12 बज्यो.
4: पूरा प्रश्न विचार.
5: उज्यालो रेडियो.
2: नेपालमै पहिलो पटक हरित हाइड्रोजनबाट खाना पकाउने प्रविधिको विकास. सिलिण्डरमा भरेर चूलो बाल्न थालियो. पुनः संस्वीकृति प्रक्रियालाई पूर्ण स्वचालित बनाउने तयारी. रोजगार सेवा केन्द्रलाई परिमार्जन गर्ने कार्यविधि पनि अन्तिम चरणमा. आज मधेस, लुम्बिनी र सुदूरपश्चिमका थोरै ठाउँमा हावाहुरीको सम्भावना. गर्मीका कारण कञ्चनपुरका दुई पालिकामा विद्यालय बिहान सञ्चालन हुने. यूएले इन्धनका लागि हर्मुजको विकल्पमा नयाँ पाइपलाइन निर्माणलाई अघि बढ़ाउने. अर्को वर्षसम्ममा सञ्चालनमा ल्याउने तयारी. र विश्वकप क्रिकेट लीग टूमा नेपाल र अमेरिका बीचको खेल चल्दै ईशान पाण्डेको डेब्यू. सात महिला च्याम्पियनशीप खेल्ने नेपालको टोली घोषणा. नेपाल खबरमा अब पूरा खबर. नेपालमै पहिलो पटक बागलुङको बरिगाड गाउँपालिकामा खाना पकाउने प्रयोजनका लागि हरित हाइड्रोजन ग्यास उत्पादन गर्ने प्रविधिको विकास गरिएको छ. खेर गइरहेको विद्युत र पानीको प्रयोग गरी उत्पादन गरिएको हाइड्रोजन ग्यासको सफल परीक्षणपछि अहिले सिलिण्डरमा भरेर चूलो बाल्न थालिएको हो. नमूना परियोजनाका रूपमा तीन वर्ष अघि शुरू गरिएको अध्ययन तथा अनुसन्धान सफल भएपछि हाइड्रोजन ग्यास उत्पादन गरी व्यावसायिक प्रयोगतर्फ अघि बढ़ाइएको छ. परियोजना अन्तर्गत उत्पादन गरिएको ग्यासबाट चूलो बालेर सजिलै खाना पकाउन सकिन्छ. त्रिभुवन विश्वविद्यालय सहित विभिन्न देशका विश्वविद्यालय, वैज्ञानिक तथा प्राविधिक संस्थाको सहकार्यमा परियोजना सञ्चालन गरिएको हो. परियोजनाले अब हाइड्रोजन ग्यासको सुरक्षित वितरण प्रणाली र व्यावसायिक विस्तारका विषयमा थप अध्ययन अघि बढ़ाउने जनाएको छ. बरिगाड गाउँपालिका दुई गिरिङ दी खोला लघु जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युत प्रयोग गरी हाइड्रोजन ग्यास निकालिएको हो. 2066 सालमा स्थापना भएको लघु जलविद्युत आयोजनाको विद्युत खपत नभई खेर गइरहेको अवस्थामा त्यसलाई उपयोग गरेर नयाँ प्रविधिको परीक्षण गरिएको हो. तीन वर्षदेखि सातवटा साझेदार तथा प्राविधिक संस्थाको सहकार्यमा गरिएको अध्ययनबाट अहिलेसम्म आठवटा सिलिण्डरमा हरित हाइड्रोजन ग्यास भरिएको छ. एक वर्ष अघि गरिएको प्रारम्भिक परीक्षण सफल भएपछि अहिले सिलिण्डरमा सुरक्षित रूपमा भर्ने कार्य थालिएको हो. नेपाल इनर्जी फाउण्डेशनका अध्यक्ष मोहनदास मानन्धरका अनुसार पानीमा रहेको अक्सिजन अलग गरी हाइड्रोजन मात्रै निकालेर सिलिण्डरमा भर्ने प्रविधि प्रयोग गरिएको हो. आवश्यकता अनुसार ग्यास चूलोमा प्रयोग गर्न सकिने उहाँले बताउनुभयो. श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पूर्ण श्रम स्वीकृति प्रक्रियालाई पूर्ण रूपमा स्वचालित अर्थात अटोमेशन बनाउने तयारी गरेको छ. मन्त्रालयका सचिव दीपक काफ्रेका अनुसार पुनः श्रम स्वीकृति सम्बन्धी नीतिगत व्यवस्था सुधार गर्ने प्रस्ताव मन्त्रालयमा प्राप्त भइसकेको छ. यसलाई छिट्टै टुंगोमा पुर्याइनेछ. यसै गरी 753 पालिकाको रोजगार सेवा केन्द्रलाई परिमार्जन गरी सिप रोजगार तथा उद्यम प्रवर्धन केन्द्रका रूपमा विकास गर्ने कार्यविधि अन्तिम चरणमा पुगेको छ. मन्त्रालयले तय गरेका मुख्य कार्यक्रम अन्तर्गत सामाजिक सुरक्षा कोषमा थप 50 संस्था दर्ता गर्ने, 10,000 श्रमिकलाई आबद्ध गराउने, 800 जनालाई सिपमूलक तालिम दिने, समाधान कल सेन्टर मार्फत 5,000 गुनासो सम्बोधन गर्ने तथा पुनः श्रम स्वीकृतिलाई पूर्ण स्वचालनमा लैजाने योजना अघि बढ़ाइएको छ. आज मधेस, लुम्बिनी र सुदूरपश्चिमका थोरै ठाउँमा हावाहुरीको सम्भावना छ. मौसम पूर्वानुमान महाशाखाले आज बेलुका र राति मधेस, लुम्बिनी र सुदूरपश्चिमका थोरै ठाउँमा हावाहुरीको सम्भावना रहेकाले सावधानी अपनाउन आग्रह गरेको छ. हावाहुरीका कारण रोग तथा कमजोर संरचना ढल्ने छाना ओढ़ने विद्युत तथा संचार सेवा प्रभावित हुने लगायतको जोखिम हुन्छ। आज हावाहुरी सहित कतै कतै मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशीका केही ठाउँ बागमती गण्डकी र कर्णाली प्रदेशको हिमाली र पहाड़ी भागका थोरै ठाउँ तथा सुदूरपश्चिम प्रदेशको हिमाली पहाड़ी भागका र मध्य प्रदेशको एक दुई ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। गर्मीका कारण कञ्चनपुरका दुई पालिकामा विद्यालय कक्षा बिहान सञ्चालन गर्ने भएका छन्। कृष्णपुर र शुक्लाफाटा नगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयमा बिहानी सत्रमा कक्षा सञ्चालन गर्ने निर्णय गरेका हुन्। कृष्णपुरमा मेयर हेमराज ओझाका अनुसार राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 र लेटर ग्रेडिङ निर्देशिका 2083 बमोजिम पाठ्य घण्टा नघट्ने तथा नगरभरिका विद्यालयमा एकरूपता कायम हुने गरी व्यवस्था लागू गरिएको हो। शुक्लाफाटा नगरपालिकामा पनि बढ़दो गर्मीका कारण पर्सि जेठ 4 गतेदेखि बर्खे विदासम्म विद्यालय बिहानी सत्रमा सञ्चालन हुने भएका हुन्। यसअघि बिहान 10 बजेदेखि सञ्चालन हुँदै आएका विद्यालय अब बिहान 7 बजेदेखि शुरू भए दिउँसो 1 बजेसम्म सञ्चालन हुनेछन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको 12 बजेको नेपाल खबरमा मिथिलामा आज वर्षायत पर्व मनाइँदै आईपीएल क्रिकेटमा आज राति कोलकाता र गुजरात खेल्दै लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
6: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
7: खाना पकाइसकेपछि आगो ग्यास चुलो स्टोभ या हिटर निहाल्न नबिर्सौं।
6: ग्यास सिलिन्डरको रेगुलेटर पाइप वा चुलोबाट ग्यास चुहावट भएको छ कि छैन ख्याल गरौं।
7: सलाई लाइटर जस्ता आगो सल्काउने वस्तु बालबालिकाले भेटाउन सक्ने ठाउँमा नराखौं।
6: गोठमा कुरो पकाइसकेपछि राम्ररी पानी छापेर आगो निभाऊ।
7: बिजुलीका तार प्लग स्विच वा वायरिङ ठिक अवस्थामा छैन नियमित जाँच गरौं।
6: जोखिममा रहेको घर बस्ती नजिकै पोखरी ट्याङ्की वा अरू कुनै तरिकाले पानीको जोगो गरौं। सेउला माटो बालुवा थुपारेर राखौं।
7: आग लागिबारे चासो राखौं चनाखो बनाऊ।

0: जीवन बीमा कंपनी नेशनल लाइफ इंश्योरेंस कंपनी लाजिमपाट काठमांडू।
1: सीधा कुरा प्रष्ट विचारी हो उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्ज एफएमजेल। हामीले नेपालमै पहिलो पटक हरित हाइड्रोजनबाट खाना पकाउने प्रविधिको विकास, सिलिण्डरमा भरेर चूलो बाल्न थालियो, पुनः श्रम स्वीकृति प्रक्रियालाई पूर्ण स्वचालित बनाउने तयारी लगायतका खबरहरू प्रस्तुत गर्यो। नेपाल खबरमा अब थप खबरहरू। प्राचीन मिथिला क्षेत्रमा आज विवाहित मिथिलानीले वर्षाई पर्व मनाउँदैछन्। जेठको औंसीका दिन अटल सौभाग्यको कामना गर्दै यो पर्व मनाउने परम्परा छ। वट सावित्री पनि भनिने यो पर्वमा विवाहित मिथिलानी मिथिलाका महिलाहरू आ आफ्ना बस्तीका वट वृक्ष वरको रूख नजिक जम्मा भएर सामूहिक रूपमा मनाउँछन्। यस अवसरमा सावित्रीको कथा भन्ने र सुन्ने गरिन्छ। जेठ कृष्ण चतुर्दशीका दिन चोखो खाएर व्रत संकल्प गरेपछि औंसीका दिन निराहार व्रत बसेर इष्टदेवको पूजा आराधना गर्ने गरिन्छ। व्रतालुले जेठ शुक्ल प्रतिपदाका दिन बिहान सूर्योदयसँगै यो व्रत सम्पन्न गर्ने परम्परा छ। यसपालि भने भोलिदेखि अधिक मास शुरू हुने हुँदा भोलिको सूर्योदय हुन अगावै व्रत सम्पन्न गरिने मैथिल कर्मकाण्डका ज्ञाता वर्दीवास दुईका पण्डित महेश कुमार झा बताउनुहुन्छ। अब विदेशको खबर। मध्यपूर्व युद्धले महत्वपूर्ण हर्मुज जलमार्गबाट निर्यात अवरूद्ध पारेपछि यूएईले स्ट्रेट अफ हर्मुजको विकल्पमा नयाँ पाइपलाइनको निर्माणलाई अघि बढ़ाउने भएको छ। पश्चिम पूर्वी पाइपलाइनले फैजुराह बन्दरगाह मार्फत विशाल इन्धन उत्पादक कम्पनी ईडीएनओसी को क्षमता दोब्बर गर्ने र अर्को वर्षसम्ममा संचालनमा ल्याउने पहल गरिने यूएई को सरकारी संचार माध्यमले जनाएको छ। यूएईका राजकुमार शेख खालिद बिन मोहम्मद बिन जायद अल नाहयानले एडीएनओसीलाई परियोजनाको वितरणलाई गति दिन निर्देशन दिनुभएको छ। पोर्ट अफ फैजुराह वेबसाइटका अनुसार हबसान तेल क्षेत्रदेखि फौजुराहसम्म फैलिएको 360 किलोमिटर पाइपलाइनको क्षमता प्रतिदिन 18 लाख ब्यारलको रहनेछ। यूएले अर्को वर्षसम्म उत्पादन क्षमता बढ़ाएर दैनिक 50 लाख ब्यारल पुर्याउने योजना पनि बनाएको छ। अब खेल सम्बन्धी खबर। आईसीसी विश्वकप क्रिकेट लीग टू श्रृंखला अन्तर्गत अहिले नेपाल र अमेरिका खेलिरहेका छन्। त्रिवी क्रिकेट रंगशाला किर्तिपुरमा भइरहेको खेलमा अमेरिकाले टस जितेर पहिला ब्याटिङ गरिरहेको छ। अमेरिकाले ताजा अवस्थामा 50 ओभरको खेलमा 34 बलमा 6 विकेट गुमाएर 172 रन बनाएको छ। आजको खेलबाट नेपालका ईशान पाण्डेले एक दिवसीयमा डेब्यू गरेका छन्। उनलाई करण केसीले डेब्यू क्याप दिए। नेपालमा भइरहेको लीग टू एक दिवसीय त्रिदेशीय श्रृंखलामा नेपाल, अमेरिका र स्कटल्याण्ड सहभागी छन्। किर्तिपुरमा यसअघि मंगलबार र बिहिबार भएको खेलमा स्कटल्याण्डले नेपाल र अमेरिकालाई समान 2 रनले हराएको थियो। नेपालले आफ्नो तेस्रो खेलमा पर्सि 4 गते फेरि स्कटल्याण्डसँग र चौथो खेलमा जेठ 8 गते अमेरिकासँग खेल्नेछ। भारतमा हुने साफ महिला च्याम्पियनशीप फुटबल प्रतियोगिताका लागि नेपालको टोली घोषणा गरिएको छ। अखिल नेपाल फुटबल संघ एन्फाले साफ च्याम्पियनशीप खेल्ने अन्तिम महिला टोली घोषणा गरेको हो। मुख्य प्रशिक्षक नवीन न्यौपानेले छनौट गरेको अन्तिम टोलीमा 2 खेलाड़ीले पहिलो पटक स्थान बनाएका छन् भने 3 खेलाड़ीले पुनरागमन गरेका छन्। अनिता लम्जेल र बिर्सनाथ चौधरी पहिलो पटक समेटिएका हुन्। यस्तै गीता राणा, सबिना चौधरी, अनिता केसीले टोलीमा पुनरागमन गरेका हुन्। नियमित खेलाड़ी सरस्वती हमाल र मनमाया दमाई बहिरिएका छन्। भारतको गोवामा हुने साफ च्याम्पियनशीपमा नेपाल समूह एमा छ। यो समूहमा श्रीलंका र भूटान छन्। समूह बीमा साबिक विजेता बंगलादेश, भारत र मालदिव्स रहेका छन्। साफ च्याम्पियनशीपको उद्घाटन खेलमा नेपालले जेठ 11 गते भूटानसँग खेल्नेछ। र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज कोलकाता नाइट राइडर्स र गुजरात टाइटन्सले खेल्दैछन्। यो खेल इडेन गार्डेन्समा नेपाली समय अनुसार बेलुका पाउने 8 बजे शुरू हुनेछ। गुजरात 12 खेलमा 16 अंकसहित तालिकाको दोस्रो र कोलकाता 11 खेलमा 9 अंकसहित 8 स्थानमा छ। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। नेपालमै पहिलो पटक हरित हाइड्रोजनबाट खाना पकाउने प्रविधिको विकास, सिलिण्डरमा भरेर चूलो बाल्न थालियो। पुनः श्रम स्वीकृति प्रक्रियालाई पूर्ण स्वचालित बनाउने तयारी, रोजगार सेवा केन्द्रलाई परिमार्जन गर्ने कार्यविधि पनि अन्तिम चरणमा। आज मधेश लुम्बिनी र सुदूरपश्चिमका थोरै ठाउँमा हावाहुरीको सम्भावना, गर्मीका कारण कञ्चनपुरका दुई पालिकामा विद्यालय बिहान सञ्चालन हुने। यूएले इन्धनका लागि हर्मुजको विकल्पमा नयाँ पाइपलाइन निर्माणलाई अघि बढ़ाउने, अर्को वर्षसम्ममा सञ्चालनमा ल्याउने तयारी। र विश्वकप क्रिकेट लीग टूमा नेपाल र अमेरिका बीचको खेल चल्दै, ईशान पाण्डेको डेब्यू, साफ महिला च्याम्पियनशीप खेल्ने नेपालको टोली घोषणा। 12 बजेको नेपाल खबर सकियो। 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी

यस्तै गरी हामी सुगम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै फेरि ठाडो पारिरहेका छौ सदा सर्वदा सुगम सिमेन्ट क्वालिटीको मामलामा नो

0: नेपाल राष्ट्र ब्याङ्कबाट इजाजत प्राप्त ग वर्गको वित्तीय संस्था
1: रिलायन्स फाइनान्स लिमिटेड वित्तीय सेवाको अर्को परिभाषा।
2: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त? तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन, त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के
3: थाहा? तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
2: किन हुनु, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
3: ल भाइ हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
2: किन नि बाबा?
3: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
2: हस् बाबा।
4: कृष्ण सप्लायर्स धादिङ डिस्ट्रिक्ट पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
5: सम्पर्क मोबाइल 9741031429।
6: ए भान्जा, अब काठमाडौँ साठमाडौँ गइँदैन, निधार यता ल्याउ त, टिका लगाएर कम्प्युटर किन्नु पैसा उतै दिन्छु।
7: अनि मैले कम्प्युटर चाहिँ कहाँ किन्छु त?
6: उता हेर त भान्जा,
7: हेरिरहेको छु त मामा।
6: त्यो देखौ त भान्जा,
7: प्रत्येक कम्प्युटर सेन्टर, यहाँ कम्प्युटर ल्यापटप प्रिन्टर युपिएस लगायत कम्प्युटर सम्बन्धी सम्पूर्ण सामान पाइन्छ। बरु भन्नुहोस् तपाईँलाई के चाहिन्छ
6: मामा? भान्जा त्यसैले निधार यता ल्याउ, टिका लगाइदिन्छु, कम्प्युटर यतै किन। अब प्रत्येक कम्प्युटर सेन्टरमा जस्तो सुविधा र सस्तो अन्त कहीँ पाइँदैन।
8: जस्तो खोजे त्यस्तै कम्प्युटर पाइने, बिग्रियो भने पनि बनाइदिने, त्यसैले अन्त होइन। कम्प्युटर चाहिए धादिङ बेसी बीच बजारको प्रत्येक कम्प्युटर सेन्टरमा जाने।
9: सबै प्रकारका कम्प्युटरको लागि प्रत्येक कम्प्युटर भएपछि साह्रै झुक्क। फोन नम्बर 0102509674, 9751097778।

0: me a extreme energy drink.
1: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: Major Prince.
1: अधिकारी सबलाई.
0: Tara Kitin.
1: अधिकारी सबलाई.
0: Kyle Marvel.
1: अधिकारी सबलाई.
2: ए दाई, के को नाराबाजी हो दाई?
3: अधिकारी सबलाईको बारेमा जानकारी दिँदै हिँडेको बहिनी.
2: के हो? ल त हामीलाई नि भन्दिनु न.
3: ल सुन्नुहोस् बहिनी, बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ, सेनेटरी, नेपाटपको पिपिसी, पिपिआर, सिडिसी पाइप, ट्याङ्की, प्लाइटको प्यान, पानी तान्ने मोटर, कालो पाइप, मार्बल, ग्रेनाइट टाइल पाइनको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी, बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि.
2: हो र दाई? ल त्यसो भए म पनि उतैतिर लागु.
3: ए सुन्नु त बहिनी, त्यहाँ अर्डर अनुसार डिडब्ल्युसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है.
4: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तीन पुछार बजार धादिङ किबो बोर्डिङ नजिकै प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी. सम्पर्क फोन नम्बर 0105 21 4038, मोबाइल नम्बर 98 40 39 46 56.
5: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन, त्यो त फाटिसके नि. बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
6: तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
5: किन होइन, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ.
6: ल भाइ हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है.
5: किन नि बाबा?
6: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि.
7: कृष्ण सप्लायर्स दार्जिलिङ डिस्ट्रिक्ट पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा.
8: सम्पर्क मोबाइल 97 41 031 429.
9: घरिघरि घरमै रहने कुरा पनि आउँदैन, एउटा राम्रै घर बनाउनु पनि होइन, कहिले चिनिँदैन भने जस्तो सामान पनि पाइँदैन.
10: होइन के भयो काका, एक्लै भटभटाउँदै हुनुहुन्छ त?
9: के हुनु बाबु, घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउनु, कहाँ पाइन्छ, तनावमा छु भने.
10: म काका यति कुरामा पनि के चिन्ता लिइरहनु भएको? श्रीकृष्ण सप्लायर्समा जानुहोस् न, त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि.
11: हजुर, हामी कहाँ रङ्गीन तथा सादा जस्ता पाटाहरू, रड, सिमेन्ट, जीआई, पीपीआर पाइप तथा पेन्टिङका सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ.
7: सम्पर्क श्रीकृष्ण सप्लायर्स पुछार बजार पशुपति मार्ग धादिङ धादिङ प्रोप्राइटर नवीन कुमार श्रेष्ठ.
11: फोन नम्बर 0105 36 63, मोबाइल नम्बर 98 41 26 83.
2: होइन है बुढा, चाडबाड पनि नजिकै आइसक्यो, कानमा झुम्का गलामा सिक्की बनाउने भन्दा भन्दै वर्षौँ बित्न लाग्यो त. आज चाहिँ सुनचारी पसल जानुपर्छ है.
12: सुन जस्तो थियो, जात पाएँ तै बनाउने कुरा पनि भएन. खै र भरपर्दो सुनचारी पसल भेटिएको
2: है तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङ बिसमा रहेको सलाम स्ट्री अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छौ त.
12: होइन अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए.
13: हामी त लाग्यौँ श्री अकला देवी सुनचारी पसलतिर, अनि तपाईँले?
14: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार, झुम्का, नेकलेस, बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भर पर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल धादिङ बेसी पुछार बजार.
4: अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 98 41 71 79 70 र 98 60 22 26 60.
15: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज.

यसै गरी हामी सुगम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै फिर ठाडो पारिरहेका छौँ। सदा सर्वदा सुगम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।

0: एक्सट्रीम एनर्जी ड्रिंक।
1: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केबीसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केबीसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
2: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: टाइम चेक अहिले ठीक एक बजे को छ
1: अहिले दिउँसोको एक बजे

0: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।
1: औषधि होइन सचेतना नै सुरक्षा। हामी मध्ये धेरै जना सानो ज्वरो खोकी वा रुगा लागेपछि तुरुन्तै औषधि खान सुरु गर्छौ, कहिले आफैले कहिले छिमेकीले सुझाएको औषधि। तर के तपाईँलाई थाहा छ औषधिको यस्तो गलत प्रयोगले माइक्रोबियल प्रतिरोध अर्थात एन्टी माइक्रोबियल रेसिस्टेन्ट AMR बनाउँछ। माइक्रोबियल प्रतिरोध भनेको यस्तो अवस्था हो जहाँ ब्याक्टेरिया भाइरस फंगस र परजीवीले औषधिलाई असर गर्न नदिने क्षमता विकास गर्छन्। फलस्वरूप सामान्य रोग पनि निको पार्न गाह्रो हुन्छ, अस्पतालमा बसाइ लामो हुन्छ र मृत्युको जोखिम बढ्छ। त्यसैले डाक्टरको सल्लाह बिना कुनै औषधि नखाऊ, डाक्टरको सल्लाह बमोजिमको औषधि पूरा मात्रा समयमै सेवन गरौं र बाँकी औषधि अरूलाई नदिऊ र सरसफाईमा ध्यान दिऊ। औषधिको दुरूपयोग रोकौ, माइक्रोबियल प्रतिरोध घटाऊ, स्वस्थ रहौ, सचेत बनाऊ।
2: सेनेटरी सामान
3: अधिकारी सबर्स,
2: बोजो फ्रेन्स
3: अधिकारी सबर्स,
2: धारा फिटिङ
3: अधिकारी सबर्स,
2: कारण मार्बल
3: अधिकारी सबर्स।
4: ए दाई, के को नारा बाजी हो दाई?
5: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिँदै हिँडेको बहिनी
4: के हो ल त हामीलाई नि भनिदिनु न।
5: ल सुन्नुहोस् बहिनी, बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ, सेनेटरी, नेपाथपको पीपीसी, पीपीआर, सीडीसी पाइप, ट्याङ्की, टोयलेटको प्यान, पानी तान्ने मोटर, कालो पाइप, मार्बल, ग्रेनाइट टाइल पाइनको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी, बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। ए सुन्नु त बहिनी, त्यहाँ अर्डर अनुसार DWC प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है।
6: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तिनु पुछार बजार धादिङ किलो बोर्डिङ नजिकै प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी। सम्पर्क फोन नम्बर 010-521-4038, मोबाइल नम्बर 98-40-39-46-56।
7: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन, त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के
8: थाहा? तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
7: किन होइन, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
8: ल भाइ हल्ला नगर छोरे, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
7: किन नि बाबा?
8: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
9: कृष्ण सप्लायर्स धादिङ डिस्ट्रिक्ट पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
10: सम्पर्क मोबाइल 97-41-031-4329।
0: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: भन्ने कुरा पनि आउँदैन, एउटा राम्रै घर बनाउँदैन होइन, कहिले किनिँदैन भन्ने जस्तो सामान पनि पाइँदैन।
1: होइन के भयो काका, एक्लै भटभटाउँदै हुनुहुन्छ त?
0: के हुनु बाबु, घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउनु, कहाँ पाइन्छ, तनावमा छु भने।
1: ल काका, यति कुरामा पनि के चिन्ता लिइरहनु भएको? श्रीकृष्ण सप्लायर्समा जानुहोस् न, त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि।
2: हजुर, हामी कहाँ रङ्गीन तथा सादा जस्ता पाताहरू, रड, सिमेन्ट, जीआई, पीपीआर पाइप तथा पेन्टिङका सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
3: सम्पर्क श्रीकृष्ण सप्लायर्स, पुछार बजार, पशुपति मार्ग, धादिङ, नवीन कुमार श्रेष्ठ।
2: फोन नम्बर 0105363, मोबाइल नम्बर 9841।
4: होइन है बुढा, चाडबाड पनि नजिकै आइसक्यो, कानमा झुम्का, गलामा सिक्की बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनचारी पसल जानै पर्छ है।
5: सुन जस्तो चिज जात पाए त बनाउने कुरा पनि भएन। खै र भरपर्दो सुनचारी पसल भेटिएको
4: तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङदेखिमा रहेको सलाम श्री अकलादेवी सुनचारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छौ त।
5: अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
6: हामी त लाग्यौं श्री अकलादेवी सुनचारी पसलतिर, अनि तपाईँले?
7: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचाँदीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार, झुम्का, नेकलेस, बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचाँदी खरिद बिक्रीका लागि विश्वासिलो र भर पर्दो नाम सलाङ श्री अकलादेवी सुनचाँदी पसल, धादिङदेशी पुछार बजार।
4: अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841179870 र 9860222660।
8: यस्तै गरी हामी सिभन सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो बाचा पूरा गर्दै फेरि ठाडो पारिरहेका छौँ सदा सर्वदा। सिभन सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।
9: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण।
1: यदि तपाई वा परिवारका कुनै सदस्यमा लागु औषध सम्बन्धी दुर्व्यसनी, छारे रोग, निराश हुने, काममा मन नलाग्ने, आलस्य हुने, निन्द्रा नलाग्ने, बिर्सने, शरीर झन्झम हुने, धेरै डर लाग्ने, मुटु ढुकढुक हुने, धेरै शंका गर्ने, अस्वाभाविक व्यवहार देखाउने, आत्मबल कमजोर हुने, बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
0: पारण स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
1: फेरि सुन्नुहोस् है त, शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
0: थप जानकारीको लागि 010-520-238 र 010-520-263 सम्पर्क गर्नुहोस्।
1: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्रणाली धादिङ व्यक्तिद्वारा जनहितमा जारी सन्देश।
2: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार। काठमाडौँको वसुन्धरा स्थित 100-बेडको मल्टी स्पेशलिटी केडिसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपिडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केबीसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।

0: को हूँ और वो माँ लक्ष्मी लाइफ इंश्योरेंस के अभिकर्ता बनो।
1: जब माँ लक्ष्मी लाइफ इंश्योरेंस लिमिटेड
2: शुभला पोलिटी ताली धादिंग बसीमा ग्रांडी सिटी अस्पताल का वरिष्ठ जनरल फिजिशियन डाक्टर अर्जुन महर्जन द्वारा प्रत्येक हप्ता को शनिवार स्वास्थ्य परीक्षण तथा उपचार गराइने हुँदा निम्न समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
3: लामो समय देखिको दम पिनास निमोनिया कोविड 19 पछिको श्वासप्रश्वास सम्बन्धी सम्पूर्ण समस्या
2: थाइराइड रोग
3: लामो समय देखिको ग्यास्ट्रिक खाना अपच हुने अमिलो पानी आउने
2: जन्डिस बिग्रिएको पेटमा पानी जम्ने भएमा पेट फुल्ने समस्या
3: र जुनसुकै उमेर समूहको सम्पूर्ण शरीरको जाँच होल बडी चेक पनि गरिन्छ। सम्पर्क ठेगाना
2: शुभला पोलिक्लिनिक ताली निलकण्ठ टिम धादिङ बस्ती पुछार बजार प्रहरी बीट अगाडि। फोन नम्बर 010-521-153 मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
4: हरेक महिनाको पहिलो शनिबार दीपमाला लाइफ केयर सेन्टर पालीमा महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रक्षा पराजुलीबाट बिरामी जाँच सेवा, बाजोपन, निसन्तान, हर्मोन तथा महिला सम्बन्धी सम्पूर्ण उपचार। छ महिनादेखि बच्चाको योजना गर्दा बच्चा नबस्ने, हर्मोनको गडबडी भएमा गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच, महिनावरी गडबडी हुने, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, यौनी चिलाउने, आङ खस्ने, लामो समयदेखि पिसाब पोल्ने, महिलाको स्तनमा गिर्खा अथवा गाँठागुठी भएमा, महिनावरी हुँदा रगत धेरै बगे, गर्भवती महिलाको बच्चाको जाँच र पाठीघरको क्यान्सरको जाँच। वरिष्ठ रेडियोलोजिस्ट डाक्टर क्रिस्टल केसीद्वारा भिडियो एक्सरे, एनामोली स्क्यान, थाइरोइड स्क्यान, शरीरमा जुनसुकी स्थानमा भिडियो एक्सरे सेवा। दीपमाला लाइफ केयर सेन्टर प्राली धादिङ बेसी त्रिवेणी चोक पुरानो सिपी कलेजको भवन। सम्पर्क फोन नम्बर 010-521-367 98-41-063-249 र 98-43-40-33-23।
5: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
1: किन गन्थन गन्थन गर्दै हुन्छ एक्लै?
0: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्नेछ, नानीको दाँत मिलाउनु पर्नेछ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
1: ल किन चिन्ता लिनु? अब हाम्रै धादिङ बेसी बिज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदै छ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै छाना मुनि मानव डेन्टल होम छँदै छ नि।
2: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
3: हप्ताको सात दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3 धादिङ बसी 20 बजार मिलनपुर जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीका लागि डाक्टर भुवन चौहान सम्पर्क 9815927334।
4: पानी जीवन हो, तर सुरक्षित छ भने मात्र, नत्र त्यही पानी मृत्युको कारण बन्न सक्छ।
0: दूषित पानी कसैले नखाऊ, किनकि दूषित पानी खानाले पानीजन्य रोगहरू जस्तै आउ, रगतमासी, जुका, पोलियो, कमल पित्त, म्याडी ज्वरो, झाडा पखला, जियाडियासिस, हैजा जस्ता रोगहरू लाग्न सक्छ। त्यसैले सुरक्षित पानीको प्रयोग गर्नुपर्दछ।
4: सुरक्षित पानी प्रयोगको लागि विभिन्न घरेलु उपायहरू अपनाउन सकिन्छ। जस्तै पानी भुलुकको उमालेर प्रयोग गर्ने, क्लोरिनेसन गरेर वा क्लोरिन नामक रसायन झोल मिसाएर पनि पानी शुद्धिकरण गर्न सकिन्छ। सोडियस विधि, पारदर्शी बोतलमा पानी राखी घामको किरणबाट पानी शुद्धिकरण गर्ने विधि, फिल्टरको प्रयोग गरेर यसरी पानी शुद्धिकरण गरी खानाले पानी जन्य रोगबाट बच्न सकिन्छ।
0: सुरक्षित पानी हाम्रो जिन्दगानी। सामुदायिक रूपान्तरण समाज नेपाल धादिङद्वारा जनहितको लागि सामुदायिक सन्देश।
5: के तपाईँलाई दिशा गर्दा रगत जाने समस्या छ?
6: के तपाईँको मलद्वारमा मासु पलाएको छ?
5: अथवा दुख्ने, पोल्ने, चिलाउने, पिप बग्ने, घाउ खटिरा आउने, कब्जियत हुने, बारम्बार दिशा लाग्ने आदि भएको छ?
6: यदि यस्तो समस्या भएको छ भने तपाईँलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छार सूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
5: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठुला शहर जानु पर्दैन। धादिङदेखि पुसार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य

0: पार क्लिनिक में सब प्रकार का आयुर्वेदिक सेवा उपलब्ध छ।
1: हाम्रा विशेषताहरू
0: डाक्टर ईश्वर अधिकारी द्वारा दैनिक जांच सेवा
1: ग्यास्ट्रिक कब्जियत जन्डिस हाथ जोड़नी नशा बाथ यूरिक एसिड पैरालाइसिस छाती दम रुगा खोकी पिनास माइग्रेन पोस्ट्रेट पिसाको इन्फेक्शन स्त्री रोग बाँझोपन महिनावारी गड़बड़ी पुरूषहरूको यौन दुर्बलता छाला सम्बन्धी डिप्रेशन अनिद्रा स्मरण शक्तिमा कमी मेडिकल गर्दा देखिने छातीको दाग लगायत विशेष उपचार सेवा
0: नयाँ तथा पुरानो सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धति द्वारा सफल उपचार गरिने
1: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
0: श्रीखण्ड आयुर्वेद फर्मा नीलकण्ठ नगरपालिका 3 धारिङ्गसी पुछार बजार ट्राफिक गेट अगाडि मोबाइल नम्बर 9843338398 9813 8371000।
2: सुविस्ट इन्टरनेट तपाईँको गाउँ र सहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईँको नजिक आउँदै थप जानकारीका लागि www.suvistu.net.np वा

0: ठीक 2 बजे को छ।
1: अहिले दिउँसोको 2 बज्यो।

0: समुदायका लागि
1: समुदायको आवाज
0: रेडियो धादिङ 106 मेगाहर्ज।
2: के तपाईँ मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीड़ित हुनुहुन्छ?
3: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टियु शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोल्युसन आयुर्वेदा पाइल सुस्तुला नसा तथा हाट जोर्नी उपचार केन्द्र धादिङदेशी शान्त बजारमा आउँदै हुनुहुन्छ।
2: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाइ हुने, मलद्वार सुनिने, पोल्ने, टिप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पिरो आउने, यदि यस्तो समस्या छन् भने तपाईँलाई पाइल्स फिसुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोल्युसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हात जोड्ने उपचार केन्द्र धादिङदेशी शान्त बजारलाई सम्झनुहोस्।
3: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
2: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै चार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
3: हाम्रा अन्य सेवाहरू बाथ, युरिक एसिड, हड्डी खिएको, नसा च्याफिएको, गठिया, अर्थोराइटिसको उपचार,
2: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरुषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रबल, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
3: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
2: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
3: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाद, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
2: थप जानकारीको लागि सम्पर्क सोल्युसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हात जोर्नी उपचार केन्द्र, नीलकण्ठ नगरपालिका 3, शान्त बजार, धादिङदेशी, होटल जनजीविका अगाडि।
3: फोन नम्बर 0105212448, मोबाइल नम्बर 9814994484। शहीद मेमोरियल अस्पताल धादिङदेशीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण।
2: यदि तपाई वा परिवारका कुनै सदस्यमा लागू औषध सम्बन्धी दुर्व्यसनी, छारी रोग, निराश हुने, काममा मन नलाग्ने, आलस्य हुने, निन्द्रा नलाग्ने, बिर्सने, शरीर झमझम हुने, धेरै डर लाग्ने, मुटु ढुकढुक हुने, धेरै शंका गर्ने, अस्वाभाविक व्यवहार देखाउने, आत्मबल कमजोर हुने, बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङदेशीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
3: पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
2: फेरि सुन्नुहोस् है त, शहीद मेमोरियल अस्पताल धादिङदेशीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
3: थप जानकारीको लागि 0105220238 र 0105220263 सम्पर्क गर्नुहोस्।
2: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्राली धादिङदेशीद्वारा जनहितमा जारी सन्देश। एस सुबला पोलिक्लिनिक प्राली धादिङदेशीमा शिक्षण अस्पताल महाराज गंज काठमाडौँका उप प्राध्यापक हार्जोर्नी तथा नसारोग विशेषज्ञ डाक्टर दिव्य पुरुष ढकालद्वारा प्रत्येक महिनाको दोस्रो शनिबार हार्जोर्नी तथा नसारोग सम्बन्धी स्वास्थ्य परीक्षण तथा अपरेशन गराइने भएकोले निम्न समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
3: हात खुट्टा भाँचिएर अपरेशन तथा प्लास्टर गर्नु परेमा,
2: लामो समयदेखि ज्यान हाडमासु दुख्ने भएमा,
3: उकालो ओह्रालो गर्दा घुँडा तथा पैतालाको दुखाइ,
2: शरीरको कुनै पनि जोड्नी चलाउन नमिल्ने वा तलो माथि गर्दा दुखाइ भएमा,
3: हरेक किसिमको नसाको समस्या भएमा, नसा च्यापिएमा जोर्नी सुनिने, लामो समयदेखिको जोर्नी दुख्ने समस्या भएमा
2: र हात गोडा झमझमाउने, घुँडामा पानी जम्ने समस्या भएमा,
3: समय बिहान 10 बजेदेखि बेलुकी 5 बजेसम्म।
2: सम्पर्क ठेगाना
3: सुबला पोलिक्लिनिक प्राली, नीलकण्ठ 3, धादिङदेशी, पुसार बजार, प्रहरी बीट अगाडि। फोन नम्बर 0105211153, मोबाइल नम्बर 9852121153 र 9843478322।
0: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: हरेक महिनाको पहिलो शनिबार दीपमाला लाइफ केयर सेन्टर पालीमा महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रक्षा पराजुलीबाट बिरामी जाँच सेवा, बाजोपन, निसन्तान, हर्मोन तथा महिला सम्बन्धी सम्पूर्ण उपचार, छ महिनादेखि बच्चाको योजना गर्दा बच्चा नबस्ने, हर्मोनको गडबडी भएमा गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच, महिनावरी गडबडी हुने, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, योनी चिलाउने, आङ खस्ने, लामो समयदेखि पिसाब पोल्ने, महिलाको स्तनमा गिर्खा अथवा गाँठा गुठी भएमा, महिनावरी हुँदा रगत धेरै बगेमा, गर्भवती महिलाको बच्चाको जाँच र पाठीघरको क्यान्सरको जाँच, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर क्रिस्टल केसीद्वारा भिडियो एक्सरे, एनामोली स्क्यान, थाइरोइड स्क्यान, शरीरमा जुनसुकी स्थानमा भिडियो एक्सरे सेवा। दीपमाला लाइफ केयर सेन्टर प्राली धादिङ देशी त्रिवेणी चोक पुरानो सिपी कलेजको भवन। सम्पर्क फोन नम्बर 01051 3067 9141 0063 243 र 9843 40 33 23।
1: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
2: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
1: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्नेछ, नानीको दाँत मिलाउनु पर्नेछ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
2: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बिज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदै छ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै छाना मुनि मानव डेन्टल होम छँदै छ नि।
3: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। हप्ताको सात दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी बीच बजार मिलनपुर जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीका लागि डाक्टर भुवन चौहान सम्पर्क 9815 9237 34।
0: के तपाईँलाई दिसा गर्दा रगत जाने समस्या छ?
1: के तपाईँको मलद्वारमा मासु पलाएको छ?
0: अथवा दुख्ने, पोल्ने, चिलाउने, पिप बग्ने, घाउ खटेर आउने, कब्जियत हुने, बारम्बार दिसा लाग्ने आदि भएको छ?
1: यदि यस्तो समस्या भएको छ भने तपाईँलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छारसूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
0: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठुला शहर जानु पर्दैन। धादिङदेखि पुछार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
1: हाम्रा विशेषताहरू:
0: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
1: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हाड जोड्ने, नसा, बाथ, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्टरेज, पिसाको इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरुषहरू को यौन दुर्बलता, छाला सम्बन्धी डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा,
0: नयाँ तथा पुरानो सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने
1: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
0: श्रीखण्ड आयुर्वेद फर्मा नीलकण्ठ नगरपालिका 3 धादिङदेशी पुछार बजार ट्राफिक गेट अगाडि। मोबाइल नम्बर 9843333898 9813 8371 00।
4: सुविस्तो इन्टरनेट तपाईँको गाउँ र सहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईँको नजिक आउँदै। थप जानकारीका लागि www.suvisto.net.np वा सम्पर्क नम्बर 0।

0: के तपाई मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीडित हुनुहुन्छ?
1: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टियु शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोल्युसन आयुर्वेदा पाइल सुस्तुला नसा तथा हाट जोड्ने उपचार केन्द्र धादिङदेशी शान्त बजारमा आउँदै हुनुहुन्छ।
0: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुन्ने, पोल्ने पिप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पिरो आउने, यदि यस्तो समस्या छन् भने तपाईँलाई पाइल्स फिसुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोल्युसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाट जोड्ने उपचार केन्द्र धादिङदेशी शान्त बजारलाई सम्झनुहोस्।
1: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
0: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै छारसूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
1: हाम्रा अन्य सेवाहरू दात, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
0: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरुषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रबल, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
1: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
0: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
1: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाग, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
0: थप जानकारीको लागि सम्पर्क सोल्युसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाट जोड्ने उपचार केन्द्र नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङदेशी होटल जनजीविका अगाडि।
1: फोन नम्बर 010-521-248, मोबाइल नम्बर 9894-1494।
2: यसै गरी हामी सिभन सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो बाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौँ। सदा सर्वदा सिभन सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।
1: शहीद मेमोरियल अस्पताल प्रणाली धादिङबाट प्रदान हुने सेवाहरू,
0: 24 घण्टा इमर्जेन्सी र फार्मेसी सेवा,
1: अनुभवी र दक्ष चिकित्सकहरूबाट ओपिडी सेवा,
0: हरेक दिन बिहान र बेलुका उपलब्ध हुने विशेषज्ञ सेवाहरू, हाट जोड्ने सेवा, बाल रोग सेवा, जनरल फिजिसियन,
1: हरेक शनिबार महिला तथा स्त्री रोग सम्बन्धी सेवा र महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी सेवा,
0: शनिबार काठमाडौँबाट आउनुहुने रेडियोलोजिस्ट डाक्टरबाट जिल्लामा पहिलो अत्याधुनिक रंगीन 5D मेसिनबाट गर्भवतीको एनमली स्क्यान, स्थल तथा शरीरको जुनसुकै भागमा रहेको गाँठा गुटीहरूको स्क्यान र थाइरोइड स्क्यान,
1: भिडियो एक्सरे सेवा,
0: इको सेवा हरेक दिन बिहान र बेलुका,
1: ल्याब सेवा, सबै किसिमका जाँच गरिने व्यवस्था भएको।
0: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्रणाली धादिङदेशीद्वारा जनहितमा जारी सन्देश।
3: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: पानी जीवन हो, तर सुरक्षित छ भने मात्र, नत्र त्यही पानी मृत्युको कारण बन्न सक्छ।
1: दूषित पानी कसैले नखाऊ, किनकि दूषित पानी खानाले पानीजन्य रोगहरू जस्तै आउ, रगतमासी, जुका, पोलियो, कमल पित्त, म्यादी ज्वरो, झाडा पखना, जियाडियासिस, हैजा जस्ता रोगहरू लाग्न सक्छ। त्यसैले सुरक्षित पानीको प्रयोग गर्नुपर्दछ।
0: सुरक्षित पानी प्रयोगको लागि विभिन्न घरेलु उपायहरू अप्नाउन सकिन्छ। जस्तै पानी भुलुकको उमालेर प्रयोग गर्ने, क्लोरिनेसन गरेर वा क्लोरिन नामक रसायन झोल मिसाएर पनि पानी शुद्धिकरण गर्न सकिन्छ। सोडियस विधि, पारदर्शी बोतलमा पानी राखी घामको किरणबाट पानी शुद्धिकरण गर्ने विधि, फिल्टरको प्रयोग गरेर यसरी पानी शुद्धिकरण गरी खानाले पानी जन्य रोगबाट बच्न सकिन्छ।
1: सुरक्षित पानी हाम्रो जिन्दगानी। सामुदायिक रूपान्तरण समाज नेपाल धादिङद्वारा जनहितको लागि सामुदायिक सन्देश।
2: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार। काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केडिसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केबीसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
3: सेनेटरी सामान
4: अधिकारी सबै,
3: बोजो प्रिन्स
4: अधिकारी सबै,
3: धारा फिटिङ
4: अधिकारी सबै,
3: टाइल मार्बल
4: अधिकारी सबै।
5: ए दाई, के को नारा बाजी हो दाई?
6: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिँदै हिँडेको बहिनी।
5: के हो न त हामीलाई नै भनिदिनु न।
6: ल सुन्नुहोस् बहिनी, बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ, सेनेटरी, नेपाटपको पीपीसी, पीपीआर, सीडीसी पाइप, ट्याङ्की, टोयलेटको प्यान, पानी तान्ने मोटर, कालो पाइप, मार्बल, ग्रेनाइट, टाइल पाइनको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी, बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। ए सुन्नु त बहिनी, त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है।
1: अधिकारी सप्लायर्स, नीलकण्ठ नगरपालिका तिमी, पुथार बजार, धादिङ, किलो बोरी नजिकै। प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी। सम्पर्क फोन नम्बर 010-521-7038, मोबाइल नम्बर 98-40-39-46-56।
7: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन, त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
8: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
7: किन हुनु, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
8: ल भाइ हो, हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
7: किन नि बाबा?
8: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुखद मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
9: कृष्ण सप्लायर्स, धादिङ डिस्ट्रिक्ट, पुछार बजार। प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
2: सम्पर्क मोबाइल 97-41-031-4029।
10: घरिघरि घर नै भन्ने कुरा पनि आउँदैन, एउटा राम्रै घर बनाउँदैन, कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन।
11: होइन, के भयो काका, एक्लै भटभटाउँदै हुनुहुन्छ त?
10: के हुनु बाबु, घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउनु, कहाँ पाइन्छ, तनावमा छु भने।
11: ल काका, यति कुरामा पनि के चिन्ता लिइरहनु भएको? श्रीकृष्ण सप्लायर्समा जानुहोस् न, त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि।
12: हजुर, हामी कहाँ रङ्गिन

समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: ठीक 3 बजे को छ।
1: रेडियो धारी समय संकेत
2: अहिले 2:03 बज्यो।
3: सबैभन्दा पहिले मुख्य मुख्य खबर। नारायणघाटको बुटौल सड़कको भौतिक प्रगति 91% अब दाउन्नेमा शास्ति खेप्नु नपर्ने। यो वर्ष भारतमा 6 दिन अघि नै मनसून भित्रने अनुमान। नेपालमा पनि केही चाँडो आउन सक्ने। स्वास्थ्य क्षेत्रमा स्पष्ट कानूनी व्यवस्थाको अभाव। सामाजिक न्याय दिने गरी कानून बनाउनु पर्नेमा जोड। रूसी राष्ट्रपति पुटिनको चीन भ्रमणको कार्यक्रम सार्वजनिक। अमेरिकी राष्ट्रपति ट्रम्प लगत्तै हुने सीको चीन भ्रमणमा विश्वव्यापी चासो। र विश्वकप क्रिकेट लीग टूमा नेपाल अमेरिकाले दिएको 196 रनको लक्ष्य पछ्याउँदै। नेपाल खबरमा अब पूरा खबर। लामो समय निर्माण अलपत्र परेको पूर्व पश्चिम राजमार्ग अन्तर्गतको नारायणघाट बुटौल सड़क खण्ड विस्तारको काम अन्तिम चरण पुगेको छ। आयोजनाको भौतिक प्रगति 91% पुगेको सड़क विभागका महानिर्देशक डाक्टर विजय जयसीले जानकारी दिनुभयो। नागढुङ्गा गाउँविषय तथा नारायणघाट बुटौल सड़क खण्डको स्थलगत अनुगमन गर्दै उहाँले सड़क निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभएको हो। महानिर्देशक डाक्टर जयसीले आयोजनाका धेरैसो मुख्य काम सम्पन्न भइसकेको बताउनुभयो। अनुसार अहिले फिनिसिङ, ट्राफिङ, सेफ्टी, सर्भिस लेन तथा केही सहायक संरचनाका निर्माणको काम मात्र बाँकी रहेको छ। महानिर्देशक जयसीले अब दाउने क्षेत्रमा विगतमा वर्षामा जस्तै बाटो अवरूद्ध हुने समस्या झेल्नु नपर्ने दावी गर्नुभयो। दाउनेमा अहिले एकतर्फी 2 लेनको रिपेभमेन्ट सम्पन्न भइसकेको छ र तेस्रो लेन निर्माण कार्य तीव्र गतिमा अघि बढ़िरहेको उहाँले बताउनुभयो। जेठ 15 गतेसम्म मुख्य काम सक्ने लक्ष्य राखेको उहाँको भनाई छ। नारायणघाट बुटौल सड़क खण्डको निर्माणमा ढिलाइ हुँदा यात्रुहरूले शास्ति खेप्दै आएका थिए। भारतको मौसम विभागले यो वर्ष औसत मितिभन्दा 6 दिन अघि मनसून प्रवेश गर्ने अनुमान गरेको छ। विभागले विज्ञप्ति निकालेर यस वर्षको दक्षिण पश्चिम मनसून मे 26 तारीकमा केरलामा प्रवेश गर्ने अनुमान सार्वजनिक गरेको हो। केरलामा मनसून प्रवेश गर्ने औसत मिति जून 1 तारीक रहेकाले 6 दिन अघि नै मनसून प्रवेश हुने सम्भावना देखिएको छ। विभागले मे 26 को 4 दिन अघि वा 4 दिन पछिका कुनै पनि दिन मनसून भित्रने बताएको छ। केरलामा जून 1 तारीकमा मनसून भित्रदा नेपालमा आइपुग्ने मिति जून 13 तारीक हो। केरलाबाट पूर्वी नेपाल हुँदै नेपालमा मनसून फैलन्छ। यदि भारतमै छिटो आइपुग्यो भने नेपाल आइपुग्ने समय पनि चाँडो हुन सक्ने मौसम पूर्वानुमान महासंघले जनाएको छ। तर केरलापछि पनि मनसूनलाई प्रभाव पार्ने थुप्रै गतिविधि हुने भएकाले अहिले प्रश्न भन्न सक्ने अवस्था भने छैन। गएको वर्ष नेपालमा मनसून औसत मितिभन्दा 15 दिन अगाडि अर्थात मे 29 तारीकमै प्रवेश गरेको थियो। विज्ञहरूले स्वास्थ्य क्षेत्रका लागि सामाजिक न्याय सुनिश्चित हुने गरी कानून निर्माण गर्नुपर्नेमा जोड़ दिएका छन्। काठमाडौँमा हिजोदेखि शुरू भएको चिकित्सा एवं स्वास्थ्य सेवा कानून सम्बन्धी 3 दिने सम्मेलनमा स्पष्ट कानूनी व्यवस्थाको अभावले विभिन्न समस्या निम्ताइरहेको भन्दै विज्ञहरूले यस्तो सुझाव दिएका हुन्। कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले बिरामी र चिकित्सक दुवैको सुरक्षा हुने गरी कानून तर्जुमा गर्नुपर्नेमा जोड़ दिनुभयो। संविधानमा स्वास्थ्यको अधिकार सुनिश्चित भए पनि पर्याप्त कानूनी व्यवस्थाको अभावमा सर्वोच्च अदालतले व्याख्याबाट काम चलाउनु परेको उहाँको भनाई छ। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पाराश्वर ढुङ्गानाले भाषाको पक्षमा ध्यान नदिँदा नेपालका कानून जटिल भनेर सामान्य नागरिकले बुझ्न नसक्ने अवस्था आएको बताउँदै सरल भाषामा कानून मस्यौदा गर्न मन्त्रालयले प्राथमिकता दिइरहेको जानकारी दिनुभयो। नीति अनुसन्धान प्रतिष्ठानको आयोजनामा भइरहेको सम्मेलन भोलिसम्म चल्नेछ। सुकुम्बासी बस्तीमा डोजर चलेपछि विस्थापित भएका 14 जना बाल बालिकालाई काठमाडौँ महानगरपालिकाले होस्टेल पठाएको छ। कार्यवाहक मेयर सुमिता डंगलको अध्यक्षतामा बसेको बैठकले महानगर विद्यालय र सुकुम्बासीका अभिभावक बीच सम्झौता गरी कृतिपुरमा रहेको राधा स्वामी सत्संग होल्डिङ सेन्टरमा रहेका मध्ये 10 वर्षभन्दा माथिका 14 जना बाल बालिकालाई होस्टेल पठाएको हो। उनीहरूलाई कक्षा 10 सम्म आवासीय सुविधासहित निशुल्क पढ़ने व्यवस्था मिलाएको महानगरले जनाएको छ। कृतिपुर होल्डिङ सेन्टरमा 61 जना बाल बालिका छन्। शिक्षा विभागका अनुसार नाम दर्ता गरेका केही बालबालिका अभिभावकसँग बाहिर भाडाको घरमा बस्न थालेका छन्। महानगरले प्याप्सन अन्तर्गत 10 वटा र एनप्याप्सन अन्तर्गत 3 वटा विद्यालयसँग सम्झौता गरेको छ। अभिभावक मनोज महतोले आफ्ना बालबालिकाले राम्रो विद्यालयमा पढ्न पाउने भएपछि खुशी लागेको बताउनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको 2:03 बजेको नेपाल खबरमा 4 भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। उज्यालो सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध
4: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौ फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौ
1: विद्युतीय उपकरण बन्द गरौ टेलिभिजन वासिङ मसिन कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौ
4: घर बाहिर भएमा रुख बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौ
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौ पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ
4: नदी तलाउ वा पोखरीबाट टाढा बसौ
1: गाडीभित्र भएमा झ्याल बन्द गरेर बसौ
5: सुन त मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो
6: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सिएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ
5: ओहो यस्तो सुविधा रहेछ म अब क्यान्सर उपचार गराउन सिएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु
7: क्यान्सर विरुद्ध आशाको किरण सिएमसी क्यान्सर इन्स्टिच्युट
1: फोन 0 54 94 33 4 93 5 55
3: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले आफ्नो नाम दुरूपयोग गरी धम्की दिएको घटनाप्रति गम्भीर ध्यान कस्नु भएको जनाएको छ कार्यालयले विज्ञप्ति निकालेर दैनिक जिल्लाको दिल्ली नगरपालिका नम्बर 12 का वडा सचिव कमल भण्डारीलाई प्रकाश खड्काले फोन मार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको नाम प्रयोग गरी अभद्र भाषा र धम्की दिएको अडियो सार्वजनिक भएको उल्लेख गरेको छ कार्यालयका अनुसार कानून र स्थापित प्रशासनिक प्रक्रिया अनुसार जिम्मेवारी पूरा गरिरहेका राष्ट्रसेवा कर्मचारीलाई भय र त्रास सृजना गर्ने अपमानजनक शब्द प्रयोग गर्ने तथा धम्काउने गतिविधि निन्दनीय र असह्य रहेका छन् घटना सार्वजनिक भएपछि प्रकाश खड्का तत्काल कानूनी दायरामा ल्याई आवश्यक कार्यवाही अघि बढ़ाउन सम्बन्धित सुरक्षा तथा अनुसन्धान निकायलाई कड़ा निर्देशन दिएको विज्ञप्तिमा भनिएको छ भादिङमा प्रहरीले 51 किलो अफिम सहित एकजनालाई पक्राउ गरेको छ बेनीघाटको रङघाउँ पालिका नम्बर 2 होवाङमा वीरबहादुर तामाङको घरमा ठूलो मात्रामा लागू औषध लुकाइरहेको सूचनाका आधारमा छापा मार्दा 51 किलो 18 ग्राम अफिम बरामद गरेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ प्रहरीले तामाङको घरबाट एउटा भरुवा बन्दुक पनि बरामद गरेको छ पक्राउ परेका तामाङ लागू औषध मुद्दाका फरार व्यक्ति समेत रहेका प्रहरीले जनाएको छ अब विदेशको खबर रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले मे 19 र 20 तारीकमा चीनको भ्रमण गर्नु हुने भएको छ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण सकिए लगत्तै रूसी राष्ट्रपति कार्यालयले मे 19 र 20 तारीक अर्थात आउँदो मंगलबार र बुधबारको भ्रमण तालिका सार्वजनिक गरेको हो भ्रमणको क्रममा रूसी राष्ट्रपति पुटिनले आफ्नो चिनिया समकक्षी शी जिनपिङसँग भेटवार्ता गरेर चीन र रूस बीचको साझेदारी र रणनीतिक सहयोगलाई कसरी अझै सुदृढ पार्ने भन्ने बारे छलफल गर्ने रूसी विज्ञप्तिमा भनिएको छ पुटिन र शीले प्रमुख अन्तर्राष्ट्रिय र क्षेत्रीय मुद्दाहरूमा पनि विचार आदान प्रदान गर्ने र वार्तापछि संयुक्त घोषणा पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको उल्लेख छ भ्रमणले युक्रेन रूस द्वन्द लगायत व्यापार र भू राजनीतिक तनाव कम गर्न भूमिका खेल्ने अपेक्षा छ चीनले युद्ध अन्त्य गर्न नियमित रूपमा वार्ताको आह्वान गर्दै आफूलाई तटस्थ पक्षको रूपमा प्रस्तुत गर्ने जनाएको छ अब खेल खबर आईसीसी विश्वकप क्रिकेट लीग टू श्रृंखला अन्तर्गत अमेरिकाले नेपाललाई 196 रनको लक्ष्य दिएको छ त्रिवेणी क्रिकेट रंगशाला कीर्तिपुरमा भइरहेको खेलमा टस जितेर ब्याटिङ गरेको अमेरिकाले 43 ओभर 3 बलमा 195 रन बनाएर अल आउट भयो अमेरिकाका समित पटेलले 83 र सेहान जयसूर्यले 50 रन बनाए नेपालका दिपेन्द्र सिंह नेहरीले चालेकै थिए अमेरिकाले दिएको 196 रनको लक्ष्य पछ्याइरहेको नेपालले ताजा अवस्थामा 33 ओभर 3 बलको खेल सकेर 1 विकेट गुमाएर 174 रन बनाएको छ नेपाल जित नजिक पुगेको छ नेपालसँग 99 बल बाँकी छ भने 22 रनको खाँचो छ त्यस्तै 1 विकेट मात्र क्षति भएकोले नेपाल जितको नजिक पुग्दै गएको छ नेपालमा भइरहेको युक्तो एक दिवसीय टीवीसी श्रृंखलामा नेपाल अमेरिका र स्कटल्याण्ड सहभागी छन्। अंक तालिकामा नेपाल 25 खेलमा 18 अंक सहित सातौं स्थानमा छ। अमेरिका 25 खेलमा 36 अंक जोडेर दोस्रो स्थानमा छ। नेपालले आफ्नो तेस्रो खेलमा पछि 4 गते फेरि स्कटल्याण्डसँग र चौथो खेलमा जेठ 8 गते अमेरिकासँग खेल्नेछ। चार बजे भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। नारायणघाट बुटौल सड़कको भौतिक प्रगति 91% अब दाउन्नेमा शास्ति खेप्नु नपर्ने। यो वर्ष भारतमा 6 दिन अघि नै मनसुन भित्रको अनुमान, नेपालमा पनि केही चाँडो आउन सक्ने। स्वास्थ्य क्षेत्रमा स्पष्ट कानूनी व्यवस्थाको अभाव, सामाजिक न्याय दिने गरी कानून बनाउनु पर्नेमा जोड। रूसी राष्ट्रपति पुटिनको चीन भ्रमणको कार्यक्रम सार्वजनिक, अमेरिकी राष्ट्रपति ट्रम्प लगत्तै हुने स्थितिको चीन भ्रमणमा विश्वव्यापी चासो। र विश्वकप क्रिकेट लीग टूमा नेपाल अमेरिकाले दिएको 196 रनको लक्ष्य पछ्याउँदै।
8: रेडियो धादिङ 106 MHz।
9: होइन है बुढा, चाडबाड पनि नजिकै आइसक्यो, कानमा झुम्का गलामा सिक्की बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनचारी पसल जानै पर्छ है।
10: सुन जस्तो चिज जात पाए त बनाउने कुरा पनि भएन। खै र भर्खरले सुनचारी पसल भेटिएको
9: तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङ डिसीमा रहेको सलाम श्री अकलादेवी सुनचारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छौ त।
10: अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
11: हामी त लाग्यौं श्री अकलादेवी सुनचारी पसलतिर, अनि तपाईँले?
12: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार, झुम्का, नेकलेस, बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भरपर्दो नाम सलाङ श्री अकलादेवी सुनचारी पसल, धादिङ डिसी पुछार बजार।
9: अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841179870 र 9860222660।
10: सुन्न, गर्लफ्रेन्डले एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको, ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है? त्रिमती छँदैछ नि, मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउँछ।
13: त्रिमती छँदैछ नि,
10: आफूलाई समस्या परिरहेको छ, तिमी मजा गरेर बस्छ भने भन्नु छिटो।
13: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त।
10: लैले
13: ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर।
9: हामी कहाँ सामसुङ, ओप्पो, भिभो, सिजी, इन्टेक्स, एमआई, मैजू, कलर्स, लाभा, एमटेक, टेक्नो, आइटम ब्रान्डका मोबाइलहरू, घडी, साउन्ड सिस्टम, डिफोन, पंखा तथा सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पाइनुका साथै पुरानो मोबाइल लिएर नयाँ मोबाइल पनि साटिन्छ।
14: त्रिमूर्ति मोबाइल हाउस धादिङ श्री मिलन टोल लेकाली टिकट काउन्टर सँगै प्रोपाइटर ईश्वर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9841063130 र 9813807।
9: मानिसलाई अधिकांश रोग लाग्ने विभिन्न कारणहरू मध्ये उसले खाने खाना सर्वोपरि कारण हो। खाना नै स्वस्थ छैन भने मानिस निरोगी हुन सक्ने कुरो भएन।
15: अस्वस्थ खानपान र निष्क्रिय जीवनशैलीका कारण नेपालमा नसर्ने रोगको भार तीव्र गतिमा बढ्दै गएको सर्वेक्षणले देखाएको छ।
9: केही वर्ष यता नेपालमा अस्वस्थ नागरिक र रोगीहरूको संख्या डरलाग्दो किसिमबाट बढ़िरहेको छ। नयाँ नयाँ रोगहरू देखा परिरहेका छन्।
15: हाम्रो स्वास्थ्य बिग्रनुमा सबैभन्दा महत्वपूर्ण
9: बजारमा पाइने खानेकुरा जो हाम्रो स्वास्थ्यको लागि निकै हानिकारक मानिन्छ, प्राकृतिक रूपमा उपलब्ध केही खानकी स्वास्थ्यको लागि निकै लाभदायक हुन्छन्।
15: खानामा चिल्लो प्रयोग कम गरौं, मौसम अनुसार फलफूल खाऊ, गाउँघरका अन्नलाई विशेष जोड़ दिउ, दूधजन्य वस्तु खाऊ, माछा मासुका परिकार मिलाएर खाऊ, फिल्टर गरेको पानी प्रशस्त मात्रामा पिउ, धूम्रपान मद्यपान तथा लागू पदार्थ सेवन नगरौं, नियमित व्यायाम गरौं
9: र कुनै पनि पोषक तत्व आवश्यक भन्दा बढी कम भएको राम्रो मानिँदैन, यो सन्तुलित हुनुपर्छ। एफ एओ नेपाल, भीमसेन थापा गाउँपालिका गोर्खा, ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वरा सजन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश।

0: 的帮你耶 Extreme Energy Drink
1: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: सेलिटरी सामान
1: अधिकारी सबलाई
0: बोझो फ्रेन्स
1: अधिकारी सबलाई
0: धारा फिटिङ
1: अधिकारी सबलाई
0: कारण मार्नु
1: अधिकारी सबलाई
2: ए दाई के को नाराबाजी हो दाई
3: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिँदै हिँडेको बहिनी
2: के हो ल त हामीलाई नै भनिदिनु न
3: ल सुन्नुहोस् बहिनी बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ सेनेटरी नेपाटपको पीपीसी पीपीआर सीडीसी पाइप ट्याङ्की प्लाइटको प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइनको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि ए सुन्नु त बहिनी त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है
4: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तीन पुछार बजार झादै किब बोर्डिङ नजिकै प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी सम्पर्क फोन नम्बर 010-521-4038 मोबाइल नम्बर 98-40-39-46-56
5: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन त्यो त फाटिसके नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
6: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
5: किन होइन अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
6: ल भाइ हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
5: किन नि बाबा
6: किनकि यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुखद मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
7: कृष्ण सप्लायर्स धादिङ डिस्ट्रिक्ट पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
8: सम्पर्क मोबाइल 97-41-031-4029
9: घरिघरि घर बनाइ भन्ने कुरा पनि आउँदैन एउटा राम्रै घर बनाउँदै होइन कहिले चिनिँदैन भने जस्तो सामान पनि पाइँदैन
10: होइन के भयो काका एक्लै भटभटाउँदै हुनुहुन्छ त
9: के हुनु बाबु घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउनु कहाँ पाइन्छ तनावमा छु भने
10: ल काका यति कुरामा पनि के

0: चलिरहनु भएको श्रीकृष्ण सप्लायर्समा जानुहोस् न, त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि।
1: हजुर, हामी कहाँ रङ्गीन तथा सादा जस्ता पाताहरू, रड, सिमेन्ट, जीआई, सीपीआर पाइप तथा पेन्टिङका सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
2: सम्पर्क श्रीकृष्ण सप्लायर्स, पुछार बजार, पशुपति मार्ग, धादिङदेखि धादिङ, प्रोप्राइटर नवीन कुमार श्रेष्ठ।
1: फोन नम्बर 0035-3068, मोबाइल नम्बर 9841-2625-83।
3: होइन है बुढा, चाडबाड पनि नजिकै आइसक्यो, कानमा झुम्का गलामा सिक्की बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनचारी पछि जानै पर्छ है।
4: सुन जस्तो थियो, जात पाए त बनाउने कुरा पनि भएन।
5: खै र भरपर्दो सुनचारी पछि भेटिएको
3: तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङ बिसीमा रहेको सलाङ श्री अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छौ त।
5: अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
6: हामी त लाग्यौं श्री अकला देवी सुनचारी पसलतिर, अनि तपाईँले?
7: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार, झुम्का, नेकलेस, बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भर पर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल, धादिङदेखि पुछार बजार।
3: अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841-7979-70 र 9860-2226-60।
8: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: मजा गरेर बस्छ भने भन्नु
1: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त
2: मैले
1: ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर
3: हामी कहाँ सामसुङ ओप्पो भिभो सिजी इन्टेक्स एमआई मैजू कलर्स लाभा एमटेक टेक्नो आइटेल ब्रान्डका मोबाइलहरू घडी साउन्ड सिस्टम डिसोल पंखा तथा सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पाइनुका साथै पुरानो मोबाइल लिएर नयाँ मोबाइल पनि साटिन्छ
4: त्रिमूर्ति मोबाइल हाउस धादिङ सी मिलन टोल लेकाली टिकट काउन्टर सँगै प्रोपाइटर ईश्वर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9841063130 र 9813183307

0: यसै गरी हामी सुगम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै फिर ठाडो पारिरहेका छौँ। सदा सर्वदा सुगम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।
1: यस शुभला पोलिक्लिनिक ताली धादिङ बसीमा ग्रान्डी सिटी अस्पतालका वरिष्ठ जनरल फिजिसियन डाक्टर अर्जुन महर्जनद्वारा प्रत्येक हप्ताको शनिबार स्वास्थ्य परीक्षण तथा उपचार गराइने हुँदा निम्न समस्याहरू भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
2: लामो समयदेखिको दम, पिनास, निमोनिया, कोभिड 19 पछिको श्वास प्रश्वास सम्बन्धी सम्पूर्ण समस्या,
1: थाइराइड रोग,
2: लामो समयदेखिको ग्यास्ट्रिक, खाना अपच हुने, अमिलो पानी आउने,
1: जन्डिस बिग्रिएको, पेटमा पानी जम्ने भए पेट फुल्ने समस्या
2: र जुनसुकै उमेर समूहको सम्पूर्ण शरीरको जाँच, होल बडी चेक पनि गरिन्छ। सम्पर्क ठेगाना
1: सुबला पोलिक्लिनिक ताली, निलकण्ठ तीन, धादिङ बसी, पुसार बजार, प्रहरी बीट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
3: हरेक महिनाको पहिलो शनिबार दीपमाला लाइफ केयर सेन्टर पालीमा महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रक्षा पराजुलीबाट बिरामी जाँच सेवा, बाजोपन, निसन्तान, हर्मोन तथा महिला सम्बन्धी सम्पूर्ण उपचार, छ महिनादेखि बच्चाको योजना गर्दा बच्चा नबस्ने, हर्मोनको गडबडी भएमा गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच, महिनावरी गडबडी हुने, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, यौनी चिलाउने, आङ खस्ने, लामो समयदेखि पिसाब पोल्ने, महिलाको स्तनमा गिर्खा अथवा गाँठागुठी भएमा, महिनावरी हुँदा रगत धेरै बगेमा, गर्भवती महिलाको बच्चाको जाँच र पाठीघरको क्यान्सरको जाँच, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर क्रिस्टल केसीद्वारा भिडियो एक्सरे, एनामोली स्क्यान, थाइरोइड स्क्यान, शरीरमा जुनसुकी स्थानमा भिडियो एक्सरे सेवा। दीपमाला लाइफ केयर सेन्टर प्राली, धादिङ बेसी, त्रिवेणी चोक, पुरानो सिपी कलेजको भवन। सम्पर्क फोन नम्बर 010-521-367, 98-41-063-249 र 98-43-40-33-23।
4: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
5: किन गन्छन मन्छन गर्दै हुनुहुन्छ एक्लै?
4: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्नेछ, नानीको दाँत मिलाउनु पर्नेछ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
5: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बिज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदै छ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै छाना मुनि मानव डेन्टल होम छँदै छ नि।
6: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
7: हप्ताको सात दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका तीन, धादिङ बस्ने बीच बजार, मिलनपुर जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीका लागि डाक्टर भुवन चौहान, सम्पर्क 98-15-92-37-34।
8: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: के तपाईलाई दिशा गर्दा रगत जाने समस्या छ?
1: के तपाईको मलद्वारमा मासु पलाएको छ?
0: अथवा दुख्ने, पोल्ने, चिलाउने, पीप बग्ने, घाउ खटिरा आउने, कब्जियत हुने, बारम्बार दिशा लाग्ने आदि भएको छ?
1: यदि यस्तो समस्या भएको छ भने तपाईलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छारसूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
0: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठूला शहर जानु पर्दैन। भादिङदेखि पुसार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एण्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
1: हाम्रा विशेषताहरू:
0: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
1: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हात जोड्ने, नसा, बाथ, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्ट्रेट, पिसाको इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरुषहरूको यौन दुर्बलता, छाला सम्बन्धी डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा,
0: नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने,
1: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
0: श्रीखण्ड आयुर्वेद फर्मा, नीलकण्ठी नगरपालिका 3, धारिङदेशी पुसार बजार, ट्राफिक गेट अगाडि। मोबाइल नम्बर 9843333898, 9813883100।
2: तपाईँको गाउँ र शहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईँको नजिक आउँदै थप जानकारीका लागि

0: के तपाईं मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीड़ित हुनुहुन्छ?
1: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टियू शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोल्युसन आयुर्वेदा पाइल सुस्तुला नसा तथा हाट जोड्ने उपचार केन्द्र धादिङदेशी शान्त बजारमा आउँदै हुनुहुन्छ।
0: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुनिने, पोल्ने पिप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पिरो आउने, यदि यस्तो समस्या छन् भने तपाईँलाई पाइल्स फिसुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोल्युसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हात जोड्ने उपचार केन्द्र धादिङदेशी शान्त बजारलाई सम्झनुहोस्।
1: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
0: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै छार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
1: हाम्रा अन्य सेवाहरू बाथ, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
0: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरुषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रबल, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
1: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरे, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
0: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
1: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाग, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
0: थप जानकारीको लागि सम्पर्क सोल्युसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हात जोड्ने उपचार केन्द्र नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङदेशी होटल जनजीविका अगाडि।
1: फोन नम्बर 0251 2048, मोबाइल नम्बर 9841414984।
2: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: बजे ठीक 4 बजे को छ
1: रेडियो धारी समय संकेत
2: अहिले अपराह्नको 4 बज्यो
3: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा

0: समुदाय का लागि समुदाय को आवाज रेडियो धादिंग 106 मेगाहर्ज।
1: शहीद मेमोरियल अस्पताल धादिंग सीमा हरेक महीना को पहिलो शनिवार मानसिक रोग संबंधी स्वास्थ्य परीक्षण।
2: यदि तपाईं वा परिवारका कुनै सदस्यमा लागू औषध सम्बन्धी दुर्व्यसनी, छारेरोग, निराश हुने, काममा मन नलाग्ने, आलस्य हुने, निन्द्रा नलाग्ने, बिर्सने, शरीर झिमझम हुने, धेरै डर लाग्ने, मुटु ढुकढुक हुने, धेरै शंका गर्ने, अस्वाभाविक व्यवहार देखाउने, आत्मबल कमजोर हुने, बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङ सीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
1: स्वास्थ्य परीक्षणमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान का वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखक स्वास्थ्य परीक्षण गरिन्छ।
2: फेरी सुन्नुहोस् है त, शहीद मेमोरियल अस्पताल धादिङ सीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
1: थप जानकारीको लागि 010-520-238 र 010-520-263 सम्पर्क गर्नुहोस्।
2: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्राली धादिङ बेसीद्वारा जनहितमा जारी सन्देश।
1: पानी जीवन हो, तर सुरक्षित छ भने मात्र, नत्र त्यही पानी मृत्युको कारण बन्न सक्छ।
2: दूषित पानी कसैले नखाऊ, किनकि दूषित पानी खानाले पानीजन्य रोगहरू जस्तै आउ, रगतमासी, जुका, पोलियो, कमलपित्त, म्यादी ज्वरो, झाडा पखना, जियाडियासिस, हैजा जस्ता रोगहरू लाग्न सक्छ। त्यसैले सुरक्षित पानीको प्रयोग गर्नुपर्दछ।
1: सुरक्षित पानी प्रयोगको लागि विभिन्न घरेलु उपायहरू अपनाउन सकिन्छ। जस्तै पानी भुलुकको उमालेर प्रयोग गर्ने, क्लोरिनेसन गरेर वा क्लोरिन नामक रसायन झोल मिसाएर पनि पानी शुद्धिकरण गर्न सकिन्छ। सोडियस विधि, पारदर्शी बोतलमा पानी राखी घामको किरणबाट पानी शुद्धिकरण गर्ने विधि, फिल्टरको प्रयोग गरेर यसरी पानी शुद्धिकरण गरी खानाले पानीजन्य रोगबाट बच्न सकिन्छ।
2: सुरक्षित पानी हाम्रो जिन्दगानी। सामुदायिक रूपान्तरण समाज नेपाल धादिङद्वारा जनहितको लागि सामुदायिक सन्देश।
0: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: Secretary Saman.
1: Adhikari Saman.
0: Bojo Prince.
1: Adhikari Saman.
0: Hara Kittin.
1: Adhikari Saman.
0: Karan Marble.
1: Adhikari Saman.
2: ए दाई के को नाराबाजी हो दाई
3: अधिकारी सप्लायर्स को बारे में जानकारी दिदै हिडेको बहिनी
2: के हो ल म त हामीलाई नि भन्दिनु न
3: ल सुन्नुस् बहिनी बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ सेनेटरी नेताथोपको पीपीसी पीपीआर सीडीसी पाइप ट्याङ्की प्लाइटको प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइपको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि
2: त्यसो भए म पनि उतैतिर लागि
3: ए सुन्नु त बहिनी त्यहाँ अर्डर अनुसार डिडब्ल्युसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है
4: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तिनु पुछार बजार धादिङ किबो बोर्डिङ नजिकै प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी सम्पर्क फोन नम्बर 010-521-4038 मोबाइल नम्बर 98-40-39-46-56
5: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आएर छ हजुरलाई के
6: थाहा तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
5: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
6: ल भाइ हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
5: किन नि बाबा
6: किनकि यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
7: कृष्ण सप्लायर्स धादिङ डिस्ट्रिक्ट पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
8: सम्पर्क मोबाइल 97-41-031-429
9: घरिघरि घरमै रहने कुरा पनि आउँदैन एउटा राम्रै घर बनाउँथे होइन कहिले खेलिँदैन भने जस्तो सामान पनि पाइँदैन
10: होइन के भयो काका एक्लै भटभटाउँदै हुनुहुन्छ त
9: के हुनु बाबु घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउनु कहाँ पाइन्छ तनावमा छु भने
10: ल काका यति कुरामा पनि के चिन्ता लिइरहनु भएको श्रीकृष्ण सप्लायर्समा जानुहोस् न त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि
11: हजुर हामी कहाँ रङ्गिन तथा सादा जस्ता पाताहरू रड सिमेन्ट जीआई पीपीआर पाइप तथा पेन्टिङका सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ
7: सम्पर्क श्रीकृष्ण सप्लायर्स पुछार बजार पशुपति मार्ग धादिङ प्रोप्राइटर नवीन कुमार श्रेष्ठ
11: फोन नम्बर 010-531-4068 मोबाइल नम्बर 98-41-26-33
2: होइन बुढा चाडबाड पनि नजिकै आइसक्यो कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौँ बित्न लाग्यो त आज चाहिँ सुनचारी पसल जानै पर्छ है
12: सुन जस्तो कि जात पाए त बनाउने कुरा पनि भएन खै र भरपर्दो सुनचारी पसल भेटिएको
2: है तपाईँ पनि के चिन्ता लिइरहनु भएको धादिङ डिसीमा रहेको सलाम अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छौँ त
12: अनि अघि नै भन्नु पर्दैन त अहिले जाउँ न त त्यसो भए
13: हामी त लाग्यौँ श्री अकला देवी सुनचारी पसलतिर अनि तपाईँले
14: हजुर हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार झुम्का नेकलेस बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस् सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भरपर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल धादिङ डिस्ट्रिक्ट पुछार बजार
4: प्रोप्राइटर अनिल सुनार सम्पर्क मोबाइल नम्बर 98-41-71-79-70 र 98-60-22-26-60
15: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: यसै गरी हामी सिभन सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौँ सदा सर्वदा सिभन सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज
1: ए भान्जा अब काठमाडौँ साठमाडौँ गएन निधार यता ल्याउँदा टिका लगाएर कम्प्युटर किन्ने पैसा यतै दिन्छु
2: अनि मैले कम्प्युटर चाहिँ कहाँ किन्छु त
1: अन्त हेर त भान्जा
2: हेरिरहेको छु त मामा
1: के देखौ त भान्जा
2: प्रस्तुत कम्प्युटर सेन्टर यहाँ कम्प्युटर ल्यापटप प्रिन्टर युपिएस लगायत कम्प्युटर सम्बन्धी सम्पूर्ण सामान पाइन्छ बरु भन्नुहोस् तपाईँलाई के चाहिन्छ
1: मामा भान्जा त्यसैले निधार यता ल्याउँ टिका लगाइदिन्छु कम्प्युटर यतै किन अब कम्प्युटर सेन्टरमा जस्तो सुविधा र सस्तो अन्त कहीँ पाइँदैन
3: जस्तो खोजे त्यस्तै कम्प्युटर पाइने बिग्रियो भने पनि बनाइदिने त्यसैले अन्त होइन कम्प्युटर चाहिए धादिङदेखि बीच बजारको प्रतीक कम्प्युटर सेन्टरमा जाने
4: सबै प्रकारका कम्प्युटरको लागि प्रतीक कम्प्युटर भएपछि साह्रै झुक्क
3: फोन नम्बर 010-5509-97 97-5107-778
5: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेसलिटी केडिसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस् 24 घण्टा आकस्मिक सेवा ओपीडी सेवा शल्यक्रिया सेवा साथै ल्याब एक्सरे अल्ट्रासाउन्ड इको इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस् केबीसी जनरल अस्पताल सम्पर्क नम्बर 01-4985-910 01-4985-911 तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता
6: एस सुबेला पोलिक्लिनिक प्रणाली धादिङ बेचमा शिक्षण अस्पताल महाराजगंज काठमाडौँका उप प्राध्यापक हार्जुर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर दिव्य पुरूष ढकालद्वारा प्रत्येक महिनाको दोस्रो शनिबार हार्जुर्नी तथा नशा रोग सम्बन्धी स्वास्थ्य परीक्षण तथा अपरेशन गराइने भएकोले निम्न समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला
7: हात खुट्टा भाँचिएर अपरेशन तथा प्लास्टर गर्नु परेमा
6: लामो समयदेखि ज्यान हाडमासु दुख्ने भएमा
7: उकालो ओह्रालो गर्दा घुँडा तथा पैतालाको दुखाई
6: शरीरको कुनै पनि जोड्ने चलाउन नमिल्ने वा तलमाथि गर्दा दुखाई भएमा
7: हरेक किसिमको नसाको समस्या भएमा नसा च्यापिएमा जोड्ने सुनिने लामो समयदेखिको जोड्ने दुख्ने समस्या भएमा
6: र हात गोडा झमझमाउने घुँडामा पानी जम्ने समस्या भएमा
7: समय बिहान 10 बजेदेखि बेलुकी 5 बजेसम्म
6: सम्पर्क ठेगाना
7: सुबला पोलिक्लिनिक पाली निकट टिम धादिङ पुसार बजार प्रहरी बीट अगाडि फोन नम्बर 010-5121-153 मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22
8: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: हरेक महिनाको पहिलो शनिबार दीपमाला लाइफ केयर सेन्टर पालीमा महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रक्षा पराजुलीबाट बिरामी जाँच सेवा, बाजोपन, निसन्तान, हर्मोन तथा महिला सम्बन्धी सम्पूर्ण उपचार, छ महिनादेखि बच्चाको योजना गर्दा बच्चा नबस्ने, हर्मोनको गडबडी भएमा गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच, महिनावरी गडबडी हुने, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, योनि चिलाउने, आङ खस्ने, लामो समयदेखि पिसाब पोल्ने, महिलाको स्तनमा गिर्खा अथवा गाँठा गुठी भएमा, महिनावरी हुँदा रगत धेरै बगेमा, गर्भवती महिलाको बच्चाको जाँच र पाठेघरको क्यान्सरको जाँच, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर क्रिस्टल केसीद्वारा भिडियो एक्सरे, एनामोली स्क्यान, थाइरोइड स्क्यान, शरीरमा जुनसुकी स्थानमा भिडियो एक्सरे सेवा। दीपमाला लाइफ केयर सेन्टर प्राली, धादिङ देशी त्रिवेणी चोक, पुरानो सिपी कलेजको भवन। सम्पर्क फोन नम्बर 01051 367 9141 0463 249 र 9843 40 37 23।
1: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
2: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
1: के हुनु बाबु, दाईको दाँत जसाउनु पर्नेछ, नानीको दाँत मिलाउनु पर्नेछ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
2: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बिज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदै छ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै छाना मुनि मानव डेन्टल होम छँदै छ नि।
3: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। हप्ताको सातै दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3 धादिङ बसी बीच बजार मिलनपुर जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीका लागि डाक्टर भुवन चौहान सम्पर्क 9015 92 37 34।
0: के तपाईँलाई दिसा गर्दा रगत जाने समस्या छ?
4: के तपाईँको मलद्वारमा मासु पलाएको छ?
0: अथवा दुख्ने, पोल्ने, चिलाउने, पिप बग्ने, घाउ खटेर आउने, कब्जियत हुने, बारम्बार दिसा लाग्ने आदि भएको छ?
4: यदि यस्तो समस्या भएको छ भने तपाईँलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छारसूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
0: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठुला शहर जानु पर्दैन। धादिङदेखि पुसार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
4: हाम्रा विशेषताहरू:
0: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
4: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हात जोड्ने, नसा, बाथ, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्ट्रेट, पिसाको इन्फेक्सन, स्त्री रोग, बाजोपन, महिनावरी गडबडी, पुरुषहरू को यौन दुर्बलता, छाला सम्बन्धी, डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा।
0: नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने
4: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
0: श्रीखण्ड आयुर्वेद फर्मा नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी पुछार बजार ट्राफिक गेट अगाडि। मोबाइल नम्बर 9843333898 9813 8371।
5: सुविस्तो इन्टरनेट तपाईँको गाउँ र सहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईँको नजिक आउँदै। थप जानकारीका लागि www.suvisto.net.np

0: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टीयू शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोल्युसन आयुर्वेदा पाइल सिस्टुला नसा तथा हाट जोड्ने उपचार केन्द्र धादिङदेखि शान्त बजारमा आउँदै हुनुहुन्छ।
1: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुन्ने, पोल्ने, पित निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पिरो आउने, यदि यस्तो समस्या छन् भने तपाईँलाई पाइल्स, फिसुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोल्युसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाट जोड्ने उपचार केन्द्र धादिङमेची शान्त बजारलाई सम्झनुहोस्।
0: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
1: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै चार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
0: हाम्रा अन्य सेवाहरू दात, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
1: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरुषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रबल, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
0: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरे, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
1: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
0: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाग, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
1: थप जानकारीको लागि सम्पर्क सोल्युसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाट जोड्ने उपचार केन्द्र, नीलकण्ठ नगरपालिका तीन, शान्त बजार, धादिङ देशी होटल जनजीविका अगाडि।
0: फोन नम्बर 0-5-21-248, मोबाइल नम्बर 98-41-14-94-84।
2: अनि मैले अस्ति सम्बन्धको पसल सुनि देखिन्थ्यो, हिजो आज त राम्रो चलेको देखिन्छ नि। सुन न अवस्था काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ, त्यसो भए भन्नाले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छ।
3: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिलै रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ।
0: पानी जीवन हो, तर सुरक्षित छ भने मात्र, नत्र त्यही पानी मृत्युको कारण बन्न सक्छ।
1: दूषित पानी कसैले नखाऊ, किनकि दूषित पानी खानाले पानीजन्य रोगहरू जस्तै आउ, रगतमासी, जुका, पोलियो, कमल पित्त, म्यादी ज्वरो, झाडा पखला, जियाडियासिस, हैजा जस्ता रोगहरू लाग्न सक्छ। त्यसैले सुरक्षित पानीको प्रयोग गर्नुपर्दछ।
0: सुरक्षित पानी प्रयोगको लागि विभिन्न घरेलु उपायहरू अप्नाउन सकिन्छ, जस्तै पानी भुलुकको उमालेर प्रयोग गर्ने, क्लोरिनेसन गरेर वा क्लोरिन नामक रसायन झोल मिसाएर पनि पानी शुद्धिकरण गर्न सकिन्छ। सोडियस विधि, पारदर्शी बोतलमा पानी राखी घामको किरणबाट पानी शुद्धिकरण गर्ने विधि, फिल्टरको प्रयोग गरेर यसरी पानी शुद्धिकरण गरी खानाले पानीजन्य रोगबाट बच्न सकिन्छ।
1: सुरक्षित पानी हाम्रो जिन्दगानी। सामुदायिक रूपान्तरण समाज नेपाल धादिङद्वारा जनहितको लागि सामुदायिक सन्देश।
4: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: समुदाय का लागि समुदाय को आवाज रेडियो धादिंग 106 मेगाहर्ज।
1: ढोकाहरू बसिराख्नु भएको छ त के भयो?
2: माइत बाटो भएको भैँसी ब्याएपछि गुड खाउँला घिउ बेचाउँला भनेर कति सोचेको थिए मरे बाबु। अझ त्यति मात्र हो र, बाख्राले पनि हिजोदेखि घाँस पानी केही खाएको छैन, दैबरी पनि दिएन बाबु मलाई त।
1: दैबेला शराब्दै बसेर मात्र होइन नि भाउजू, दैलोमा पशु बिमा गर्नु पर्थ्यो। यदि तपाईँले पशु बिमा गर्नु भएको भए अहिले त्यो भैँसीको मूल्यको 90% सम्मको क्षतिपूर्ति पाउनुहुन्थ्यो, अनि त्यही क्षतिपूर्तिले अर्को भैँसीकी भन्ने लिइहाल्थ्यो। अहिले त अझ नेपाल सरकारले पशु बिमामा लाग्ने बिमा शुल्क अर्थात प्रिमियममा 80% सम्मको अनुदान दिने गर्छ, तपाईँले 20% मात्र तिरेपुग्छ। त्यसैले भाउजू, भैँसी त मर्यो, जिमाउनु पर्ने थियो क्षति तपाईँलाई भइ नै हो। अब अरू हुन सक्ने क्षतिलाई जोगाउनु भए पनि गोठमा बाँकी बसेका अरू पशुको चाहिँ बिमा गरिहाल्नुहोस्।
2: बाबु कति राम्रो पो रहेछ यो पशु बिमा भन्ने त, अनि कहाँ गएर गर्न सकिन्छ नि बिमा?
1: बिमा गर्न चाहिँ नेपाल सरकारबाट मान्यता प्राप्त बिमा कम्पनीहरूमा गएर गर्न सकिन्छ। यदि तपाईँलाई बिमाको विषयमा थप बुझ्न मन लाग्यो भने स्थानीय स्तरमा रहेका पशु प्राविधिकहरूसँग सम्पर्क गर्न सक्नुहुनेछ, उनीहरूले तपाईँलाई उचित सल्लाह पनि दिन्छ सहयोग पनि गरिदिन्छन्। सुरक्षित भविष्यका निम्ति पशुधन बिमा।
3: एफएओ नेपाल, भीमसेन थापा गाउँपालिका गोर्खा, ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वरा सजन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश।
4: शहीद मेमोरियल अस्पताल धादिङ रेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण।
5: यदि तपाईँ वा परिवारका कुनै सदस्यमा लागू औषध सम्बन्धी दुर्व्यसनी, छारेरोग, निराश हुने, काममा मन नलाग्ने, आलस्य हुने, निन्द्रा नलाग्ने, बिर्सने, शरीर झुन्झम हुने, धेरै डर लाग्ने, मुटु ढुकढुक हुने, धेरै शंका गर्ने, अस्वाभाविक व्यवहार देखाउने, आत्मबल कमजोर हुने, बच्चाहरूमा सुस्थ मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङ सीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
4: पारण स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
5: फेरि सुन्नुहोस् है त, शहीद मेमोरियल अस्पताल धादिङदेखिमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
4: थप जानकारीको लागि 010-520-238 र 010-520-263 सम्पर्क गर्नुहोस्।
5: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्रणाली धादिङदेखिद्वारा जनहितमा जारी सन्देश।
6: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार। काठमाडौँको वसुन्धरा स्थित 100-बेडको मल्टी स्पेशलिटी केडिसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केबीसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
0: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: शहीद मेमोरियल अस्पताल धारिङ्गसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण।
1: यदि तपाई वा परिवारका कुनै सदस्यमा लागू औषध सम्बन्धी दुर्व्यसनी, छारे रोग, निराश हुने, काममा मन नलाग्ने, आलस्य हुने, निन्द्रा नलाग्ने, बिर्सने, शरीर झिमझम हुने, धेरै डर लाग्ने, मुटु ढुकढुक हुने, धेरै शंका गर्ने, अस्वाभाविक व्यवहार देखाउने, आत्मबल कमजोर हुने, बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङ्गसीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
0: पारण स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
1: फेरि सुन्नुहोस् है त, शहीद मेमोरियल अस्पताल धादिङ्गसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
0: थप जानकारीको लागि 010-520-238 र 010-520-263 सम्पर्क गर्नुहोस्।
1: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल पाली धादिङ्गसीद्वारा जनहितमा जारी सन्देश।
2: सेनेटरी सामान
3: अधिकारी
2: प्रिन्स
3: अधिकारी
2: धारा किटिङ
3: अधिकारी अधिकारी
4: दाई के को नारा बाजी हो दाई?
5: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिँदै हिँडेको बहिनी
4: के हो ल त हामीलाई नै भनिदिनु
5: न। सुन्नुहोस् बहिनी, बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ, सेनेटरी, नेपाटोपको पीपीसी, पीपीआर, सीडीसी पाइप, ट्याङ्की, टोयलेटको प्यान, पानी तान्ने मोटर, कालो पाइप, मार्बल, ग्रेनाइट, टाइल पाइनको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी, बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। ए सुन्नु त बहिनी, त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है।
1: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका टिम पुथार बजार धादिङ किब बोरिङ नजिकै प्रोपाइटर त्रिलोचन अधिकारी र माधव अधिकारी। सम्पर्क फोन नम्बर 010-521-438 मोबाइल नम्बर 98-40-39-46-56।
6: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन, त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के
5: थाहा? तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
6: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आधी फाट्यो भनेर पैसा माग्दैछ।
5: ल भाइ हल्ला नगर छोरे, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
6: किन नि बाबा?
5: किनकि यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
7: कृष्ण सप्लायर्स धादिङ्गसी पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
8: सम्पर्क मोबाइल 97140-131-429।

0: त्यसको सामान पनि पाइँदैन।
1: होइन, के भयो काका, एक्लै भटभटाउँदै हुनुहुन्छ त?
0: के हुनु बाबु, घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउनु, कहाँ पाइन्छ, तनावमा छु भने?
1: ल काका, उत्ति कुरामा पनि के चिन्ता लिइरहनु भएको? श्रीकृष्ण सप्लायर्समा जानुहोस् न, त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि।
2: हजुर, हामी कहाँ रङ्गीन तथा सादा जस्ता पाटाहरू, रड, सिमेन्ट, जीआई, सीपीआर पाइप तथा पेन्टिङका सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
3: सम्पर्क श्रीकृष्ण सप्लायर्स, प्रसार बजार, पशुपति मार्ग, धादिङदेखि धादिङ, प्रोप्राइटर नवीन कुमार श्रेष्ठ।
2: फोन नम्बर 0955366, मोबाइल नम्बर 9841।
4: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: हैन बुढा, चार बार पनि नजिकै आइसक्यो। कानमा झुम्का, गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनचारी पसल जानु पर्छ है।
1: सुन जस्तो चीज जहाँ पाए त्यही बनाउने कुरा पनि भएन। खै र भरपर्दो सुनचारी पसल भेटिएको
0: तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङ बिसमा रहेको सलाङ स्ट्रिम अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भरपर्दो अनि हामीले भने जस्तो डिजाइनका गरगहना बनाइदिन्छौँ त।
1: अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
2: हामी त लाग्यौ श्री अकला देवी सुनचारी पसलतिर, अनि तपाईँले?
3: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार, झुम्का, नेकलेस, बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भरपर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल, धादिङदेखि पुछार बजार।
0: अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841179870 र 9860226260।
1: सुन न, गर्लफ्रेन्ड एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको, ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है? त्रिमूर्ति छ नि छैन, मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु छ।
4: त्रिमूर्ति छ नि छैन,
1: आफूलाई समस्या परिरहेको छ, तिमी मजा गरेर बस्छ भने भन्नु छिटो।
4: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त।
1: जहिले
4: ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर।
0: हामी कहाँ सैमसंग, ओप्पो, भिवो, सीजी, इन्टेक्स, एमआई, मैजू, कलर्स, लाभा, एमटेक, टेक्नो, आईटेल ब्रांड का मोबाइल, घड़ी, साउंड सिस्टम, डिसोम, पंखा तथा संपूर्ण इलेक्ट्रोनिक सामान पाइन का साथ ही पुरानो मोबाइल लीएर नया मोबाइल साटि।
5: त्रिमूर्ति मोबाइल हाउस, धादिंग श्री मिलन टोल, लेकाली टिकट काउंटर संगे प्रोपाइटर ईश्वर श्रेष्ठ। संपर्क मोबाइल नंबर 9841063130 र 9813180307।

यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा शिवम सिमेन्ट क्वालिटीको मामलामा नो

0: 애니멀 라이프 라이프 인슈어런스 쿨의 라디오.
1: 나이 길어든 문사
2: 떨까리 발리면 머석히 길어 나겠어. 대회라 오셔도 알리라 했거든 아니.
1: 나이 이제 비싸디 또 하다. 아니 비싸디 보니까 비싸이 호. 이슬라이 자태바비 프라이 거리오 보니 마음 스와스테마 캔서 거라우니 콜린지 미르고블라 तथा मुटुमा असर गर्ने सन्तान उत्पादन क्षमतामा ह्रास ल्याउने तथा बालबालिकाहरूमा अपाङ्गता हुने जस्ता गम्भीर समस्याहरू देखा पर्न सक्छन्। यति मात्र हो र यसले त लाभदायक किराहरू घरपालुवा तथा जंगली जनावरहरूमा समेत प्रतिकूल असर पार्छ। माटो जल र वायु प्रदूषण जस्ता गम्भीर समस्या समेत निम्तिन सक्छ।
2: ओहो भनेपछि त विषादी त निकै खतरनाक पो हुने रहेछ है।
1: हो नि विषादी भनेको विष नै हो, त्यसैले यसलाई सकेसम्मता प्रग्ने नगरेको राम्रो। यदि गर्नु परेमा पनि सही समयमा सही विषादी सही मात्रामा सही तरिकाले सावधानीपूर्वक मात्र प्रयोग गर्नुपर्दछ। अनि आफ्नो सुरक्षाको लागि एप्रोन मास्क पन्जा चस्मा जस्ता सुरक्षात्मक पहिरनहरूको अनिवार्य प्रयोग गर्नुपर्दछ र विषादी प्रयोग पश्चात बायो टिपमा पर्खनु पर्ने समयको पनि निकै ख्याल गर्नुपर्दछ।
2: नानीले यति कुरा भनेपछि त म झसङ्ग पो भए। अबदेखि यस्ता किसिमका रासायनिक विषादीहरू जथाभावी प्रयोग नगर्ने संकल्प आजैबाट गर्छु अनि अरू अरूलाई पनि नगर्ने सल्लाह दिन्छु। सजग किसान सुरक्षित बाली सचेत बनौ हामी सबै नेपाली।
1: एफ एओ नेपाल भीमसेन थापा गाउँपालिका गोर्खा ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वरा सजन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश।
0: शहीद मेमोरियल अस्पताल प्राली धादिङबाट प्रदान हुने सेवाहरू
3: 24 घंटा इमर्जेन्सी र फार्मेसी सेवा,
0: अनुभवी र दक्ष चिकित्सकहरूबाट ओपीडी सेवा,
3: हरेक दिन बिहान र बेलुका उपलब्ध हुने विशेषज्ञ सेवाहरू, हात जोड्ने सेवा, बाल रोग सेवा, जनरल फिजिसियन,
0: हरेक शनिबार महिला तथा स्त्री रोग सम्बन्धी सेवा र महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी सेवा,
3: शनिबार काठमाडौँबाट आउनुहुने रेडियोलोजिस्ट डाक्टरबाट जिल्लामा पहिलो अत्याधुनिक रंगीन 5D मेसिनबाट गर्भवतीको एनमली स्क्यान, स्थल तथा शरीरको जुनसुकै भागमा रहेको गाँठा गुठीहरूको स्क्यान र थाइरोइड स्क्यान,
0: भिडियो एक्सरे सेवा,
3: इको सेवा हरेक दिन बिहान र बेलुका,
0: ल्याब सेवा, सबै किसिमका जाँच गरिने व्यवस्था भएको।
3: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्राली धादिङ बिचुदरा जनहितमा जारी सन्देश।
4: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार, काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेसलिटी केडिसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केडिसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
5: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: Tony, extreme energy drink.
1: यस शुभला पोलिक्लिनिक पाली धादिङ बसीमा ग्रान्डी सिटी अस्पतालका वरिष्ठ जनरल फिजिसियन डाक्टर अर्जुन महर्जनद्वारा प्रत्येक हप्ताको शनिबार स्वास्थ्य परीक्षण तथा उपचार गराइने हुँदा निम्न समस्याहरू भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
2: लामो समयदेखिको दम पिनास निमोनिया कोभिड 19 पछिको श्वास प्रश्वास सम्बन्धी सम्पूर्ण समस्या
1: थाइराइड हो,
2: लामो समयदेखिको ग्यास्ट्रिक खाना अपच हुने अमिलो पानी आउने
1: जन्डिस बिग्रिएको पेटमा पानी जम्ने भए पेट फुल्ने समस्या
2: र जुनसुकै उमेर समूहको सम्पूर्ण शरीरको जाँच होल बडी चेक पनि गरिन्छ। सम्पर्क ठेगाना
1: शुभला पोलिक्लिनिक ताली निकट टिम धादिङ बस्ती पुछार बजार प्रहरी बीट अगाडि। फोन नम्बर 010-521-153 मोबाइल नम्बर 9852121153 र 9843878342।
3: हरेक महिनाको पहिलो शनिबार दीपमाला लाइफ केयर सेन्टर पालीमा महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रक्षा पराजुलीबाट बिरामी जाँच सेवा, बाजोपन, निसन्तान, हर्मोन तथा महिला सम्बन्धी सम्पूर्ण उपचार, छ महिनादेखि बच्चाको योजना गर्दा बच्चा नबस्ने, हर्मोनको गडबडी भएमा गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच, महिनावरी गडबडी हुने, पल्लो पेट दुख्ने, सेतो पानी बग्ने, यौनी चिलाउने, आङ खस्ने, लामो समयदेखि पिसाब पोल्ने, महिलाको स्तनमा गिर्खा अथवा गाँठागुठी भएमा, महिनावरी हुँदा रगत धेरै बगेमा, गर्भवती महिलाको बच्चाको जाँच र पाठीघरको क्यान्सरको जाँच, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर क्रिस्टल केसीद्वारा भिडियो एक्सरे, एनामोली स्क्यान, थाइरोइड स्क्यान, शरीरमा जुनसुकी स्थानमा भिडियो एक्सरे सेवा। दीपमाला लाइफ केयर सेन्टर प्राली धादिङ बसी त्रिवेणी चोक पुरानो सिपी कलेजको भवन। सम्पर्क फोन नम्बर 010-521-367 9141-063-249 र 9043-4037-23।
4: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
5: किन गन्छन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
4: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्नेछ, नानीको दाँत मिलाउनु पर्नेछ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
5: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदै छ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको, सबै समस्याको समाधान एउटै छानामुनि मानव डेन्टल होम छँदै छ नि।
6: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
7: हप्ताको सात दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3 धादिङ बसी बीच बजार मिलनपुर जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीको लागि डाक्टर भुवन चौहान, सम्पर्क 9815-9237-34।
8: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
1: हाम्रा विशेषताहरू:
0: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
1: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हार जोड्ने, नसा, बाथ, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्ट्रेट, पिसाकु इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरूषहरूको यौन दुर्बलता, छाला सम्बन्धी, डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा।
0: नयाँ तथा पुरानो सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने
1: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
0: श्रीखण्ड आयुर्वेद फर्मा, नीलकण्ठ नगरपालिका 3, धारिङ्गसी पुछार बजार, ट्राफिक गेट अगाडि। मोबाइल नम्बर 9843338398, 9813380000।
2: तपाईँको गाउँ र सहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईँको नजिक आउँदै थप जानकारीका लागि www.subisu.net.np वा

0: के तपाईं मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीड़ित हुनुहुन्छ?
1: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टीयू शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोल्युसन आयुर्वेदा पाइल सुशुला नसा तथा हाट जोर्नी उपचार केन्द्र धादिङदेशी शान्त बजारमा आउँदै हुनुहुन्छ।
0: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुन्ने, पोल्ने, पीप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पिरो आउने, यदि यस्तो समस्या छन् भने तपाईँलाई पाइल्स फिसुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोल्युसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाट जोर्नी उपचार केन्द्र धादिङदेशी शान्त बजारलाई सम्झनुहोस्।
1: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
0: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै चार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
1: हाम्रा अन्य सेवाहरू दात, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
0: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरुषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रबल, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
1: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरे, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
0: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
1: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाग, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
0: थप जानकारीको लागि सम्पर्क सोल्युसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाट जोर्नी उपचार केन्द्र नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङदेशी होटल जनजीविका अगाडि।
1: फोन नम्बर 0105212448, मोबाइल नम्बर 9814194484।
2: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: शहीद मेमोरियल अस्पताल धादिङदेशीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण।
1: यदि तपाई वा परिवारका कुनै सदस्यमा लागु औषध सम्बन्धी दुर्व्यसनी, छारे रोग, निराश हुने, काममा मन नलाग्ने, आलस्य हुने, निन्द्रा नलाग्ने, बिर्सने, शरीर झुन्झम हुने, धेरै डर लाग्ने, मुटु ढुकढुक हुने, धेरै शंका गर्ने, अस्वाभाविक व्यवहार देखाउने, आत्मबल कमजोर हुने, बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङदेशीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
0: पारण स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
1: फेरि सुन्नुहोस् है त, शहीद मेमोरियल अस्पताल धादिङदेशीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
0: थप जानकारीको लागि 010-520-238 र 010-520-263 सम्पर्क गर्नुहोस्।
1: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्रणाली धादिङदेशीद्वारा जनहितमा जारी सन्देश।
0: पानी जीवन हो, तर सुरक्षित छ भने मात्र, नत्र त्यही पानी मृत्युको कारण बन्न सक्छ।
1: दूषित पानी कसैले नखाऊ, किनकि दूषित पानी खानाले पानी जन्य रोगहरू जस्तै आउ, रगतनासी, जुका, पोलियो, कमल पित्त, म्यादी ज्वरो, झाडा पखना, जियाडियासिस, हैजा जस्ता रोगहरू लाग्न सक्छ। त्यसैले सुरक्षित पानीको प्रयोग गर्नुपर्दछ।
0: सुरक्षित पानी प्रयोगको लागि विभिन्न घरेलु उपायहरू अपनाउन सकिन्छ। जस्तै पानी भुलुकको उमालेर प्रयोग गर्ने, क्लोरिनेसन गरेर वा क्लोरिन नामक रसायन झोल मिसाएर पनि पानी शुद्धिकरण गर्न सकिन्छ। सोडियस दिदी, पारदर्शी बोतलमा पानी राखी घामको किरणबाट पानी शुद्धिकरण गर्ने दिदी, फिल्टरको प्रयोग गरेर यसरी पानी शुद्धिकरण गरी खानाले पानी जन्य रोगबाट बच्न सकिन्छ।
1: सुरक्षित पानी हाम्रो जिन्दगानी। सामुदायिक रूपान्तरण समाज नेपाल धादिङद्वारा जनहितको लागि सामुदायिक सन्देश।
2: यस शुभला पोलिक्लिनिक प्राली धादिङदेशीमा ग्रान्डी सिटी अस्पतालका वरिष्ठ जनरल फिजिसियन डाक्टर अर्जुन महर्जनद्वारा प्रत्येक हप्ताको शनिबार स्वास्थ्य परीक्षण तथा उपचार गराइने हुँदा मुन्नु समस्याहरू भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: लामो समयदेखिको दम, पिनास, निमोनिया, COVID-19 पछिको श्वासप्रश्वास सम्बन्धी सम्पूर्ण समस्या,
2: थाइराइड रोग,
1: लामो समयदेखिको ग्यास्ट्रिक, खाना अपच हुने, अमिलो पानी आउने,
2: जन्डिस बिग्रिएको, पेटमा पानी जम्ने भए पेट फुल्ने समस्या
1: र जुनसुकै उमेर समूहको सम्पूर्ण शरीरको जाँच, होल बडी चेक पनि गरिन्छ। सम्पर्क ठेगाना
2: सुबला पोलिक्लिनिक पाली, निकट टिम धादिङदेशी पुसार बजार प्रहरी बीट अगाडि, फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
0: हरेक महिनाको पहिलो शनिबार दीपमाला लाइफ केयर सेन्टर पालीमा महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रक्षा पराजुलीबाट बिरामी जाँच सेवा, बाजोपन, निसन्तान, हर्मोन तथा महिला सम्बन्धी सम्पूर्ण उपचार, 6 महिनादेखि बच्चाको योजना गर्दा बच्चा नबस्ने, हर्मोनको गडबडी भएमा गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच, महिनावरी गडबडी हुने, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, योनि चिलाउने, आङ खस्ने, लामो समयदेखि पिसाब पोल्ने, महिलाको स्तनमा गिर्खा अथवा गाँठागुठी भएमा, महिनावरी हुँदा रगत धेरै बगे, गर्भवती महिलाको बच्चाको जाँच र पाठेघरको क्यान्सरको जाँच, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर क्रिस्टल केसीद्वारा भिडियो एक्सरे, एनामोली स्क्यान, थाइरोइड स्क्यान, शरीरमा जुनसुकी स्थानमा भिडियो एक्सरे सेवा। दीपमाला लाइफ केयर सेन्टर प्राली धादिङदेशी त्रिवेणी चोक पुरानो सिपी कलेजको भवन, सम्पर्क फोन नम्बर 010-521-367, 98-41-063-249 र 98-43-40-33-23।
3: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: छोरी आउँदा बाली हुन्छ झुटो कहिले सुखा रोग किरा भाग्य छ कि खोटो
1: कृष्ण

न दिशा दिरा माला बेला खाँदै पाइँदैन उत्पादनलाई माला

0: घरमा चार जना छन्, चार जनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
1: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
0: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्नेछ, नानीको दाँत मिलाउनु पर्नेछ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
1: ल किन चिन्ता लिनु? अब हाम्रै धादिङ बेसी बिज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदै छ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै छ नि, मानव डेन्टल होम छँदै छ नि।
2: हजुर, हाम्रो दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
3: हप्ताको सातै दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3 धादिङ बसी 20 बजार मिलनपुर जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीको लागि डाक्टर चौहान सम्पर्क 98 15 92 37 34।

0: के तपाईलाई दिशा गर्दा रगत जाने समस्या छ?
1: के तपाईको मलद्वारमा मासु पलाएको छ?
0: अथवा दुख्ने, पोल्ने, चिलाउने, पिप बग्ने, घाउ खटेर आउने, कब्जियत हुने, बारम्बार दिशा लाग्ने आदि भएको छ?
1: यदि यस्तो समस्या भएको छ भने तपाईलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छारसूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
0: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठूला शहर जानु पर्दैन। भादिङदेखि पुसार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
1: हाम्रा विशेषताहरू:
0: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
1: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हात जोड्ने, नसा, बाथ, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्ट्रेट, पिसाको इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरुषहरूको यौन दुर्बलता, छाला सम्बन्धी डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा,
0: नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने,
1: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
0: श्रीखण्ड आयुर्वेद फर्मा, नीलकण्ठ नगरपालिका 3, धारिङदेशी पुसार बजार, ट्राफिक गेट अगाडि। मोबाइल नम्बर 9843338398, 9913813100।
2: समुदायका लागि समुदायको आवाज, रेडियो धारिङ 106 मेगाहर्ज।

0: के तपाई मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीड़ित हुनुहुन्छ?
1: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टियुङ शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोल्युसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाट जोड्ने उपचार केन्द्र धादिङदेखि शान्त बजारमा आउँदै हुनुहुन्छ।
0: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुन्ने, पोल्ने, पीप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पिरो आउने, यदि यस्तो समस्या छन् भने तपाईँलाई पाइल्स फिसुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोल्युसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाट जोड्ने उपचार केन्द्र धादिङदेखि शान्त बजारलाई सम्झनुहोस्।
1: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
0: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै छारसूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
1: हाम्रा अन्य सेवाहरू दात, युरिक एसिड, हड्डी खिएको, नसा च्याफिएको, गठिया, अर्थोराइटिसको उपचार,
0: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरुषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रबल, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
1: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरे, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
0: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
1: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाग, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
0: थप जानकारीको लागि सम्पर्क सोल्युसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाट जोड्ने उपचार केन्द्र नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङदेखि होटल जनजीविका अगाडि।
1: फोन नम्बर 0102-521-248, मोबाइल नम्बर 9814-1494-84।
0: हात धुनै पर्ने जोखिमपूर्ण अवस्थाहरू,
1: खाना बनाउनु अघि,
0: खाना खानु अघि,
1: साना बालबालिकालाई खाना खुवाउनु अघि,
0: चर्पी गएर आएपछि,
1: फोहोर कुरा छोएपछि
0: र बालबच्चाको दिशा धोएपछि मिची मिची साबुन पानीले हात धुनु पर्दछ।
1: जनहितका लागि सामुदायिक सन्देश, सामुदायिक रूपान्तरण समाज नेपाल धादिङ।
2: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: समाचार
1: उनीहरूले गर्न चाहेको काममा

0: हामी चार छोडा गाउँ आयौँ, आफ्नै गाउँमा कृषि क्रान्ति गर्नुपर्छ, व्यावसायिक कृषि क्षति गर्नुपर्छ, सबैजना आत्मनिर्भर गर्नुपर्छ र सबैजना उद्यमी बन्नुपर्छ। हाम्रो देश कसले बनाउने, हाम्रो गाउँ कसले बनाउने, हामीले बनाउने। ल मिलाउँ सबैजना आफ्नो हात, सबैले दिउँ साथ।
1: Extreme Energy Drink Time Check अहिले ठीक 7 बजेको छ। Extreme Energy Drink Taste the Difference Feel the Energy
2: रेडियो धारी समय संकेत
3: अहिले साँझको 7 बज्यो।
4: शिवम सिमेन्ट क्वालिटी को मामला में नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा।

0: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।
1: एस सुबला पोलिक्लिनिक प्राली धादिङ बेचीमा शिक्षण अस्पताल महाराज गंज काठमाडौँका उप प्राध्यापक हारजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर दिव्य पुरूष ढकालद्वारा प्रत्येक महिनाको दोस्रो शनिबार हारजोर्नी तथा नशा रोग सम्बन्धी स्वास्थ्य परीक्षण तथा अपरेशन गराइने भएकोले निम्न समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
2: हात खुट्टा भाँचिएर अपरेशन तथा प्लास्टर गर्नु परेमा,
1: लामो समयदेखि ज्यान हाडमासु दुख्ने भएमा,
2: उकालो ओह्रालो गर्दा घुँडा तथा पैतालाको दुखाइ,
1: शरीरको कुनै पनि जोड्ने चलाउन नमिल्ने वा तलमाथि गर्दा दुखाइ भएमा,
2: हरेक किसिमको नसाको समस्या भएमा, नसा च्यापिएमा जोर्नी सुनिने लामो समयदेखिको जोर्नी दुख्ने समस्या भएमा
1: र हात गोडा झमझमाउने घोडामा पानी जम्ने समस्या भएमा
2: समय बिहान 10 बजेदेखि बेलुकी 5 बजेसम्म।

0: बिमारी हुँदा रगत धेरै बगेमा गर्भवती महिलाको बच्चाको जाँच र पाठेघरको क्यान्सरको जाँच वरिष्ठ रेडियोलोजिस्ट डाक्टर क्रिस्टल केसीद्वारा भिडियो एक्सरे एनामोली स्क्यान थाइरोइड स्क्यान शरीरमा जुनसुकी स्थानमा भिडियो एक्सरे सेवा दीपमाला लाइफ केयर सेन्टर प्राली धादिङ बेसी त्रिवेणी चोक पुरानो सिपी कलेजको भवन सम्पर्क फोन नम्बर 010-521-367 9841-0363-249 र 9843-40-3723
1: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: घरमा चार जना छन्, चार जनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
1: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
0: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्नेछ, नानीको दाँत मिलाउनु पर्नेछ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
1: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बीच बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदै छ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै छानामुनि मानव डेन्टल होम छँदै छ नि।
2: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
3: हप्ताको सात दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी बीच बजार मिलनपुर जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीको लागि डाक्टर भुवन चौहान सम्पर्क 9815927334।
1: के तपाईँलाई दिशा गर्दा रगत जाने समस्या छ?
0: के तपाईँको मलद्वारमा मासु पलाएको छ?
1: अथवा दुख्ने, पोल्ने, चिलाउने, पिप बग्ने, घाउ खटिरा आउने, कब्जियत हुने, बारम्बार दिशा लाग्ने आदि भएको छ?
0: यदि यस्तो समस्या भएको छ भने तपाईँलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छार सूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
1: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठूला शहर जानु पर्दैन। धादिङ बेसी पुसार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
0: हाम्रा विशेषताहरू:
1: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
0: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हाड जोड्ने, नसा, बाथ, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्ट्रेट, पिसाकु इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरुषहरू यौन दुर्बलता, छाला सम्बन्धी डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा,
1: नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने
0: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
1: श्रीखण्ड आयुर्वेद फर्मा नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी पुसार बजार ट्राफिक गेट अगाडि। मोबाइल नम्बर 9843333398, 9813371700।
4: सुविस्तो इन्टरनेट तपाईँको गाउँ र सहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईँको नजिक आउँदै। थप जानकारीका लागि www.suvisu.net.np वा सम्पर्क नम्बर 01-4245-888। सुविस्तो इन्टरनेट
1: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण।
0: यदि तपाईँ वा परिवारका कुनै सदस्यमा लागु औषध सम्बन्धी दुर्व्यसनी, छारे रोग, निराश हुने, काममा मन नलाग्ने, आलस्य हुने, निन्द्रा नलाग्ने, बिर्सने, शरीर झमझम हुने, धेरै डर लाग्ने, मुटु ढुकढुक हुने, धेरै शंका गर्ने, अस्वाभाविक व्यवहार देखाउने, आत्मबल कमजोर हुने, बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
1: पारण स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
0: फेरि सुन्नुहोस् है त, शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
1: थप जानकारीको लागि 010-520-238 र 010-520-263 सम्पर्क गर्नुहोस्।
0: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्रणाली धादिङ बेसीद्वारा जनहितमा जारी सन्देश।
5: समुदाय समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: रेडियो धादिङ 106.6 MHz।
1: अब समाचारको साथमा
2: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा।
3: र अब हाम्रो जिल्ला प्रशासन कार्यालयसँग पनि समन्वय भइरहेको छ। अब सेटल भइसकेको छ त्यो बेलाका इस्युहरू, अब सिडिओ कार्यालयबाट चाहिँ भेरिफाई भएर यता हामीतिर आएपछि त्यहाँ अड्किँदैन।
4: मध्य पहाड़ी राजमार्गको चोर जहारी खण्ड 20 दिनका लागि बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न सकिने। वैदेशिक अध्ययनका नाममा ठगी बढ्दै, विद्यार्थीलाई सतर्क रहन आग्रह।
5: तपाईँ खोलेका छन् दर्ता छ कि छैन, के छ कि छैन, अहिले सुधारी शिक्षा अथवा कुन ठाउँ दर्ता हुनुपर्ने त्यो त्यसबाट अथोरिटी लिएका छन् कि छैनन्, होइन, सबै कुरा बुझेर मात्रै जानु पर्यो।
4: र नेपालले अमेरिकालाई 9 विकेटले हराउँदै लिग 2 मा शानदार जित।
6: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
4: सरकारको बेरुजु हरेक वर्ष बढ़दै जानु वित्तीय अनुशासन कमजोर बन्दै गएको स्पष्ट संकेत हो। हिजो सार्वजनिक भएको महालेखा परीक्षकको कार्यालयको तथ्याङ्कले सरकारको बेरुजु करिब 3% बढ़ेको देखाएको छ। यसले सरकारको खर्च प्रणालीमा पारदर्शिता र उत्तरदायित्व अझै सुदृढ़ हुन नसकेको देखाउँछ। यस्तो प्रवृत्तिले विकास बजेटको प्रभावकारिता घटाउँदै नागरिकको विश्वासमा समेत गम्भीर असर पार्छ। त्यसैले सरकारले बेरुजु घटाउँदै खर्च पारदर्शिता र सुशासनका लागि ठोस पहल गर्नुपर्छ। अब खबर सन्तोषी रावलबाट।
7: पछिल्लो एक महिनामा तरकारी तथा फलफूलको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार वैशाख 2 गतेको तुलनामा जेठ 2 गतेसम्मको औसत मूल्य विश्लेषण गर्दा विशेष गरी गोलभेडा, हरियो सागसब्जी र केही फलफूलको मूल्य अत्याधिक रूपमा बढ़ेको पाइएको हो। सबैभन्दा धेरै सानो गोलभेडाको मूल्य 142% भन्दा बढ़ीले बढ़ेको छ भने भारतीय सानो गोलभेडाको मूल्य 126%ले महँगिएको छ। यस्तै ठूलो गोलभेडा को मूल्य पनि करिब 19% बढ़ेको छ। गाजर, लौका, हरियो प्याज, घिउसिमी र अदुवामा समेत 50% भन्दा बढ़ी मूल्य वृद्धि भएको छ। हरियो प्याज 51% र अदुवा करिब 88% महँगिदा उपभोक्तामा थप भार परेको छ। फलफूलतर्फ अनार, अंगुर र भुइँ कटहरको मूल्य उल्लेख्य रूपमा बढ़ेको छ। अनार 23% र अंगुर करिब 25% महँगिएको छ। तरकारी तथा फलफूलको मूल्य बढ़नुको कारण बारे बताउँदै समितिका सूचना अधिकारी विनय श्रेष्ठले CIN भन्नुभयो,
8: उत्पादन कम छ, बजार आगमन कम छ, तराईतिरको गोलभेडा आउनु कम भयो। अब अहिले वरिपरि र काठमाडौँ भ्यालीकै उत्पादनले भ्याउनु पर्ने अवस्था छ। अहिले टनेलको उत्पादन पनि आइसकेको छैन, त्यसैले गर्दाखेरि चाहिँ अब माग त हाम्रो यथावत नै छ, त्यहाँ आगमन अलिकति कमजोर छ, त्यसले गर्दाखेरि चाहिँ मूल्य चाहिँ माथि गएको चाहिँ देखिन्छ। अब यो अलिकति अब यो असीमा पानीको कारणले गर्दाखेरि पनि कतिपय ठाउँको चाहिँ उत्पादन र त्यहाँबाट हुने आगमन प्रभावित भएको छ। जति परिमाणमा आउनुपर्ने त्यति परिमाणमा आउन सकेका छैन, होइन। अब अस्ति यस्तो घटिसकेको तरकारीहरूको भाव पनि अलिकति माथि गएको देखिया छ। जस्तो भन्नुहोस् सिमी, बोडी, घिरौला लगायतका अहिलेको जुन सिजनको तरकारी हो नि, अब गोलभेडा पनि त्यही भित्रमा पर्छ।
7: समितिका अनुसार केही वस्तुको मूल्य भने घटेको छ। भटमास, कोसा, भिण्डी, काँक्रो, खुर्सानी र केही सागसब्जीको मूल्य घट्दा आंशिक राहत मिलेको छ। मलमास अर्थात अधिक मास आजदेखि शुरू भएको छ। प्रत्येक 32 महिना 16 दिन 1 घण्टा 36 मिनटमा आउने अधिक मास आजदेखि शुरू भएको हो। आगामी असार 1 गतेसम्म अधिक मास रहने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। ज्योतिषीय गणना अनुसार 365 दिनको वर्ष हुन्छ। वर्षमा सौर मर्समा चन्द्र मास हुन्छन्। दुवैलाई समन्वय गर्न मलमास वा अधिक मास आउँछ। एउटा औँसीदेखि अर्को औँसीसम्म संक्रान्ति छैन भने त्यो महिनालाई मलमास वा अधिक मास भनिने भनेर विभिन्न शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको ज्योतिष एवं वस्तुवेद शिव प्रसाद पोखरेलले बताउनुभयो। जाजरकोट भूकम्प प्रभावितहरूको स्थायी आवास पुननिर्माणले अझै गति लिन सकेको छैन। भूकम्प गएको करिब 4 वर्ष बित्न लाग्दा समेत अधिकांश भूकम्प पीड़ित अझै घरविहीन अवस्थामै छन्। 2079 कार्तिक 17 गते राति जाजरकोटको रामीटाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पले जाजरकोट रूकुम पश्चिम लगायतका जिल्लामा भूकम्पबाट कम्तीमा 154 जनाको मृत्यु 366 जना घाइते तथा करिब 2,50,000 भन्दा बढ़ी नागरिक प्रत्यक्ष प्रभावित भएका थिए। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार केही स्थानीय तहमा पुननिर्माण कार्य शुरू भए पनि अधिकांश स्थानमा पुननिर्माण शुरू भएको छैन। प्राधिकरणको पछिल्लो तथ्याङ्क अनुसार जाजरकोट जिल्लामा मात्रै 85,000 भन्दा बढ़ी निजी घर अझै पुननिर्माण हुन बाँकी नै छन्। विस्तृत क्षतिको आकलन प्राधिकरण प्राविधिक मूल्यांकन ढिलो हुनु अनुदान विवरणमा ढिलाइ र दुर्गम भूगोलका कारण पुननिर्माण कार्य सुस्त भएको प्राधिकरणका प्रवक्ता शान्ति महतले सीआईएमसँग बताउनुभयो।
9: जाजरकोटका फेरि जिरै केही पनि नभएको भनेको होइन, कुनै पालिकाहरूको शुरू पनि भइसकेका छ पुनर्निर्माण पनि भने, अब बाँकी रहेका पालिकाहरूको चाहिँ अब जुन इस्युहरू थियो त्यो चाहिँ नि अब जुन जुन तहले सेटल गर्नुपर्ने थियो त्यो अस्ति हामीसँग पनि
10: छलफलमा गर्दा चाहिँ अलिकति ढिला भएको भन्ने खालको चाहिँ कुरा सुनिएको थियो पहिला
9: होइन। अहिले त्यो सेटल लगभग भइसक्यो। जाजरकोट केसमा चाहिँ अब तुरन्तै जे जति बाँकी छ त्यो चाहिँ नि हाम्रो जिल्ला प्रशासन कार्यालयबाट भेरिफाई भएर प्राधिकरणमा आउने क्रममा छ। अब प्राधिकरणमा आएर प्राधिकरणले फेरि फाइनली हेरिसकेपछि चाहिँ त्यो तुरन्त प्रारम्भ
10: हुन्छ। कति समय लाग्छ होला अब लगभग, यति महिना यति दिन यति रात भन्ने
9: होइन? अब अस्ति हामीले छलफल प्राधिकरणमा पनि छलफल भएको थियो, जाजरकोटका अब त्यहाँका सम्बन्धित निकायका प्रतिनिधिहरू आउनुभएको थियो होइन, र अब हाम्रो जिल्ला प्रशासन कार्यालयसँग पनि समन्वय भइरहेको छ। अब सेटल भइसकेको छ त्यो बेलाका इस्युहरू, अब सिडो कार्यालयबाट चाहिँ भेरिफाई भएर यता हामीतिर आएपछि त्यहाँ अड्किँदैन।
7: यी घर पुननिर्माणका लागि करिब 101 अर्ब रूपियाँ भन्दा बढ़ी लागत आवश्यक पनि अनुमान गरिएको छ। विज्ञहरूले तीन तहका सरकारबीच प्रभावकारी समन्वयको अभाव, प्राविधिक जनशक्ति कमी तथा अनुदान वितरणमा ढिलाइ मुख्य समस्या रहेको बताएका छन्। समयमै पुननिर्माण हुन नसक्दा पीड़ितहरूमा निराश बढ़दै गएको छ। शिक्षा क्षेत्रका विज्ञहरूले विद्यार्थीलाई कन्सल्टेन्सी छनौट गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेका छन्। हिजो प्रहरीले उपत्यका 95 वटा शैक्षिक परामर्श केन्द्रमा छापा मार्दै 69 जनालाई पक्राउ गरेपछि वैध र अवैध कन्सल्टेन्सी छुट्याउने विषय थप चासोको केन्द्र बनेको हो। प्रहरीका अनुसार विदेश पठाइदिने नाममा ठगी भएको गुनासोको आधारमा गरिएको उक्त कार्यवाहीमा धेरै केन्द्रले आवश्यक मापदण्ड पूरा नगरेको, दर्ता नवीकरण नगरेको तथा बिना इजाजत सेवा सञ्चालन गरेको पाएको छ। प्रहरीका अनुसार ठगीमा नपर्न सबैभन्दा पहिले कन्सल्टेन्सी वैध रूपमा दर्ता भएको वा नियमित रूपमा नवीकरण गरिएको छ कि छैन भन्ने कुरा यकिन गर्नुपर्ने हुन्छ। शुल्क संरचना पनि कन्सल्टेन्सी विश्वसनीयता मापन गर्ने अर्को आधार हो। यसै गरी पहिले सेवा लिएका विद्यार्थीको अनुभव र सिफारिशले पनि सही निर्णय लिन सहयोग पुर्याउने सीआईएमसँग बताउँदै काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी प्रवीण धिताल।
5: विद्यार्थी जानुभन्दा अगाडि पहिला त्यो कहाँ दर्ता छ होइन, त्यसको अनुमति के छ भन्ने कुरा बुझेर मात्रै जानु पर्यो। जसलाई खोलेका छन् दर्ता छ कि छैन, के छ कि छैन, अहिले सुलाई शिक्षा अथवा कुन ठाउँ दर्ता हुनुपर्ने तिनीहरू, तिनीहरू अथोरिटी लिएका छन् कि छैनन् होइन, सबै कुरा बुझेर मात्रै जानु पर्यो। लेखेका छन्, बोर्ड टाँगेका छन्, गलत खालका मान्छे त्यो चलाइरहेको छन्। योभन्दा अगाडि कोही साथी गइरहेछ भन्ने मान्छे गइरहेछन्, उसले अनुमति लिएको छ कि छैन, कम्पनीमा दर्ता भएको छ कि छैन, शिक्षाको क्षेत्रबाट पाउनुपर्ने अथोरिटी पाएको छ कि छैन भन्ने कुरा चेक गर्नु त पहिला गर्ने। अनि अति नै धेरै ठगी भयो भन्ने कुरा नै आएपछि प्रहरीले त्यस सिटमा हेर्ने गरेको हो।
7: काठमाडौँ उपत्यकाका अपराध अनुसन्धान कार्यालयले ठगीमा परेका जो कोहीलाई सम्पर्कमा आउन आग्रह गर्दै अनुसन्धानलाई थप तीव्र बनाइएको जनाएको छ। मध्य पहाड़ी राजमार्ग अन्तर्गत रूकुम पश्चिमको चौरजहारी क्षेत्रमा आजदेखि 20 दिनका लागि यातायात सेवा पूर्ण रूपमा बन्द गरिएको छ। सड़क डिभिजन कार्यालय चौरजहारीका अनुसार सड़क ढलान कामलाई प्रभावकारी र गुणस्तरीय बनाउन सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको हो। टाटा गाउँ स्याला खोला क्षेत्रदेखि मटिलातर्फ जोड़ने सड़क खण्डमा निर्माण कार्य तीव्र पार्न जेठ 2 गतेदेखि जेठ 22 गतेसम्म सड़क पूर्ण रूपमा बन्द गरिने जानकारी कार्यालयले दिएको छ। सड़क बन्द भएपछि यात्रु तथा सवारी साधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न सीआईएमसँग कुरा गर्दै रूकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी दिनेश प्रसाद थामीले आग्रह गर्नुभयो।
11: होइन, त्यो त गएकै छ त, डाइभर्सन दिएकै छ, र त्यो मध्य पहाड़ी पनि टच मात्रै छुने मात्रै बाटो हो होइन। त्यो मध्य पहाड़ी मैले तपाईँलाई अघि पनि भने, मध्य पहाड़ी बीचमा ब्रेक छ, त्यहाँनिर पुल नभएको कारणले त्यो अहिलेसम्म रन भएको पनि होइन। त्यो भन्दा परपट्टि चाहिँ मध्य पहाड़ीमा लिङ्क रोड मात्रैमा काम भइराखेको अवस्था हो, र त्यसका निमित्त पनि यात्रुहरूको लागि चाहिँ त्यो ठाउँमा जहाँ कन्स्ट्रक्सनको काम भइरहेछ त्यहाँ डाइभर्सन रोड पनि दिएकै छ। त्यो कारणले यात्रुहरूलाई चाहिँ त्यस्तो प्रब्लम चाहिँ हुँदैन।
4: सरकारले प्रशासनिक सुधार, नित्य व्ययिता र कार्य सम्पादनलाई प्रभावकारी बनाउने उद्देश्य सहित मन्त्रालय पुनर्संरचना पछि तिनको नाम परिवर्तन गर्ने काम शुरू गरेको छ। वैशाख 30 गते बसेको मन्त्री परिषद बैठकले नेपाल सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत गरे सँगै संघीय मन्त्रालयको संख्या घटाएर प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित 18 झारिएको थियो। यस निर्णयको कार्यान्वयन स्वरूप अहिले मन्त्रालयको नाम फेर्ने, साइन बोर्ड परिवर्तन गर्ने तथा प्रशासनिक कागजात अत्यावधिक गर्ने काम तीव्र बढ़ाइएको छ। साझा खबरमा अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै चीन भ्रमण सम्पन्न गरेसँगै रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको भ्रमण तय भएको छ। मध्य पूर्वमा द्वन्द हुँदा दुई शक्ति राष्ट्रका प्रमुखले चीनको भ्रमण गर्दा अर्थपूर्ण रूपमा हेरिएको छ। पुटिनले यही मे 19 र 20 तारीकमा चीनको भ्रमण गर्नुहुने अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग दुई श्रृंखला अन्तर्गत नेपालले अमेरिकालाई 9 विकेटले हराएको छ। आज भएको खेलमा अमेरिकाले दिएको 196 रनको लक्ष्य नेपालले 36 ओभर 4 बलमा 1 विकेट गुमाएर भिटाएको हो। त्यसअघि त्रिवी क्रिकेट रंगशाला कीर्तिपुरमा टस जितेर ब्याटिङ गरेको अमेरिकाले 43 ओभर 3 बलमा 195 रन बनाएर अल आउट भयो। नेपालमा भइरहेको लीग दुई एक दिवसीय त्रिदेशीय श्रृंखलामा नेपाल, अमेरिका र स्कन्डल सहभागी छन्। अंक तालिकामा नेपाल 26 खेलमा 20 अंक सहित 7 स्थानमा छ। अमेरिका 26 खेलबाट 36 अंक जोडेर दोस्रो स्थानमा छ। सर्लाहीमा सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण कक्षा भरि भराउ तर शिक्षक अभावको समस्या झेल्दै विद्यालय। रिपोर्टसँगै डिजिटल युगमा गीत लेखनबाट आत्मनिर्भर बन्ने अवसर। चर्चित गीतका स्रष्टासँगको विशेष संवाद सहितको अनिवार्य विशेष सामग्री बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
12: रामे यो के चलाएको हो यस्तो धुवाले त आँखै पोल्यो नि सासै फेर्न गाह्रो भयो।
13: यसरी चलायो भने छिट्टै सफा हुन्छ के भाउजू?
14: रामे दाईको कुरा त ठिकै हो तर भारी अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
12: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन प्रेषित बनाउन सकिन्छ। नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त।
13: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
12: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
13: ओहो, धन्यवाद नानी। अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
14: भारी अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य। एकीकृत पर्वतीय विकास केन्द्र इस्मोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
4: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरी तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन, वन्यजन्तु, वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
15: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
4: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। मधेसमा आज विवाहित महिलाहरूले वर्षायित अर्थात वट सावित्री पर्व मनाएका छन्। जेठ औंसीका दिन अटल सौभाग्यको कामना गर्दै मनाइने यस पर्वमा मिथिलावासीहरू वट वृक्ष अर्थात वरको रूख नजिक भेला भई सामूहिक रूपमा पूजा आराधना गर्ने गरेका छन्। नयाँ लुगा लगाएर महिलाहरूले सती सावित्रीको कथा सुन्दै र गीत गाउँदै ब्रह्मा विष्णु र महेशको पूजा गर्ने गर्छन्। पौराणिक विश्वास अनुसार सती सावित्रीले आफ्ना पति सत्यवानलाई पुनर्जीवन दिलाई अटल सौभाग्य प्राप्त गरेको स्मरणमा यो पर्व मनाइने सामुदायिक रेडियो एकताले खबर पठाएको छ। यसैबीच किरात राई समुदायले पनि आज साकेला उभौली पर्व मनाएका छन्। काठमाण्डु उपत्यकामा बसोबास गर्दै आएका किरात राई समुदायका राई सुनवार लिम्बु र याख्या समुदायले विभिन्न सांस्कृतिक बाजा गाजा सहित आज पर्व मनाएका हुन्। किरात समुदायमा वैशाख शुक्ल पूर्णिमाको दिन उभौली पर्व र मंगिर शुक्ल पूर्णिमाको दिन उधौली पर्व मनाउने परम्परा रहेको छ।
16: प्रकृतिको पूजा किराती समुदायको महान चाड साकेला उभौली युच्याङ यापा ताङनाम स्यादर पिदर 5086 को अवसरमा किरात समाजले आज काठमाडौँका विभिन्न ठाउँमा यसरी युवा युवतीदेखि लिएर साकेला नाचको लागि सबै उत्साहित रूपमा दिनभरि नै साकेला नाचिरहनु भएको छ।
17: मेरो नाम दिलीप कुमार कुमागारा राई होइन सर, घर चाहिँ मेरो खोटाङ चिसापानी डे ढुङ्गा गाउँपालिका खोटाङ घोर्ने हो। पानी चाहिँ के अरे उठाउने काट्ने अनि थन्क्याउने अनि तेललाई चाहिँ नै फुलपित्तहरूले चढाउने यी चाहिँ क्रियाकलापहरू
16: एकदमै महत्वपूर्ण ठुलो पर्व र नयाँ वर्ष उहाँहरूको लागि नयाँ वर्ष हो। प्रकृतिको पूजक भएको हुनाले किरात समुदायले बिचमा रुख राखेको हुन्छ र रुखलाई वरिपरि संस्था लाएर परम्परागत पहिरनहरूमा उहाँहरूले नाचिरहनु भएको देखिन्छ। दीपक आचार्य सिआइएन ललितपुर।
4: सर्लाहीको लालबन्दी बजार क्षेत्रमा रहेका सामुदायिक विद्यालयहरूमा विद्यार्थीको चाप बढ़दै गएको छ। शहरी क्षेत्रमा निजीको तुलनामा सरकारी तथा सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या बढ़े पनि गाउँ क्षेत्रमा रहेका सामुदायिक विद्यालयमा भने विद्यार्थी अभाव देखिन थालेको छ।
18: तराई मधेस क्षेत्रमा दिन प्रतिदिन जनघनत्व बढ़दै जाँदा सर्लाहीको लालबन्दी नगर क्षेत्रमा पनि बाल बालिकाको उपस्थित सामुदायिक विद्यालयमा बढ़िरहेको छ। बढ़दो विद्यार्थी संख्याका कारण विद्यालयहरूमा कक्षा कोठा तथा शिक्षक विद्यार्थीको अनुपातमा असन्तुलन देखिन थालेको छ। लालबन्दी सात स्थित जानकी माध्यमिक विद्यालयका प्रधान अध्यापक हिरालाल महतो,
19: जानकी माध्यमिक विद्यालयमा 28 कक्षा सञ्चालन भइरहेको छ। कक्षा संख्या खोज्नुपर्ने अवस्था छ, तर हामीसँग भौतिक पूर्वाधारदेखि कमी देखेको सबै सरकारमा निकालेको जानकारी
18: हो। विद्यालयमा विद्यार्थीको चाप धेरै छ, उपलब्ध कक्षा कोठा र शिक्षक संख्या प्राप्त नभएकाले सबै विद्यार्थीलाई भर्ना लिन सकिएको छैन। लालबन्दी 9 स्थित जनज्योति माध्यमिक विद्यालयमा हाल 42 कक्षा सञ्चालन गरी पठन पाठन भइरहेको विद्यालयले जनाएको छ। विशेष गरी सेवा क्षेत्र भन्दा बाहिरका बाल बालिकाले भर्ना पाउन मुस्किल भइरहेको बताउनुहुन्छ विद्यालयका प्रधान अध्यापक विष्णु बहादुर पोखरेल। लालबन्दी बजार क्षेत्रमा रहेका सामुदायिक विद्यालयहरूमा मात्र नभई निजी विद्यालयहरूमा समेत बालबालिकाको उपस्थित उल्लेखनीय रूपमा बढ़ेको छ। लालबन्दी बजार क्षेत्र अन्तर्गत वडा नम्बर 5, 6, 7, 8, 9 भित्र सामुदायिक तथा निजी गरी करिब 40 विद्यालय सञ्चालनमा छन्। पालिकामा विद्यार्थीको अनुपात अनुसार शिक्षक मिलान गर्न स्थानीय सरकारले पहल थालेको छ। शिक्षा शाखा प्रमुख लक्ष्मी सिराकोटी।

0: घोषणा गरे। निशुल्क शिक्षा कागजमै सीमित भएको बुझाई सरकारवालाको छ। अनिवार्य तथा निशुल्क शिक्षाको व्यवस्था संविधानमा गरिए पनि त्यसको कार्यान्वयनको लागि विद्यार्थी अनुपातमा शिक्षक दरबन्दी मिलान गर्नुपर्ने देखिन्छ। प्रकाश मैनाली, सीआईएन सामुदायिक रेडियो एकता, लालबन्दी, सर्लाही।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। डिजिटल युगमा गीत लेखनबाट आत्मनिर्भरताको अवसर।
2: यो जिन्दगीले के गरे के गरे अनि सोनु निगमले गाउनु भएको संगीत समृद्ध दासकोटा, यो मौनी फिल्मको यो रसिलो अङ्गुर पछि चाहिँ भन्ने गीत पछि मैले धेरै यो गीतहरू लेखेँ। अब कालो चस्मा लगाउ मैया भन्ने पनि भयो होइन। अब त्यति अहिले जस्तो त पारिश्रमिक पाइन्थेन, ससम्मान सहित चाहिँ खाममा राखेर दिनुभयो। के एउटा फिल थियो भने अब गीत अलिअलि चले पनि यो रुकुम मैकोट भन्ने ठाउँको चाहिँ एक्सप्लोर होला। अब अहिले चाहिँ अहिलेको पिँढीहरूले चाहिँ अब गीत लेखनलाई प्रोफेसन बनाउँछु भनेर पनि सुरुवात गर्न सक्छ।
1: तर असफलतामा चाँडै निराश बन्ने प्रवृत्ति बढ़दो संयौं चर्चित गीतका स्रष्टाको दृष्टिकोण सहितको विशेष संवाद शनिवार विशेष बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चागोहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
4: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब शनिवार्य विशेष। नेपालमा गीत लेखनको अवस्था पछिल्लो समय क्रमशः व्यावसायिक बन्दै गएको देखिन्छ। विशेष गरी डिजिटल प्लेटफर्मको विस्तारसँगै नयाँ पुस्ताका सर्जकहरूलाई आफ्ना सिर्जना प्रस्तुत गर्ने अवसर बढ़ेको छ। आजको शनिवार विशेषमा नेपाली सांगीतिक क्षेत्रमा कैयौं चर्चित गीत दिनुभएका गीतकार सुरेन्द्र राणासँग साथी सन्तोष गन्धर्वले गीत लेखनका सम्भावना र अवसरका बारेमा कुराकानी गर्नुभएको छ।
2: यो जिन्दगीले के गरे के गरे अनि सोनु निगमले गाउनु भएको संगीत समृद्ध दासकोटा, अनि अब यो गीत मैले कसरी पाएँ भन्दाखेरि पनि मेरो समृद्ध दासकोटा चाहिँ यो मौनी फिल्मको यो रसिलो अङ्गुर पछि चाहिँ भन्ने गीत पछि मैले धेरै यो गीतहरू लेखेँ उहाँसँग, अनि यही सिलसिलामा यो बादल पारीको पनि यो गीत लेख्नलाई मौका मिलेको हो। अब कालो चस्मा लगाउ मैया भन्ने पनि भयो होइन। अब त्यति अहिले जस्तो त पारिश्रमिक पाइन्थेन र पनि अब निर्माता चाहिँ विनोद शेरसेनज्यूले चाहिँ अलिकति अब त्यो त्यसको पारिश्रमिकको मूल्य भन्दा नि ससम्मान सहित चाहिँ खाममा राखेर दिनुभयो। त्यो भएर चाहिँ मूल्य भन्दा नि सम्मानपूर्वक चाहिँ मैले यसको चाहिँ पारिश्रमिक पाएको छु।
6: त्यो समयमा रुचाइदिनु भएको कालो चस्मा पनि एउटा हो, त्यो गीत पनि धेरै रुचायो र अहिले पनि
2: धेरै चलेको, अहिले पनि त्यो अब
6: त्यो गीत एकदमै धेरै चाहिँ सुन्ने गरिन्छ। खासमा चाहिँ त्यो समयमा गीत लेखनको अवस्था, एउटा गीत लेखकले के कस्ता कुराहरू झेल्नु पर्थ्यो या के कस्ता भोगाइहरू हुन्थे? पारिश्रमिकको हिसाबले त अब अहिले पनि कतिपय सर्जकहरूले तोकेर त गीत लेख्नुहुन्न, यहाँको भर्खरै एउटा नयाँ गीत पनि आयो, एकै चर्चामा छ, त्यो विषयमा हामी कुरा गरौँ। तर त्यो समयमा चाहिँ एउटा गीत लेखकको संघर्ष कस्तो थियो?
2: अब यस्तो पर्यो, अब मेरो चाहिँ सुरुदेखि नै म चाहिँ के भने मेरो नेचरले नै त्यो मेरो अब फिल्म लेखन भन्दा पहिला रेडियो नेपालमा गीत 37 सालमा रेकर्ड हुँदा देख्दाखेरि नै चाहिँ म चाहिँ अब मेरो गीत गाइदिनु पर्यो भनेर संगीतकारहरूलाई गायकहरूलाई भन्नु हिँड्ने खालको परिन म होइन। अहिले फिल्म यो लेखनमा पनि त्यस्तो मैले सङ्घर्ष चाहिँ गरिनँ, किनभने पहिलो फिल्म मैले लेखेको बादल भन्ने फिल्मको कहिले यो मन खरे कहिले यो मन छरा भन्ने गीत, अब यो चाहिँ यसको निर्माता पनि हाम्रो कवि गोविन्द धेरै साथी नै हुनुहुन्थ्यो, अनि यसमा मैले गीत लेखेँ। त्यो गीत चलिसकेपछि अनि यो मौनीको रसिलो अङ्गुर भन्ने गीत लेखेको त्यो पनि चल्यो। मेन त के भने डाइरेक्टर भन्दा पनि म्युजिक डाइरेक्टर हाम्रो समीजित दासकोटाजी होइन, उहाँले नै चाहिँ अल्ला सुरेन्द्रलाई चाहिँ दुईटा गीत सुरेन्द्रलाई दिनुपर्छ यसो भन्ने टाइपले चाहिँ, अनि त्यसपछि अनि अनि निर्माता निर्देशकहरूले चाहिँ मलाई सम्पर्क गर्नुहुन्थ्यो, मैले चाहिँ त्यसरी लेखेँ
6: जस्तो गीतकै प्रसङ्गमा हामी कुराकानी गर्दै गर्दै।

0: अहिले यहाँले मोहनीको गीतको कुरा पनि गर्नुभयो रसिलो अङ्गुर त्यो समयमा पनि निकै नै चर्चा थियो भनिन्छ एउटा गीतकारले समग्रमा एउटा संगीतकारलाई गीत दिँदा खासमा मुखडा सुनाउँदा कसरी सुनाउनु भएको थियो यी गीतहरूको चाहिँ
1: के हुन्छ फिल्मी गीत लेखनमा के हुन्छ भने अब मेन त अब सिचुएसनै हुन्छ होइन सिचुएसन त्यसपछि हामीले लेख्ने अब एक्टर भन्दा नि अब त्यो सिचुएसन स्टोरीमा क्यारेक्टर कसले गाउँदैछ भन्ने चाहिँ हामीले याद गर्नुपर्ने हो एक्टर को खेल्दैछ भन्ने चाहिँ त्यति अब हामीले याद गरिँदैन नेपालमा होइन तर के पनि सिचुएसन चाहिँ अब कसरी कसैले चाहिँ टोटल स्टोरी नै सुनाउनुहुन्छ कसरी कसैले चाहिँ खालि गीतको यी सिचुएसनमा लेख्न पर्यो अनि पात्र चाहिँ यस्तो हुन्छ भनेर भन्नुहुन्छ यसरी लेख्ने हो धेरै गीतहरू चाहिँ मैले पहिल्यै ट्युनिङ फाइनल भए हुन्छ क्या त्यो ट्युनिङमा मैले लिरिक्स लेख्छु क्या जस्तै अब कालो चस्मा लगाउँ म यहाँ भने पनि मैले ट्युनिङमा लेखा गीत हो क्या यो पहिल्यै ट्युनिङ बनिसकेको हुन्थ्यो त्यसमा यो शब्द भर्ने हो क्या फिल्मी लेखनमा चाहिँ प्रयास हो अब कति गीतहरू चाहिँ त्यो पहिल्यै ट्युनिङ भइसकेको हुन्छ क्या जस्तै घुम्टो भन्ने फिल्मको गीतहरू यो टाइटल सङ घुम्टो यिनीहरू सबै ट्युनिङमै लेखेको गीतहरू हो
0: भनेपछि त्यो बेलामा यहाँले लेख्दाखेरि कालो चस्मा भन्ने गीतको ट्युनिङ चाहिँ भइसकेको थियो कस्तो गर्नुभएको थियो सम्बोजित बास्कोटाज्यूले
1: अनि यसमा चाहिँ डोमिन लेभिस केही पनि थिएन होइन अनि त्यतिकै ट्युनिङ मात्रै थियो अब अब यस्तो हुन्छ त्यसमा चाहिँ अनि त्यो मिटरमा ठ्याक्क आफूले चाहिँ गीत कन्ठ भइसकेपछि अनि शब्द भन्नु म चाहिँ त्यस यो के अरे खुस्ना फिल्मको चाहिँ यो हाम्रो निर्देशक भाइ अशोक थापा चाहिँ अनि स्टोरी सुन्दा सुन्दै मैले चाहिँ यो रुकुम माइकोलाई चाहिँ छेगो बनाउँछु अब रुकुम माइको त्यति अब युजलमा त्यति मिठो छेगो चाहिँ लागेको थिएन कि सुरुमा लेख्दाखेरि चाहिँ तर के एउटा फिल थियो भने अब गीत अलिअलि चले पनि यो रुकुम माइकोट भन्ने ठाउँको चाहिँ एक्सप्लोर होला ठाउँको मान्छेले धेरैले थाहा पाउला भन्ने हिसाबले मैले यो दुई लाइन चाहिँ यो एक लाइन चाहिँ यसकै हुक लाइन चाहिँ उहाँले त्यो स्टोरी सुनाउँदा सुनाउँदै मैले लेखिसकेको थिएँ क्या रुकुम माइकोट भन्ने चाहिँ हाल्छौ गीतमा भनेर चाहिँ ठ्याक्क प्लानिङ गरिसकेको थिएँ अनि घर आएर चाहिँ रुकुम माइकोट आँखा नै राम्रो मन परेन एउटा भनेर हुक लाइन यो बनाएर अनि पछि लेखेको यो
0: नेपाली चलचित्र लगायतका थुप्रैमा आफ्ना गीतहरू चाहिँ सृजना गर्नुभएको छ पछिल्लो पुस्ता नयाँ पुस्ता बीचको अन्तर गीत लेखनबाट एउटा सर्जकलाई हुने मुनाफाको कुरा त्यस पछाडि केही आर्थिक अर्थोपार्जनका कुराहरू पनि आउलान् गीत लेखेर बाँच्ने कुराहरू पनि आउलान् होइन अब यो लामो समय यहाँले यो चलचित्रमा गीतहरू लेख्दै गर्दाखेरि कहिले खट्कियो मनमा आर्थिक रूपमा कमजोरी पनि भयो या गीत सङ्गीतमा लाग्यो गीत लेख्यो पारिश्रमिक राम्रो भएन सर्जकका रूपमा चाहिँ पाउनुपर्ने त्यति सम्मानहरू आएनन् वा मैले जे गरेँ ठिकै गरे मेरा आफ्नो सृजनाहरू बजेका छन् सुनेका छन् भन्ने के लाग्यो खासमा चाहिँ
1: अब यस्तो अब यो गीत जब मैले 37 सालमा मेरो पहिलो गीत रेडियो नेपालमा रेकर्ड भयो 37 सालमा त्यतिखेर म लग्यामसमा ल ब्याचलर पढ्दै थिएँ र अब त्योभन्दा पहिला त म खास त गिटार बजाउने मान्छे हो अनि जब गीत लेख्न थालेँ गीत लेख्दाखेरि अब अहिले चाहिँ अहिलेको पिँढीहरूले चाहिँ अब गीत लेखनलाई प्रोफेसन बनाउँछु भनेर पनि सुरुवात गर्न सक्छ अब त्यतिखेर त अब यो प्रोफेसन बनाउँछु भनेर मैले गीत लेख्न थालेँ कि होइन होइन अहिले पछि फिल्म गीत लेखन सुरु भइसकेपछि नि फिल्म गीत लेखन प्रोफेसन बन्छ भन्ने सोचेर लेखा पनि होइन मैले अब त्यो आर्थिक कठिनाई भने त अब त्यो मान्छेको अब विभिन्न अब लाइफको आरोह अवरोहमा त्यो हुने कुराहरू हो त्यो धनी मान्छेलाई हुन्छ अब राइटरलाई नै हुन्छ इन्जिनियरलाई नै हुन्छ डक्टरलाई नै हुन सरकार छुट्टी पार्टो गर्थ्यो होइन तर के भने अब मैले चाहिँ अब यो प्रोफेसन यही बनाउँछु भनेर चाहिँ लेख्न सुरु नगरे भएर चाहिँ अब त्यो आर्थिक पाटोतिर चाहिँ त्यति अब यो लेख्न थाहा पछुताउ पनि होइन केही पनि छैन क्या
2: तरकारी तथा फलफूलको मूल्य उकालो लाग्यो गोलभेडाको मूल्य वृद्धि 142% गाजर लौका हरियो प्याज घिउ सिमी र अदुवामा समेत 50% भन्दा बढ़ी महँगियो संघीय मन्त्रालय पुनर्संरचनाको काम तीव्र मन्त्रालयको नाम परिवर्तन प्रक्रिया शुरू भएको छ जाजरकोट भूकम्पपछि पुननिर्माण सुस्त हुँदा हजारौं परिवार अझै पनि अस्थायी टहरामै बसोबास गरिरहेका छन् वैदेशिक अध्ययनका नाममा ठगी बढ़दै विद्यार्थीलाई सतर्क रहन प्रहरीले आग्रह गरेको छ र अमेरिकालाई 9 विकेटले हराउँदै लीग दुईमा नेपालले शानदार जित निकालेको छ हवस् त आजलाई साझा खबरको समय सकियो प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद भोलि जेठ 3 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौला अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु नमस्कार शुभरात्री।

0: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।
1: के तपाईँ मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीड़ित हुनुहुन्छ?
2: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टीयू शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोल्युसन आयुर्वेदा पाइल फिस्टुला नसा तथा हाट जोड्ने उपचार केन्द्र धादिङदेशी शान्त बजारमा आउँदै हुनुहुन्छ।
1: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुनिने, पोल्ने टिप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पिरो आउने, यदि यस्तो समस्या छन् भने तपाईँलाई पाइल्स फिसुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोल्युसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेशी शान्त बजारलाई सम्झाउनुहोस्।
2: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
1: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै चार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
2: हाम्रा अन्य सेवाहरू बाथ, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
1: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरुषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रदर, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
2: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
1: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
2: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाद, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
1: थप जानकारीको लागि सम्पर्क सोल्युसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र, नीलकण्ठ नगरपालिका 3, शान्त बजार, धादिङदेशी, होटल जनजीविका अगाडि।
2: फोन नम्बर 010-521-248, मोबाइल नम्बर 9841-14-94-84।
3: पानी जीवन हो, तर सुरक्षित छ भने मात्र, नत्र त्यही पानी मृत्युको कारण बन्न सक्छ।
1: दूषित पानी कसैले नखाऊ, किनकि दूषित पानी खानाले पानी जन्य रोगहरू जस्तै आउ, रगतमासी, जुका, पोलियो, कमल पित्त, म्यादी ज्वरो, झाडा पखला, जिया डिया

0: अधिकारी सामन,
1: अधिकारी सबलेस,
0: बजर फ्रेंड्स,
1: अधिकारी सबलेस,
0: धारा फिटिंग,
1: अधिकारी सबलेस,
0: कायल मार्बल,
1: अधिकारी सबलेस।
2: ए दाई के को नारा बाजी हो दाई?
3: अधिकारी सप्लायर्स को बारे में जानकारी दिदै हिडेको बहिनी
2: के हो लौ न त हामीलाई नि भन्दिनु न
3: ल सुन्नुस् बहिनी बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ सेनेटरी नेपाटपको पीपीसी पीपीआर सीडीसी पाइप ट्याङ्की प्लाइटको प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइनको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि ए सुन्नु त बहिनी त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है
4: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तीन पुछार बजार धादिङ किलो बोर्डिङ नजिकै प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी सम्पर्क फोन नम्बर 010-521-4038 मोबाइल नम्बर 98-40-39-46-56
5: मलाई चप्पल किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
6: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
5: किन हुनु अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
6: ल भाइको हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
5: किन नि बाबा
6: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
7: कृष्ण सप्लायर्स धादिङ डिस्ट्रिक्ट पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
8: सम्पर्क मोबाइल 97-41-031-429
9: घरिघरि घर बनाइरहने कुरा पनि आउँदैन एउटा राम्रै घर बनाउँदैन भने कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन
10: होइन के भयो काका एक नै भटभटाउँदै हुनुहुन्छ त
9: के हुनु नि बाबु घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउनु कहाँ पाइन्छ तनावमा छु भने
10: ल काका यति कुरामा पनि के चिन्ता लिइरहनु भएको श्रीकृष्ण सप्लायर्समा जानुहोस् न त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि
11: हजुर हामी कहाँ रङ्गिन तथा सादा जस्ता पाताहरू रड सिमेन्ट जीआई पीपीआर पाइप तथा पेन्टिङका सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ
7: सम्पर्क श्रीकृष्ण सप्लायर्स पुछार बजार पशुपति मार्ग धादिङ धादिङ प्रोप्राइटर नवीन कुमार श्रेष्ठ
11: फोन नम्बर 010-523-63 मोबाइल नम्बर 98-41-26-33
12: अस्तिसम्म त यो पसल सुनसान देखिन्थ्यो हिजो आज त राम्रो चलेको देखिन्छ नि किन अवस्था काका यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ त्यसो भए म पनि अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु
13: हजुर तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस् यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ
2: होइन है बुढा चाडबाड पनि नजिकै आइसक्यो कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौँ बित्न लाग्यो त आज चाहिँ सुनचारी पसल जानै पर्छ है
14: सुन जस्तो कि जात पाएँ तै बनाउने कुरा पनि भएन खै र भरपर्दो सुनचारी पसल भेटिएको
2: ह्या तपाईँ पनि के चिन्ता लिइरहनु भएको धादिङ मिसिमा रहेको सलाम अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त
14: अनि अघि नै भन्नु पर्दैन त अहिले जाउँ न त त्यसो भए
15: हामी त लाग्यौ श्री अकला देवी सुनचारी पसलतिर अनि तपाईँले
16: हजुर हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचाँदीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार झुम्का नेकलेस बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस् सुनचाँदी खरिद बिक्रीका लागि विश्वासिलो र भर पर्दो नाम सलाङ श्री अकला देवी सुनचाँदी पसल धादिङ बेसी पुछार बजार
2: प्रोप्राइटर अनिल सुनार सम्पर्क मोबाइल नम्बर 98-41-71-79-70 र 98-60-22-26-60
8: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: रेडियो धादिङ MHz
1: ए कुमार जी हजुरका मुखार बिन्दुबाट धेरै कुरा सुन्ने अवसर पाए प्रभु त्यसपछिका कुरा के भए संहारकर्ता श्री महादेवको हालत कस्तो भयो सती देवीले कसका गर्भमा बास लिए श्री महादेव र पार्वतीको विवाह कसरी भयो आदि कुरा जान्न निकै उत्सुक छु प्रभु आज्ञा हुन्छ